0: अझै बाँकी रहन्छ मनमा आउन सक्छ फेरि कतैबाट भनेर सीतालाई अग्नि परीक्षा लियो। अग्नि परीक्षा भनेको के हो? सीता त मन मैले अघि नै भने अग्नि परीक्षाको प्रयोग अघि नै हामीले गर्यौं, यही गर्यौं। तपाईँले भित्र श्वासको माध्यमबाट जुन आत्मप्रकाशको बोध गर्नुभयो अनि आफूलाई लागेर त्यही समाहित गर्नुभयो, हो कि होइन? लय गर्नुभयो, गर्नुभन्दा अघि त्यही हो। अघि हामीले जे प्रयोग गर्यौं त्यही हो अग्नि परीक्षा। अग्नि हुँदै आउनुपर्छ, त्यो प्रकाशमा डुबेर त्यहाँ नुहाएर बाहिर आउनुपर्छ। होइन भने मन कञ्चन हुँदैन, मन पवित्र हुँदैन। जब अग्नि परीक्षाबाट हाम्रो मन आउँछ, अगाडि आउँछ, त्यसपछिबाट हाम्रो जीवनमा राम राज्य अनि सुरु हुन्छ। अब राम राज्य सुरु भयो, मन अत्यन्तै निर्मल भयो, पवित्र भयो, मन शुद्ध भयो। मन शुद्ध भएपछि त जीवनमा राम राज्य आयो आयो, रमाइलो रमाइलो, जता हेर्यो उतै रमाइलो। कति रमाइलो, आहा कति रमाइलो, जति जियो जिन्दगी उति रमाइलो। आहा आहा भो जीवन, आहा आहा भो, कस्तो हुन्छ दिव्य जीवन बल्ल थाहा भो। त मस्ती मस्ती, आनन्दै आनन्द राम राज्य। तपाईँ हामीले साधनाबाट यो अनुभव गरेका छौं। हाम्रो जीवन पनि, तपाईँ हाम्रो जीवन पनि साधना भन्दा पहिला कस्तो थियो अहिले कस्तो छ आफै हेर्नुहोस्। राम राज्य बनेको छ कि छैन जीवन, आफै ममा भन्नुहोस्, कति परिवर्तन भएको छ। यसरी परिवर्तन हुन्छ साधनाबाट। तर पनि मन त छ, पवित्र छ, शुद्ध छ, तर मन त छ नि। मन रहुन्जेलसम्म मुक्ति असम्भव। मनले हामीलाई मोक्षमा जान चाहिँ दिँदैन, सुखमा लिएर गयो। पहिला मन बिग्रिएको कारणले दुःखमय जीवन थियो, तनाव थियो, अशान्ति थियो जीवनमा। त्यो हट्यो, सबै शान्त भयो, जीवन रमाइलो भयो। तर पनि मन त छ। यहाँ प्रसंग आउँछ रामायणमा अन्तिम, पृथ्वी फाट्यो, सीता पृथ्वीभित्र समाहित हुनुभयो, अब खेल सकियो। यहाँबाट रामायण अन्त्य भयो, सकियो। अब रामायणको केही अर्थ रहेन, सीता गयो, अब रामायण अगाडि बढ्नुको कुनै ठाउँमै रहेन। किनभने मन नभएपछि यो जीवनको शान्ति अशान्ति सबै सकियो, किनभने सबै कुरा मन हो। मन नभएपछि मोक्ष मुक्तिमा गयो।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
3: खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन।

0: नम्बर 082560734 र 082560138।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
6: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
4: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082561694। सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649414।
12: होइन भाइला,
13: लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू:
0: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
17: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
0: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको

0: इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
1: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
0: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
1: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
0: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराही 15 भिटी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।

0: एक्सचेन्ज डेट एहिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044।
0: सूचना सूचना सूचना।
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको व्यवहार सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको व्यवहार अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित कायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 6 गते बुधबार सन् 2026 मे 20 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई नियुक्ति शपथ र पद बहाली नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई
4: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन् पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन् उपवेकसँगै संरक्षण पनि गर्यौं भने चाहिँ भविष्य राम्रो छ।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरे पछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 89 असार 4 सम्म रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नु भएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनु अघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया प्यासिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रेलिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रेलिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औल्याइदिएका छन्। एपीजीका उप कार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड आनन्द सहितको दुई सदस्यीय टोलीले अर्थमन्त्री सोडिम वागले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी, प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औल्याइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसूर, घरजग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट निस्कन बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी मुआगले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एशिया प्यासिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआगले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: विद्यार्थी संकटले कक्षा रितिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकडा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बाल बालिका गएको चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यतिबेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा आठ पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद सम्वेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6,00,000 विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पदबहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिकतर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख, झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु तथा गोठालाहरू बीचको अन्तर्सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
8: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
9: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरिचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यो भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व यो धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
8: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारको रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर्सम्बन्ध पनि रहेको छ।
9: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो के खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनाश्रित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरिचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरिचरण हुनु हो।
8: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
9: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक, त्यो लगायत जड़ीबुटीहरू। अनि अर्को भनेको च्याङ्राको उनबाट हामीले पश्मिना बनाउँछौ, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेशन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेछौ। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो के।
8: खर्कहरू हिमाली सहित उच्च पहाड़ी भेगका मानिसको समेत जीविकाको आधार हुन् भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्व त झनै बढ़ी छ। तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्कबारेका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
9: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उन्काटिराखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू, अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड़ दिन थाल्यौं भने चाहिँ र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोग सँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
2: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
10: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौं।
3: सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरम्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
2: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्किएका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्केका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
12: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
11: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
12: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
13: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
12: सम्पर्क मोबाइल नम्बर 98229264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
17: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, वर्गदुवा दाङ। सम्पर्क नम्बर 97।

0: र 5 91 105।
1: घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखो नारायण नगरपालिका चारको धुलाम्मे सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। वर्षातमा हिलामेर हिउँदमा धुलामे हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कँदै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हात नै सुन्निएका हुन्छन्। उहाँले भन्नुभयो, उमेर विस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भने छैन। आर्थिक अभावका कारण चार पाङ्रे स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे, उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 सम्म अध्ययन गर्नु भएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 जना बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी शी जिङपिङसँग उच्च स्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25औं वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
1: अब केही खेल खबर। इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39औं मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको इन्जुरी समयमा एर्लिङ हालानले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
2: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 7:45 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
1: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
2: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
1: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरूद्धले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्। बनाउनु भन्दा भत्काउन सजिलो
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा।
2: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा। ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
2: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्ष सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि। आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
2: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्विर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति भयो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ।
0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्पर्क सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
5: राहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराहिदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहिदाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
10: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
10: सम्पर्क मोबाइल नम्बर 98577146
11: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
12: बिरामी
10: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार
13: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825625023 98478185
15: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै अमर क्षेत्रीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट तथा उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioamp.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: 10 महिनामा लुम्बिनी प्रदेशको 38% पुँजीगत खर्च, आयोजना बैंकका योजनालाई व्यवस्थित बनाउँदै प्रदेश सरकार।
0: लमही पूर्ण खोप पालिका घोषणा, आफ्ना नाममा दर्ता श्रेष्ठता भएको जग्गा खोज्दै तुलसीपुरको प्रादेशिक अस्पताल।
1: र नारायणपुरमा आज सिकल सेल र थालसेमियाको निशुल्क वृहत स्वास्थ्य शिविर हुँदै।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्ष राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक रहेका छन्। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्ष दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारको चालू आर्थिक वर्ष 2082-83 दश महिनामा पूँजीगत खर्च 38.9% भएको छ। चालू आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै बाँकी रहँदासम्म विकास बजेट आधा पनि खर्च हुन सकेको छैन। वैशाख मसन्तसम्ममा पूँजीगत खर्च 38.09% खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय देउखुरीले जनाएको छ। पूँजीगत बजेट चालू आर्थिक वर्षमा 23,47,14,65,000 रूपियाँको बजेट रहेकोमा वैशाख मसान्तसम्म 8,94,08,8,490 रूपियाँ खर्च भएको कार्यालयका सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश सरकारको यस्तो खर्चले पूँजीगत खर्च सुस्त रहेको देखिन्छ। चालू आर्थिक वर्षको दश महिना सकिदासम्म यस प्रकारको खर्च सन्तोषजनक अवस्था मान्न नसकिने आर्थिक क्षेत्रका जानकार बताउँछन्। आर्थिक वर्ष शुरूआतमा काम हुने नहुने र वर्षको अन्त्यमा आएर काम हुने प्रवृत्ति रहँदै आएको छ। संघीय सरकारले पटक पटक ताकेता गर्दा बजेट खर्च हुन सकेको छैन। यो खर्च पनि अघिल्लो आर्थिक वर्षको तिर्नुपर्ने दायित्व सहितको हो। निर्वाचन तथा संघीय सरकारबाट आउनुपर्ने बजेट भने अनुसार आउन नसक्दा समस्या भएको प्रदेश सरकारले जनाएको छ। आजको गोरक्ष दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा आयोजना बैंक मार्फत योजनाहरू बनाउन थालिएको छ। प्रदेश आयोजना बैंक संचालन तथा व्यवस्थापन निर्देशिका 2082 अनुसार आयोजना परिचालनदेखि विकास विश्लेषण लेखाजोखा छनौट तथा प्राथमिकतासम्म प्रक्रिया पूरा भएका आयोजना मात्रै कार्यान्वयन योग्य आयोजनाका रूपमा सूचीबद्ध गरिने व्यवस्था गरिएको छ। योजना तर्जुमा प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंकलाई कार्यान्वयनमा लग्न थालिएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनौट प्रक्रियालाई व्यवस्थित गर्न आयोजना बैंक चालू गरिएको यस अघि नै बताउनुभयो। प्रदेशको वास्तविक धरातलमा आधारित योजना बनाइएको उहाँको भनाई छ। निर्देशिका अनुसार 30,00,000 रूपियाँ भन्दा बढ़ी लागत भएका योजना मात्रै आयोजना बैंकमा प्रविष्ट गर्न सकिनेछ। 50,00,00,000 रूपियाँ भन्दा बढ़ी लागत भएका पूर्वाधार आयोजनाका लागि विस्तृत आयोजना प्रतिवेदन अनिवार्य गरिएको छ। आजको गोरख युगबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
2: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मंगलबार साँझ नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा शर्मा शपथ ग्रहण गर्नुभएको हो। संवैधानिक परिषदको 2083 वैशाख 24 गतेको निर्णय बमोजिम नेपालको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश भएको सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्माले संसदीय समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरे लगत्तै उहाँ प्रधान न्यायाधीश नियुक्त हुनुभएको हो। प्रधान न्यायाधीशको नियुक्ति लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँगै कूटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारी लगायतको उपस्थिति रहेको थियो। आजको यो खबर गोरक्ष दैनिकमा छापिएको छ।
1: थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराही 10 नारायणपुरमा वृहत सिकल सेल रोगको परीक्षण शिविर गर्न लागेको छ। घोराही 10 नारायणपुर स्थित सिद्ध रत्मनाथ महाबीम को प्रांगण में आयोजना हुने वृहत सिकल सेल रोग को परीक्षण शिविर में सिकल सेल रोग तथा थालसेमिया रोग को परीक्षण तथा परामर्श दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ने जनाएको छ। यसै विषयमा कुराकानी गर्नका लागि प्रतिष्ठान का प्राध्यापक डाक्टर जनार्दन पन्थी अहिले हाम्रो प्रत्यक्ष सम्पर्क में हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई खबर पत्रिका में स्वागत छ।
3: धन्यवाद।
1: आज नारायणपुरमा वृहत स्वास्थ्य शिविर भनिएको छ, खासगरी यो सिकल सेल र थालसेमियाको। यो चाहिँ कति बेलाबाट सुरु हुन्छ, कसरी अगाडि बढ्दै छ, के छ त्यसको बारेमा अलिकति जानकारी दिनुहोस् न।
3: सर्वप्रथम यहाँको रेडियो मार्फत त्यस क्षेत्र र खास गरी हामी आज गर्ने भनेको सौरियार मामिला पनि हो।
1: हजुर,
3: दुई ठाउँमा हामीले आज आयोजना गरेका छौँ र यहाँको मार्फत सम्पूर्णमा त्यो जानकारी पुगोस् भन्ने पनि चाहन्छु। र हामीले गर्न खोजेको यो सिकल सेल रोगको परीक्षण हो। नेपाल सरकारबाट हामीलाई केही रकम प्राप्त भएको थियो राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिकल सेल रोग परीक्षण तथा परामर्श भन्ने शीर्षकमा। त्यही अनुरूप हामीले चाहिँ आज नारायणपुर र सौरियार मार्गमा गर्न लागिराखेका छौँ। हामीले 10 बजेपछि सुरु गर्ने कार्यक्रम राखेका छौँ र योभन्दा पहिले हामीले देउखोरी सिसनिया अस्पतालमा र हिँकुलीको स्वास्थ्य चौकीमा यस्तै गरी मानपुर र दुबियामा पनि गरिसकेका छौँ र आज त्यही कार्यक्रमको निरन्तरताको लागि आज हामीले मावि सौर्या र
1: यो यहाँहरूले यस अगाडि पनि अघि यहाँले पनि भन्नुभयो देउखरीको सिसनिया लगायतका हिँकोली लगायतका छेउमा थारु बाहुल्य क्षेत्रमा यो शिविर चाहिँ सञ्चालन गरिराख्नु भएको छ। यसको पोजिटिभ केसहरू कतिको देखिराखेको छ, यो समुदायमा कतिको वृहत रूपमा यो चाहिँ फैलिएको
3: छ। यो हाम्रो सबैले बडो राम्रो कुरा, यो खास गरी थारु बाहुल्य क्षेत्र पश्चिम तराईका यो बाँके बर्दिया कैलाली कञ्चनपुर दाङमा चाहिँ धेरै नै देखिएको छ, हाम्रोमा पनि देखिसकेको छ। हामीले अब यसलाई एकमुष्ट परीक्षण सकिसकेपछि हामीले यसलाई सार्वजनिकरण चाहिँ गर्ने नै छौँ, तर देखिएको छ त्यो प्रकोप बढी नै छ। त्यस कारण हामीले दाङभरिमा खास गरी यो बच्चादेखि नै अविवाहितहरूलाई हामीले अथवा विवाहितहरूलाई हामीले यो गर्न सकेर जति सक्यो धेरैको परीक्षण गर्न सकेर यसको साँगो चाहिँ किनकि यो वंशाणु रोग भएको कारणले यसको साँगो तोड्न सक्यो भने यसलाई चाहिँ हामी निर्मूल गर्न सक्छौँ र यसमा सबैको साथ चाहिन्छ भन्ने उद्देश्य राखेर नै सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको जस्तो मलाई लाग्छ।
1: यो यहाँले भन्नुभयो त्यो साङ्लो तोड्ने, यो अविवाहितको केसमा यो परीक्षण गर्दाखेरि त्यो पोजिटिभ केसहरू नभेटिएको त्यस्तो भयो भने अनि विवाह बन्धन गर्ने सम्मका कुराहरू पनि छन् भनेर सुनिएको छ। के छ डाक्टर साहब, तपाईँहरू यो लामो समयदेखि यो क्षेत्रमा पनि हुनुहुन्छ र यो परीक्षण
3: अब सकेसम्म अब हामीले त्यसमा परामर्श पनि दिन्छौँ, पछि उपचार क्रममा पनि परामर्श दिन्छौँ। अब जसले यो रोग बोकेको छ अब उसले त विवाह गर्दाखेरि निश्चित रूपमा आउने सन्ततिहरूमा यो रोग सर्छ नै। अब कोही बाहक हुन्छन्, बाहकको बिचमा पनि अब यो विवाह हुँदाखेरि अब तपाईँको एउटा बच्चा त राम्रो जन्मेला, अरू चाहिँ अपक्ष अरू चाहिँ प्रभावित हुन्छ, चान्स त्यसमा पनि यो रोग जाने नै हुन्छ। अब कसैको विवाह गर्ने नैसर्गिक अधिकारलाई अब हामीले अब यसै गरेर सार्वजनिक रूपमा भन्न त मिलेन, तर हामीले चाहिँ साङ्लो तोड्ने भनेको मतलब यो रोगको बाघले बाघसँग बिहा नगरोस्, रोगीले रोगीसँग बिहा नगरोस्, ताकि समाजमा यो रोगलाई चाहिँ निर्मूल अब कतिसम्म गर्न सकिन्छ यो चाहिँ गर्न सकियोस्, रोगी सन्तति नजन्मिउन्, किनकि त्यसले त घरको उत्पादनमै रास ल्याउँछ, राष्ट्रकै उत्पादनमा रास ल्याउँछ, गरिबीको दुष्चक्र चाहिँ यो घुमिरहेको छ। त्यस कारण चाहिँ यसको मुख्य उद्देश्य चाहिँ स्वस्थ परिवारहरू जन्माउनु नै हो।
1: अब यो अन्तमा यसको खास लक्षणहरू चाहिँ कस्तो देखिन्छ, अहिले पहिले नै परीक्षण गर्ने चलन चलेको छ, पहिला त चाहिँ मान्छे चाहिँ त्यो रोगले च्यापेर अलिकति अवस्था नाजुक भइसक्यो भने मात्रै चाहिँ अस्पताल आउने गरेको पनि पाइन्थ्यो, यसको लक्षणहरू चाहिँ कस्तो हुन्छ, यो लागिसक्यो भने यसको उपचार सम्भव छ कि छैन।
3: अब यसको आजसम्म यसको यही उपचार भनेर चाहिँ छैन, लाग्यो भनेपछि यसलाई सिम्टोमेटिक ट्रिटमेन्ट भन्छौँ, अब लक्षण अनुसारको उपचार दिने मात्रै छ अहिलेसम्मलाई। अब भविष्यमा यसको बारेमा धेरै रिसर्च भइराखेको छ, अब पक्कै पनि यसको उपचार आउला। र अब लक्षणको कुरामा के छ भनेदेखि, अब यो ट्याक्कै बिहानीले सिकल सेलको भने छुट्याउन सुरु सुरुमा अत्यन्त नै गाह्रो भएको थियो, र अहिले चाहिँ यो सबै ठाउँको अनुभवले के देखायो भने चाहिँ जो बिरामीमा रक्त अल्पता सबभन्दा पहिले रक्त अल्पता देखिने अथवा बच्चाहरूलाई चाहिँ यो जोड्ने दुख्ने, पेट दुख्ने, टाउको दुख्ने, एक्कासी चाहिँ पीडा अत्यन्त पीडा हुन्छ, किनकि यो रगतको जुन बनावट हुन्छ हिमोग्लोबिन भन्ने जसले अक्सिजन ल्याउँछ त्यो हँसिया आकारको हुन्छ त्यसमा यो सिकल सेलमा, त्यसले गर्दा त्यो हँसिया आकारको र अटिलो हुने हुँदाखेरि अब यो रक्त नलिका मसिना मसिना धमनीमा त्यो गएर अड्किने हुँदाखेरि ती क्षेत्रमा रगत प्रशस्त नजाने, अब किडनी फेल हुने, दिमागमा हान्ने, यी चाहिने चिजमा गएर चाहिँ त्यो छिर्न नसकेपछि त्यसले उत्पन्न गराउने चाहिँ लक्षण हुन्, त्यसमा चाहिँ अब रक्त अल्पता एउटा भयो, हाड जोड्ने, पेट दुख्ने, समयअनुसार चाहिँ उसको चाहिँ वृद्धि शारीरिक वृद्धि विकास नहुने यस्ता लक्षणहरू देखियो भनेदेखि, र त्यो समुदायमा त्यस्तो देखियो अथवा अन्तर्विभागमा त्यस्ता देखियो वा कसैमा पनि देखियो भनेदेखि रक्त परीक्षण गर्दाखेरि यो रोग पत्ता लगाइराखेको छ।
1: अन्तमा आज दुई ठाउँमा मावि सौडिया र मावि नारायणपुरमा यो शिविरको आयोजना हुँदैछ, त्यहाँ कति कतिजना डाक्टरको टोलीहरू जाँदै हुनुहुन्छ, हामीले कतिजनासम्मको त्यो परीक्षण गर्न सक्छौँ, र रेडियो सुनेर प्रश्नहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: अब सबभन्दा पहिले त हामी रक्त परीक्षण गर्ने भएको हुनाले हाम्रो प्रयोगशालाबाट हामीले नारायणपुर माविमा र सौडियार माविमा गरेर लगभग हामीले 2000 टार्गेट गरेका छौँ, त्यही अनुसारको हाम्रो जनशक्ति जानुहुन्छ, त्यही अनुसारको हाम्रो नर्सिङ जानुहुन्छ, त्यही अनुसारको हाम्रो पारामेडिक चिकित्सकहरू जानुहुन्छ, र तपाईँको हामीले त्यहाँमा आश गरेको भन्ने मैले अघि भने 2000 जतिको आश गरेका छौँ कम्तीमा पनि, र यहाँ चाहिँ रेडियो मार्फत ती क्षेत्र थाहाहरू बाहुल्यका सम्पूर्ण क्षेत्रका शङ्कास्पद व्यक्तिहरूलाई म के अनुरोध गर्न चाहन्छु भने सबैले आज त्यहाँ गएर परीक्षण गराइदिनु होला, र खास गरेर उडा अध्यक्षज्यूसँग हाम्रो त्यस कुरा भइसकेको छ, म उडा अध्यक्षज्यूको मार्फतै पनि त्यस क्षेत्रका जनताहरूलाई त्यहाँका हेड सरहरूले पनि ठुलो सहयोग गरिरहनु भएको छ, त्यस्तै गरेर सम्पूर्ण गुरुवा ज्यूहरूलाई पनि महत्वज्यूहरूलाई पनि त्यस कार्यक्रममा सबैलाई रगत परीक्षणको लागि धेरैभन्दा धेरै जनसहभागिता जनाइदिनु हुन सहयोग गर्नुहुन म अनुरोध गर्छु।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: यहाँलाई पनि त्यस क्षेत्रका जनतालाई सचेत गराउनु दिनुभएकोमा धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईका डाक्टर जनार्दन पन्थी, आज नारायणपुर र सौडियारमा वृहत सिकल सेल तथा थालसेमिया रोगको परीक्षण शिविर आयोजना गरिएको छ, त्यसको बारेमा जानकारी दिँदै।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 0825607334 र 082 560 138।

0: शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हस्पिटल को ठीक अगाड़ी। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
1: अब बाँकी प्रसंगहरू। घोराई उपमहानगरपालिका वडा नम्बर 15 ट्राफिक चोकमा रोटरी जेसी सार्वजनिक धारा निर्माण गरिएको छ। बजार क्षेत्रमा हिँडडुल गर्ने नागरिकहरूलाई निशुल्क रूपमा पानीको सुविधा पुर्याउने उद्देश्यले 3 लाख बढ़ीको लागतमा फिल्टर सहितको धारा निर्माण गरिएको हो। त्रिभुवन नगर जेसिज घोराई र रोटरी क्लब अफ दाङको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा धारा निर्माण गरिएको हो। ट्राफिक प्रहरी कार्यालयको गेटमा निर्माण गरिएको धाराको मंगलबार जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले उद्घाटन गर्नुभएको छ। त्रिभुवन नगर जेसिज घोराईका अध्यक्ष मेनराज भाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले धाराको उद्घाटन गर्दै सर्वसाधारण नागरिकलाई पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको धाराले ठूलो सहयोग पुर्याउने बताउनुभयो। आजको गणतन्त्र दैनिकमा खबर छ।
2: लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गरिएको छ। लक्षित उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गरिएको हो। 16 देखि 59 महिनासम्मका कुनै पनि बालबालिका खोप सेवाबाट छूट नभएको तथ्याङ्क सार्वजनिक गरिएको छ। वडा नम्बर 1 मा 60, वडा नम्बर 2 मा 63, वडा नम्बर 3 मा 62, वडा नम्बर 4 मा 60, वडा नम्बर 5 मा 63, वडा नम्बर 6 मा 63, वडा नम्बर 7 मा 61, वडा नम्बर 8 मा 60 र वडा नम्बर 9 मा 64 जना गरी जम्मा 556 जना बालबालिकाको तथ्याङ्क संकलन गरिएको थियो। सबै ओडामा खोप लगाउन छुटेका बालबालिकाको संख्या 0 रहेको पाइएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले जानकारी दिनुभयो। लमही नगरपालिकाको सभा हलमा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख गोजराज चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, सामाजिक समितिका संयोजक तथा ओडा अध्यक्ष श्याम नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। यो खबर आज युगबोध राष्ट्रिय दैनिकबाट साभार गरिएको हो।
1: जमीन खोज्दै प्रादेशिक अस्पताल एकराज भण्डारीले आजको युगबोध दैनिकमा खबर लेख्नु भएको छ। संघीय सरकारले अतिक्रमित सरकारी जमीन खोजेर आफ्नो मातहतमा ल्याउन निर्देशन गरेसँगै राप्ती प्रादेशिक अस्पतालले वर्षौंदेखि अतिक्रमणमा परेको आफ्नो जग्गाको मंगलबार अमिन खटाएर 4 किल्ला छुट्याएको छ, जसमा अस्पतालको मूल गेटदेखि दक्षिण पूर्व नामी नगर टोल इलाका प्रहरी कार्यालय तुलसीपुरदेखि पश्चिमतर्फको क्षेत्र र रानी जरूवा क्षेत्रमा गरी करिब 1.5 बिघा जमीन अतिक्रमणमा परेको छ भने करिब 55 वटा घर अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, भर्खरै नापजाँचको काम भएको छ, यसबाट मोटामोटी तथ्याङ्क आए पनि वास्तविक तथ्याङ्क आइपुगेको छैन। अतिक्रमणको वास्तविक क्षेत्रफल र अवैध रूपमा बनेका संरचनाहरूको यकिन तथ्याङ्क आउन भने केही दिन लाग्ने अस्पताल प्रशासन प्रमुख हुकुम ओलीले जानकारी दिनुभएको छ। विगतमा गृह मन्त्रालय अन्तर्गत रहेको यो जमीनमा 2064 साल साउन 22 गते अस्पतालको नाममा पास भएको थियो। उक्त समयमा अस्पतालको नाममा 6 बिघा 18 कट्ठा जमीन कायम गरिएको थियो। जमीन खोज्दै प्रादेशिक अस्पताल आजको युगबोध दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
2: महेन्द्र बहुमुखी क्याम्पस दाङ अनुसन्धान व्यवस्थापन इकाइले प्राध्यापनरत शिक्षकहरूका लागि आयोजना गरेको 4 दिने गुणस्तरीय लेखनका लागि अनुसन्धान विधि तथा तथ्याङ्क विश्लेषण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। तालिमको समापन अवसरमा बोल्दै क्याम्पस प्रमुख डाक्टर नारायण पन्थीले यस प्रकारको कार्यशालाले प्राध्यापनरत शिक्षकहरूको क्षमता विकास हुनुका साथै क्याम्पसबाट प्रकाशित हुने अनुसन्धानात्मक जनरल प्रकाशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। अनुसन्धान व्यवस्थापन इकाई निर्देशक सुदर्शन रिजालको

0: अध्यक्षतामा भएको समापन पत्रमा बोल्दै उप प्राध्यापक लालमणि पोखरेल, पुष्कर खड्का, अरूण सुवेदी तथा वामदेव भण्डारी लगायतका वक्ताहरूले कार्यशालाबाट अनुसन्धानत्मक लेख तयार गर्न र तथ्याङ्क विश्लेषण गर्नका लागि धेरै सहज भएको बताउनुभयो। क्याम्पसका प्राध्यापनरत शिक्षकहरूलाई अनुसन्धानत्मक विधिमा अघि बढ़ने बाटो खुलेको बताउनुभयो। चार दिनसम्म चलेको कार्यशाला अनुसन्धान विधि, साहित्य पुनरावलोकन, अनुसन्धान लेखनका लागि विषय चयन, तथ्याङ्क विश्लेषणका लागि एसपीएस चलाउने तरिका, साइटेसनका लागि जुरेको सफ्टवेयर संचालन, आगामी अनुसन्धान योजना आदि विविध विषयमा जानकारी दिनुभयो। यो खबर आजको गोरक्ष दैनिकमा छापिएको छ।
1: गढवामा सात दिने होमस्टे व्यवस्थापन तालिम शुरू भएको छ। दाङको देउखरी गढवा गाउँपालिकाले स्थानीय नागरिकलाई स्वरोजगार तथा पर्यटन व्यवसायसँग जोड्ने उद्देश्यले सात दिने होमस्टे व्यवस्थापन तालिम शुरू गरेको छ। गढवा गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा शुरू भएको तालिममा वडा नम्बर 1, 2, 3, 6 र का 37 जनाको सहभागिता रहेको छ। आजको गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
0: राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन सुकुम्बासी सहित विभिन्न प्रकृतिका जग्गा धनी पूर्जा बिना बसेका नागरिकलाई सरकारले त्यहाँबाट हटाउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएको छ। राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा सरकारी नीतिले डोजर आतंक फैलाएको भन्दै तत्काल रोक्न माग गरिएको छ। यो कुराले राष्ट्रिय जनमोर्चाको पनि गम्भीर ध्यान आकर्षण भएको उल्लेख गर्दै वर्षायाम शुरू हुनै लाग्दा नागरिकलाई उठीवास लगाउने कार्य मानव अधिकार मात्रै होइन देशकै संविधान विरूद्धको कार्य भएको स्मरण गराइएको छ। जबरजस्ती गरिए पीड़ित नागरिकको हितका लागि राष्ट्रिय जनमोर्चा दाङ आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको हो। यो खबर युवबोध राष्ट्रिय दैनिकबाट लिएको हो।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा तर्क र विवेकी अतार्किक र अराजकता दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। त्यसै गरेर राजनीति सेवाको माध्यम कि लाभको विनिमय गणेश आचार्यको विचार छापिएको छ भने आजको युगबोध दैनिकले सहकारी पीड़ितको पक्षमा सकारात्मक थालनी शीर्षकमा सम्पादकीय लेखेको छ।
0: समयमा सन्देश ज्योत्सना।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा बहुआयामिक व्यक्तित्व नेत्रलाल अभागी को महेन्द्र महकको यो विचार छापिएको छ। गणतन्त्र दैनिकले टरीगाउँ एयरपोर्ट निर्माण अब साम दाम दण्ड भेद सबै उपाय आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ भने आजको गोरक्ष दैनिकले मध्य सातामा साता वार्ता डाक्टर चौधरीसँगको दीप चौधरीसँगको कुराकानी छापेको छ। कल्पना होइन संकल्पलाई साकार गरौं नारायण प्रसाद श्रेष्ठको विचार छापेको छ भने औद्योगिक पूर्वाधार विकास पुनर्संरचना र लगानी प्राथमिकीकरण पदम ओलीको विचारलाई पनि छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म देवा भूषाल
1: बिदा हुन्छौ। नमस्कार।
2: आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल, राष्ट्रिय सभामा छलफल सम्पन्न, समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई, सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ उपलब्ध गराउने मन्त्री परिषद बैठकको निर्णय, र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: अब समाचार विस्तारमा। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्नुहुँदै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शंका उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने उहाँले बताउनुभयो। न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको बताउनुहुँदै शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई हिजो पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधान न्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रधान न्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपालको संविधानको धारा 129 को उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो नै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको स्पष्ट पार्नुभयो।
4: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो। सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिला सुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढ़ाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको हो। ई गवर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिशन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य सञ्चालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौं। इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर, ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानूनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन।
2: अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बढ़दो महँगी नियन्त्रण गर्न, धनी र गरीब बीचको अन्तर कम गर्ने, रणनीतिक कार्यक्रमहरूलाई प्राथमिकता दिन, सीमान्तकृत समुदायको उत्थान र युवा स्वरोजगारका योजनालाई प्राथमिकता दिन माग गर्नुभयो। यस्तै सांसदहरूले कृषि तथा साना उद्योगको विकासका लागि प्राथमिकता दिनुपर्ने, किसानका लागि राहत र नव उद्यमशीलहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु पर्ने, युवा जनशक्तिको विदेश पलायन रोक्ने कार्यक्रमहरू ल्याउनु पर्ने, ऊर्जा र पर्यटन प्रवर्धनमा जोड़ दिनुपर्ने तथा रणनीतिक महत्वका दीर्घकालीन योजनाहरूलाई प्राथमिकता दिनुपर्ने दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस अघि बैठकको शून्य समयमा सांसदहरूले व्यक्ति समाजमा बढ़दै गएको हत्या र लुटपाटका घटनाहरू नियन्त्रण गर्न, हावाहुरीका कारण क्षति पुगेको विद्युत प्रसारण लाइनको छिटो मरमत गर्न, विस्थापित सुकुम्बासीको छिटो पुनर्स्थापना गर्न तथा पर्याप्त छलफल बिना संविधान संशोधनको काम अगाडि नबढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 2 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाण्डु उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रवक्ता पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो।
5: पूर्वाधार विकास मन्त्रालयबाट काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, छमा नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
2: यस्तै विस्थापित भएका सुकुम्बासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको छ। यस्तै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रांक अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ। काठमाडौँका सार्वजनिक तथा सरकारी जग्गा तथा नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने अभियान अन्तर्गत 11,000 बढ़ी सुकुम्बासी विस्थापित भएका छन्। विस्थापित सुकुम्बासीहरूलाई सरकारले विभिन्न स्थानमा खान बस्न सहित स्थानान्तरण गरेको भनिए तापनि उचित व्यवस्थापनकै आशामा केही सुकुम्बासीहरू भने भत्किएको घरको भग्नावशेषमा दैनिक पुग्ने गरेका छन्। बालिका मादेनको रिपोर्ट।
6: 51 वर्षीय मानबहादुर मगर घरबार विहीन हुनुभएको महिना दिन हुन लाग्यो। 21 वर्षदेखि 8 जनाको परिवार सँगै बसी आएको घरमा अकस्मात एक बिहान माइकिङ र बेलुका डोजर चल्यो। घरसँगै भत्किए वर्षौंको परिश्रम र सरसामान। मानबहादुरको घरमा छरभरमै डोजर चल्यो। घर बस्ती उजाडियो तर घरबाट मन छुटिन सकेको छैन। मानबहादुर अहिले त्यही भत्किसकेको घरमा दिनदिनै पुग्ने गर्नुहुन्छ र छुटेका केही महत्वपूर्ण सामान सग्लै भेटिन्छन् कि भन्ने आशाले भग्नावशेष वरिपरि निहाल्नुहुन्छ।
7: अब यो आफ्नो सामानहरू यसो काठ पाठ यसो निकाल्न पाए, यसो जग्गा कतै भाडामा पाउँछ, यसो बस्दै गर्दा हुन्छ, सरकारले व्यवस्थित नगर्नुजेलसम्म भनेर मात्रै गरे हो। भएको भए म यो गनाउने खोलाको छेउमा जीवन नै जोखिम गरेर बस्नु त आउने थिएन।
6: सरकारले वैशाख 18 गते काठमाडौँ महानगरपालिका वडा नम्बर 14 बल्खुको नदी किनार तथा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि बल्खु स्थित जागरण टोलका मान बहादुर सँगै 486 घर परिवार घरवास विहीन बनेका छन्। घर भत्किएपछि आफन्त कहाँ बस्दै आएका परिवार होस् वा होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी परिवार दिनदिनै आफ्नो भत्किसकेको घरको भग्नावशेष हेर्न पुग्ने गर्छन्। भग्नावशेष निहाल्दै गर्दा भेटिनु भएकी 43 वर्षीय सरिता तामाङ एक छोरा र एक छोरी सहित होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। तर सरिताको बिरामी छोरीको पढ़ाई मात्र छुटेको छैन, छोरीको उपचारका लागि आर्थिक अभावले अझ बढ़ी सताएको छ।
8: दिन्छु भनेर अहिलेसम्म दिएको छैन, कोडो पनि मिलेको छैन, छोरी बिरामी भयो एक दुई पैसा एक रोटी छैन उपचार गर्नुलाई।
9: सजिलो नै थियो नि, अब यहाँ त त्यो बच्चा र शिक्षा सजिलो हुन्थ्यो, गाडीले हिँड्न आउँथ्यो।
6: बसोबास विहीन बनाएर उचित व्यवस्थापन गर्न नसकेको गुनासो पोख्नुहुँदै सोही स्थानमा भेटिनु भएकी मोहन कार्की र सुनिता परियारले सरकारले आफ्नो सन्तानको पढ़ाई खान बस्न र रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो।
10: पुरा बस्ने मन लाग्दैन, यहाँ बसेर यस्तो भइरहेको ठाउँ आफ्नै जस्तो सुखी भयो नि थापै भयो नि आफ्नै घर तिहार मुखले व्यवस्थित भइसक्यो यस्तो भने त खै छन् व्यवहारले मेन जाने पर्ने मान्छेहरू जम्मै आफ्ना आफ्नै
11: 22-23 दिन भइसक्यो खै फोन गरे एकल फोन गर्नु आयो
12: हाम्रो घर चाहियो बहिनी बास गाँस कबास चाहियो।
6: यस्तै वास्तविक सुकुम्बासी पहिचान गरी उचित व्यवस्थापन गर्नमा सरकार चुकिरहेको गुनासो राख्नुहुन्छ 2062 सालको जनआन्दोलनमा विस्थापित भई काठमाडौँ बस्दै आउनुभएका 44 वर्षीय गणेश रिसाल।
13: कसरी चाहिँ छानबिन गर्ने भन्ने कुरा सरकारसँग कुनै नीति नै भएन क्या। परिवारमा सबैभन्दा अप्ठ्यारो भन्ने कुरा हाम्रो बाल बालिकाको पढ्ने अधिकार वञ्चित भएको छ, मुख्य कुरा त्यो को होल्डिङ सेन्टरमा बसेको छ, बाल बच्चालाई पढाउँछु भनेर आश्वासन दिएको त्यो आश्वासन दिने मात्रै हो।
6: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले हालसम्म काठमाडौँ जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गा एवं नदी किनार बस्तीका 2008 घर परिवारका 11,000 बढ़ीलाई सरकारले विभिन्न स्थानमा अस्थायी रूपमा खान बस्न व्यवस्थापन गरिरहेको र बालबालिकाको पढ़ाई निरन्तर अघि बढ़ाउन आवश्यक व्यवस्था गरेको जानकारी दिनुभयो।
14: जो घर छ, जस्तो जग्गा छ, जस्तो आफन्त छन्, जो भाडामा खोजेर आफै जानु भएको छ, उहाँहरू चाहिँ जानु भएको छ होइन, त्यो गइसकेपछि बाँकी भएको यो 26,800 जनाको चाहिँ हामीले रजिस्टर गरेर विभिन्न ठाउँमा होटेलहरूमा व्यवस्थापन गरेर राखेका छौँ।
6: सरकारले सुकुम्बासी बस्तीका परिवारलाई खान बस्नको राम्रो व्यवस्थापन गरिरहेको दावीका बावजुद बल्खु भग्नावशेष क्षेत्रमा भेटिएका अधिकांश सुकुम्बासी परिवार भने होल्डिङ सेन्टर वा आफन्त कहाँ बस्न भौतिक र मानसिक रूपले तयार देखिँदैनन्। यसतर्फ सरकारको जतिसक्दो चाँडो ध्यान पुग्नु आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
2: निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगलाई सरकारबाट 6,71,92,00,000 रूपियाँ प्राप्त भएकोमा 4,96,78,00,000 रूपियाँ खर्च भएको जनाएको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पछि प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत 2 सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कड़ाईका कारण वार्षिक 5-6 अर्ब रूपियाँ वैदेशिक वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत नै रहदै आएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै कक्षा बाह्रको प्रश्न पत्र सँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोर्खाको भीमसेन थापा गाउँपालिका पाँच घर भई हाल काठमाण्डु महानगरपालिका नागार्जुन नगरपालिका एक रानीवन बस्दै आएका 29 वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका तीन घर भई हाल काठमाण्डुको नागार्जुन नगरपालिका एक वनस्थली बस्दै आएका 20 वर्षीय अश्विन अधिकारी रहेका छन्। बैतडीमा आलु खेतीबाट किसानहरू आत्मनिर्भर भएका छन्। तर पनि सिंचाईको अभाव र निर्माण भइसकेर पनि खोडपे स्थित शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरूले सोचे जस्तो फाइदा भने लिन सकेका छैनन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
15: बैतडीको पाटन नगरपालिका 8, 9 र 10 आलु पकेट क्षेत्र हो। यहाँका प्राय किसानहरूलाई आलुसहित विमौसमी तरकारीले आत्मनिर्भर बनाएको छ। पाटन 8 का स्थानीय किसान केशव विष्ट:
16: वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्न सुरु गर्छौँ, किनभने त्यो पछि चाहिँ तराईको आउँछ, त्यति बेलासम्म हामीले त 8-10 लाख रुपियाँ चाहिँ इन्कम गर्छौँ।
15: यस वर्ष समय समयमा पानी परेकाले आलु राम्रो फल्ने आशा गरिएको छ। बैतडीबाट मात्रै वार्षिक 1.5-2 करोड़सम्मको आलु निर्यात हुने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी।
16: झन्डै 500 रोपनि क्षेत्रफलमा आलु खेती छ र यो तिन पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्न 10-15% बढ्छ भन्ने अनुमान छ।
15: सिद्धेश्वर वृहत आलु क्षेत्र विस्तार नै घोषणा गरेर व्यावसायिक आलु एवं सिजनल तरकारी खेती गरिरहेका किसानहरू सिंचाई र शीत भण्डारको अभावको मारमा छन्। स्थानीय किसान गोपाल महरा:
17: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट हामीले जानुपर्ने किन्नुको लागि पनि डङ्गुरा जानुपर्ने बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको।
15: प्रदेश र संघीय सरकारको लगानीमा पाटन 8 खोडके क्षेत्रमै बनेका 2 वटा शीत भण्डार वर्षौंदेखि प्रयोगविहीन छन्। वर्षौंदेखि अलपत्र अवस्थामा रहेका शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको अर्का किसान नरबहादुर विष्ट बताउनुहुन्छ।
18: कोल्ड स्टोर बनाउनुको लागि तपाईँको 7-8 वर्ष जति भइगयो तयार भइसकेको, तर अहिलेसम्म यो चाहिँ सञ्चालनमा आएको छैन।
15: सम्बन्धित निकायलाई पटक पटक आग्रह गर्दा समेत शीत भण्डार सञ्चालनमा नआउँदा किसानहरू समस्यामा परेको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष कालुसिंह भाट।
19: कृषि ज्ञान केन्द्र बैतडी र प्रदेशका सांसदहरूलाई पनि जानकारी गराउँदा गराउँदै खोडपेमा रहेको कोल्ड स्टोर अल्पत्र अवस्थामा भएको कारणले गर्दा खोडपे क्षेत्रका
20: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको,
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
20: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
20: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825635775।
21: सम्पर्क नम्बर 98478263।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
27: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: किराले खाएको दाँत निकाल्ने,
29: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
28: खाली ठाउँमा दाँत राख्ने,
29: दाँतको जरैदेखि उपचार गर्ने,
28: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
29: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
0: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
3: आया, मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
7: सम्पर्क फोन नम्बर 082-595-222।
4: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
25: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
10: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
30: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
30: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-846 082-595-846।
4: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
9: सक्कु जे लौ खबर सुने।
4: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा म
9: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना
4: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
9: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेर के बा
4: ओपीडी सेवा, भर्ना सेवा,
9: सक्कु मेरिक ऑपरेशन सेवा,
4: आईसीयू सेवा, रेडियोलोजी सेवा,
9: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। सम्पर्क करना अस्पताल के ठेगाना
4: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग। सम्पर्क फोन नंबर 97090-65225
9: 082-591-101-591-102 082-591-103
4: 591-104 ओ 591-105।
31: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
32: हाम्रा सेवाहरू
31: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
31: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
31: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
31: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
31: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
31: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
31: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
31: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
11: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
12: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
13: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
14: क्षेत्रीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
13: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
13: तालिममा दिइने विषयहरू
14: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
13: स्पेशल सेफ तालिम
14: जापानिज सुशी तालिम
13: वेट्रेस
14: टुरिस्ट गाइड
13: हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
14: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
14: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
13: सम्पर्क मोबाइल 9841170909 9841170909
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
16: उपचार हुने रोगहरू
15: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
16: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
15: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
16: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
15: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
16: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
15: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
17: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
19: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
18: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
19: यातायातको सुविधा भएको,
18: स्वच्छ खाने पानीको व्यवस्था भएको
19: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
18: प्रधानाध्यापक श्री नन्द बहादुर ओली। सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे। सम्पर्क मोबाइल नम्बर 98478416639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
21: नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता, म सदीक्षा
22: अनि म शारदा।
21: आदरणीय श्रोता, हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं। आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ। यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ। साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी र हाम्रो पात्रको माध्यमबाट पनि संसारभरि सुन्न सकिन्छ। कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो। सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ। हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने, रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने, गाउँठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने, साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ। कार्यक्रम समताको आजको श्रृंखलामा एउटा बहुआयामिक नेपाली महिलाको जीवन यात्रामा हामी केन्द्रित छौ, जो कृषक, उद्यमी र गायिका भएर आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ। आज हामी रतनपुर घोराईकी दीपा बुढासँग तपाईहरूको भेट गराउनेछौ, जसले कृषिमा आफ्नो समर्पण र प्रतिभाले न केवल आर्थिक स्वतन्त्रता हासिल गर्नुभएको छ, तर आफ्नो मधुर आवाजले नेपाली सांस्कृतिक संगीत क्षेत्रमा पनि विशिष्ट स्थान बनाउनु भएको छ। यस सन्दर्भमा हामी आजको श्रृंखलामा उहाँको अनुभव, जीवनका संघर्षहरू र संगीतको माधुर्यमा आधारित नेपाली नारीत्वको सुन्दर अभिव्यक्ति सुन्नेछौ। नेपाली महिलाको जीवन केवल घर परिवारको सीमामा सीमित छैन, बरु त्यो जीवन एक विशाल संसार हो, जसमा आशा, सपना, संघर्ष र सफलताका अनगिन्ती रंगहरू छन्। प्राचीन कालदेखि आजसम्म नेपाली महिलाले समाजको विभिन्न तहमा आफूलाई स्थापित गर्दै आएकी छन्। उनीहरूको अस्तित्वले मात्र हाम्रो समाजको स्थिरता होइन, जीवन्तता र सांस्कृतिक समृद्धि पनि सुनिश्चित गर्दछ। जहाँ कतिपय संसार र परम्पराले महिलाको भूमिका सीमित बनाउने प्रयास गरे तापनि नेपाली महिलाले आफ्नै अथक परिश्रम, धैर्य र बुद्धिमत्ताबाट ती सबै सिमानाहरू भत्काएर सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रहरूमा आफ्नो अधिकार र पहिचान बनाइरहेकी छन्। कृषि क्षेत्रदेखि उद्यमशीलता, शिक्षा, साहित्य, कला, संगीत र नेतृत्वमा उनीहरूको अभूतपूर्व योगदान रहिआएको छ। नेपाली महिलाको संघर्ष त्यो एकाकी कथा मात्र होइन, हजारौं परिवार र समाजको उत्कर्षको कथानक हो। महिला सशक्तिकरणको सन्देश उनीहरूको स्वाभाविक अस्तित्वमा रचना हुन्छ, स्वतन्त्र विचार, आत्मनिर्भरता र सामाजिक न्यायप्रति अडिग विश्वासका रूपमा। आजको युगमा जब विश्व नै समानता र मानवाधिकारको पक्षमा छ, नेपाली महिला पनि दिगो विकासको मेरुदण्ड बन्न तयार छन्। उनीहरू कृषक, उद्यमी, शिक्षिका, कलाकार, नेत्री र परिवारका अभिभावक भएर समाजलाई समृद्धिको बाटोमा अगाडि बढाइरहेका छन्। यस्तै एक महिला आजको हाम्रो श्रृंखलाको अतिथि हुनुहुन्छ, जसको जीवन कथा केवल व्यक्तिगत सफलताको गाथा मात्र होइन समग्र नेपाली महिलाको उज्जवल प्रतिबिम्ब हो। रतनपुर घोराईकी दीपा बुढा। दीपा बुढा एक साधारण मर्यादित र पारम्परिक नेपाली महिला हुनुहुन्छ, जसको आत्मा आत्मनिर्भरता र आत्मसम्मानले ओतप्रोत छ। उहाँले आफ्नो जीवनका प्रत्येक पाटोमा सृजनशीलता र लगनशीलता मिसाउँदै परिवार, कृषि, व्यवसाय र संगीत क्षेत्रलाई सुमधुर समन्वयमा अगाडि बढ़ाइरहनु भएको छ। उहाँको खेतीपातीमा गरेको परिश्रमले न केवल आफ्नो परिवारलाई आर्थिक स्थिरता प्रदान गरेको छ, तर स्थानीय कृषक समुदायमा पनि नयाँ जोश र उत्साह जगाएको छ। एक सफल कृषकको रूपमा उहाँले आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञानको संयोजन गर्दै स्वावलम्बन र प्रगतिशील सोचको उदाहरण प्रस्तुत गर्नुभएको छ। तर दीपा बुढा केवल कृषक मात्र हुनुहुन्न, उहाँको स्वर एक अद्वितीय सौन्दर्य हो। नेपाली सांगीतिक जगतमा उहाँको मधुर स्वरले महिलाहरूको आत्मबल र सांस्कृतिक पहिचानको अभिव्यक्ति प्रस्तुत गरेको छ। उहाँले सृजना गरेका गीतहरूमा मातृत्व, समाज सेवा र महिला सशक्तिकरणका गहिरा भावनाहरू समेटिएका छन्, जसले श्रोताहरूको हृदयमा सदैव अमिट छाप छोड्दछन्। उहाँको कला केवल मनोरञ्जन मात्र होइन, यो एक सामाजिक सन्देश हो। स्वाधीनता, समानता र सम्मानको आवाज युट्युब जस्ता प्राविधिक माध्यमबाट उहाँले आफ्ना आवाजलाई विश्वभर पुर्याउनु भएको छ। दीपा बुढाको जीवन, दर्शन र अभिव्यक्तिले हामी सबै नेपाली महिलाको स्वाभिमान र आत्मनिर्भरताको प्रतीक बन्न प्रेरणा दिन्छ। उहाँले आफूलाई मात्र होइन समस्त नेपाली महिलालाई आफ्नो नाम, आफ्नो पहिचान र आफ्नो अधिकारका लागि डटेर अगाडि बढ्ने सन्देश दिनुभएको छ। म आफ्नो पहिचान भन्न चाहन्छु। उहाँका यी सरल तर गहिरा शब्दहरू नेपाली महिलाको हृदयमा बस्दछन्। श्रीमानको नामको छायामा मात्र नअटेर आफ्नै नाम, आफ्नै कर्म र आफ्नो आवाजले समाजमा समान स्थान पाउन चाहने तपाईँ सबैको भावना यी शब्दहरूले उजागर गर्दछन्। अब प्रस्तुत छ बहुआयामिक प्रतिभाशाली र सशक्त नेपाली महिला दीपा बुढासँग गरिएको कुराकानी।
0: रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम समतामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
3: धन्यवाद। धन्यवाद म्याम।
0: तपाईँको बारेमा छोटो परिचय दिनु न।
3: हजुर, मेरो नाम चाहिँ दीपा बुढा, मेरो जन्म चाहिँ रोल्पा पाचवाङ भन्ने ठाउँमा भएको हो। अहिले मेरो घर चाहिँ रतनपुर घोराई उपमहानगरपालिका 15 पर्छ र मेरो श्रीमानको मेरो घर चाहिँ रुकुमकोट टाकुरा पनि हो म्याम।
0: बिहे घर रुकुमकोट टाकुरा।
3: हजुर।
0: बस्ने चाहिँ अहिले दाङमै छ।
3: हजुर हो।
0: उद्यमी महिला पनि हो तपाईँको। कागती खेती अनि गायन यात्रा दुइटै कसरी र कहिले सुरुवात?
3: गाउने कुरा चाहिँ सानैदेखि हल्का हल्का गाउँथे म्याम, अनि त्यसपछि पढ्ने क्रममा म बनगाउँ घोराई सेवर बनगाउँ स्कुलमा त्यहाँ पढ्ने बेला हाम्रो त्यहाँ म्याम हुनुहुन्थ्यो एकजना कमला भारती लम्छल म्याम, अनि उहाँले पनि अब गीत संगीतमा चासो राख्ने गीत गाउने गर्नुहुन्थ्यो, अनि फेरि हामीलाई पनि पछि लाएर उता गाउन लग्नुहुन्थ्यो कि काठमाडौँतिर गीत गाउन गएको थियौँ 2056 हेर सानो भन्ने गीत कमला लम्छल भारती चन्द्र शर्मा म दीपा बुढा अनि अर्को एकजना दाईकै दाई मिलेर गएको थियौँ। अनि त्यसरी हल्का हल्का गाउने
0: पहिलो त्यही हो
3: तपाईँ सानो हो।
0: तपाईँ फेरि त्यो एउटा गायन क्षेत्रमा प्रवेश गरिसकेपछि फेरि कागती खेती गर्छु भनेर कसरी सुरु गर्नुभयो त?
3: त्यो चाहिँ यो कागती खेती चाहिँ हाम्रो बुवाहरूले चाहिँ यो बनगाउँ घोराई बनगाउँमा आँप खेती गर्नुभएको छ म्याम, अनि त्योबाट चाहिँ राम्रो उत्पादन आएको अनि इन्कम पनि राम्रो हुने देखेर मैले पनि अब मेरो जग्गा व्यवसायिक कागती खेती गर्छु भन्ने सोचेर 2076 यसलाई दर्ता गरेर अनि के अरे अगाडि बढाइरहेको छु म्याम।
0: अनि एउटा महिला भएर कृषिमा उद्यम गर्नु कस्तो अनुभव रहेछ? यो अनुभव गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेछ?
3: कठिनाई त धेरै छ म्याम, धेरै छ। हेर्दाखेरि जति सजिलो मानिन्छ नि काम गर्दाखेरि त्यति नै अप्ठ्यारो।
0: कस्ता चुनौती छन् त?
3: अब कागती रोप्यो, अब रोपिसकेपछि त्यसलाई सिँचाइ चाहियो, मल चाहियो, गोडमेल चाहियो म्याम, अनि त्यसपछि फेरि रोगहरू थरी थरीका लाग्छन्, एकदम रोग लाग्छ। सानो हुँदाखेरि चाहिँ के अरे पात खाने किराहरू तिनी लाग्छन्, अनि त्यसलाई पनि निर्मूल गर्नु पर्यो, अनि त्यसपछि अब फल्न सुरु गरे भनेपछि क्यान्कर भन्ने रोग लाग्छ, त्यसलाई पनि हेर्नु पर्यो। मेरो बिजु हो म्याम कागती, लगाएको 4 वर्षदेखि फल्न सुरु भयो, रोपेको चाहिँ अहिले 6 वर्ष भयो, 7 महिना लाग्यो, बेच्न लाग्यो 3 वर्ष,
0: 3 वर्ष भइसक्यो।
3: हजुर, बिक्री भइरहेछ म्याम। पहिला सुरु वर्षमा त अलि थोर थोरै भएको थियो, अनि पाँचौ वर्षमा चाहिँ राम्रै भयो, अहिले त म्याम एकदम फल्या छ। अनि बजार चाहिँ छैन, एकदम खस्क्यो म्याम, किनभने इन्डियाबाट कागती आउने, नेपालमा भित्रिने, अनि उस इन्डियाबाट आएको कागती चाहिँ 100 रुपियाँ केजीमा बिक्री हुने बजारमा, त्यहीले गर्दा अब इन्डियाको कागती जति नेपालको क्वालिटी छैन भन्छन् कि व्यापारीहरूले, त्यो कारण के हो त्यो मैले बुझ्न सकेँ होइन, किनभने कागतीमा चाहिँ रस चाहिँ टन्न हुन्छ हाम्रो पनि यहाँको पनि, तर इन्डियाकै राम्रो हुन्छ भनिरहेछन् व्यापारीहरूले, किन होला त्यो मैले बुझ्न, व्यापारीहरू पनि धेरै जस्तो इन्डियनहरू छन् त्यो हल्ला फिजाउने।
0: अनि यसको बजार व्यवस्थापनको लागि राज्यले के गर्दैछ भन्न चाहनुहुन्छ?
3: यसको लागि त अब सबै किसानहरूले कहाँ कहाँ के लगाएको छन् त्यो बुझेर डाटा लिस्ट बनाएर अनि फेरि त्यसलाई चाहिँ संकलन गरेर राम्रो भाव किसानलाई दिन सकेपछि किसानहरू पलायन हुन्नन्, नत्र पछि अब उत्पादन गरे कागतीको जस्तो जे जुनसुकै पनि उत्पादन गरेर त्यसको भाव गएन भने त मान्छे त पछि त्यसै स्वत पलायन भइहाल्छ। उत्पादन भयो, बिक्री वितरण भएन भनेपछि लगाएको खर्चै उठेन भने त अब त्यो काम गरेर के काम भइयो।
0: कति एरियामा लगाउनु भएको छ कागती?
3: मैले 1 बिघामा लाछु म्याम।
0: 1 बिघामा टन्न कागती मात्रै छ?
3: हजुर, मैले पहिला त त्यो गरेको थिएँ म्याम, कागती र अर्को मिसाएर पनि गरौँ कि भन्ने सोचेको थिएँ, फेरि आधा आधा गर्ने हो भनेपछि अब कतै पठाउनु पर्यो भने पनि त्यो आधी आधी हुने भयो, जस्तो गाडीमा
0: माल दिन सक्नु पर्यो,
3: हो हो, त्यही भएर पनि एउटै गर्नु पर्यो भनेर।
0: तपाईँले उत्पादन गरेको कागती लिन त्यही ठाउँमै जान्छ?
3: ठाउँमै, हजुर, अस्ति भर्खर 15 क्विन्टल टिपेर मान्छे लगाएर टिपेर बेच्या म्याम, हुँ जानुभएको थियो, अस्ति कुरा भयो व्यापारीसँग, अनि टिप्न लगाउनुहोस् भनेर भन्नुभयो, अनि फेरि 5-6 जना मान्छे लगाएर टिपेर पछि उहाँहरू जानुभयो, अनि भाउ चाहिँ 50 रुपियाँ केजीको हिसाबले,
0: एकदम सस्तो
3: 15 क्विन्टल लगेर जानुभयो। हजुर,
0: अनि कति महिना यो कागती फल्यो भने कति महिनामा बेच्ने हुन्छ त?
3: फल्यो भनेपछि मतलब असारदेखि पाक्न सुरु भयो म्याम नि यहाँको दाङमा, अनि अब आजभोलिबाट टिपेर अब कार्तिक मङ्सिरसम्म त हुन्छ म्याम,
0: मङ्सिरसम्म टिपेर बेच्नुहुन्छ?
3: हजुर,
0: त्यही कागती,
3: तर जति आजभोलि छ त्यति मङ्सिरतिर अलिक कम हुन्छ,
0: भाउ पनि बढ्दै जान्छ।
3: हजुर, ए 12 मासी भनेर त्यहाँ हो म्याम दिनलाई त, हुन त 12 मासी हुन्छ कागती, तर सिजनमा टन्नै हुन्छ भने बे मौसम पछि चाहिँ थोरै थोरै।
0: दिपाजी, हामी एउटा उद्यमी महिलाको रूपमा यति बेर कुराकानी गर्यौं, तपाईँको पेसाको सन्दर्भमा जोडेर साङ्गीतिक यात्रातिर जोड्न चाहन्छु यहाँलाई, यहाँको यो गायन क्षेत्रमा कसरी रुचि जाग्यो?
3: पहिला सानोमा मेरो आमाले पनि गीत गाउनुहुन्थ्यो हल्का म्याम, अनि सानो हुँदाखेरि रेडियो नेपालबाट गीतहरू बज्थे, सुनेर अब गाउन मन लाग्थ्यो कि, गाउन पाए कस्तो हुँदो भन्ने लाग्थ्यो। पछि फेरि मैले अघि भनिहालेँ, हाम्रो स्कुलमा बनगाउँ स्कुलमा पढ्ने बेला हाम्रो कमला राम 6 कक्षादेखि बनगाउँ स्कुलमा गाउँ एसएलसी, अनि त्यही कमला म्यामसँग भेट भयो, त्यही हाम्रो यात्रा चाहिँ त्यसै सुरु भयो म्याम। तर हजुर, लगातार चाहिँ भएन, लगातार भएन यो कहिले कसो।
0: पहिलो गीत गाउने बेला अनुभव कस्तो रह्यो त्यति बेला?
3: पहिला गाउँदाखेरि चाहिँ हेर सानो गाउन जाँदाखेरि अहिलेको जस्तो यो डिजिटल थिएन होइन, के अरे काठमाडौँ गयौँ रिमा रेकर्डिङ स्टुडियोमा, बबर महलमा थियो,
0: अनि लगेर गयो
3: कमला लम्साल म्याम, चन्द्र शर्मा, हामीहरू मिलेर गयौँ,
0: ग्रुपै भएर जानु।
3: हजुर,
0: आमाले जान दिनुभयो घरबाट?
3: हजुर, सोधेर गएको, सोधेर गएको, अनि म्याम त्यति बेला चाहिँ रिल क्यासेटमा के रिलमा गाउने, अनि गायो गायो गायो गयो लास्टमा गयो, लास्टमा हुन लाग्यो बेला कतै के छिस्तो बिग्रियो भने फेरि सुरुबाट गाउनु, त्यो स्कुलमा पनि हामीले सिक्थ्यौँ के कसरी गाउने भने सिक्थ्यौँ, त्यसपछि काठमाडौँ गए बेला पनि स्काउट अफिसमा बस्थ्यौँ हामीहरू, त्यहाँ पनि सिक्थ्यौँ, अनि पछि स्टुडियोमा गएर फेरि के अरे सिक्ने अनि त्यसपछि गाउने, अनि लाइभमै बसेर गाउने रेकर्ड हुने, एकपटक फेरि गाउने क्रममा लास्ट सकिन सकिन लाग्थ्यो के भएर फेरि बिग्रियो, फेरि सुरुबाट गाउने भयो त्यस्तो।
0: कस्ता खालका गीत गाउनुहुन्छ त तपाईँले?
3: मैले त अब दोहोरीहरू, लोकदोहोरीहरू, तिजका गीतहरू, यिनी सबै प्रकारका गाउँछु म्याम।
0: अनि भर्खरै पनि एल्बम निकाल्नु भएको छ यहाँले होइन?
3: हजुर हो, अहिले चाहिँ हामी कौशिला दिदीको, कौशिला परियार दिदीले लेख्नु भएको गीत रेलीमा तिज गीत भर्खर बजारमा ल्याएको छौँ,
0: एउटा गाएर सुनाइदिनुहुन्छ?
3: हजुर म सुनाउँछु। रुख मुनि कमिलक बगल

0: तपाईँका यस्ता तीज गीतले महिलालाई कस्तो सन्देश दियोस् भन्ने चाहनुभएको छ?
1: विकृति, यो तीज गीतबाट विकृति नआओस् म्याम। अनि कस्तो भनेपछि मान्छेले जस्तो अर्कोलाई हेरेर त्योभन्दा म केही कम भनेर गहनाहरू देखाउने त्यो गर्नेछ, त्यो नआओस्। अनि अर्को कुरा फेरि महिनौ पहिलाबाट त्यो के अरे डर सिस्टम छ नि, खुवाउने एक ठाउँमा जम्मा हुने, खाने फेरि अर्को ठाउँमा जम्मा हुने, होटेलहरूमा जाने, यो चाहिँ राम्रो होइन। बारीमा काकरी फल्यो कि आमै।

0: सन्देश केही जाओस् भनेर
1: गाउने मात्रै हो कि गीत रचना पनि गर्नुहुन्छ?
0: रचना पनि गर्छु म्याम, कति बेला अब मैले काम गरिरहन्छु नि, भाडामा जिरहन्छु, कति बेला कागजतिर कतै काम गरिरहन्छु भने केही फुर्यो मनमा कुरा खेल्यो सम्झ्यो भने त्यो ठेगो आयो भनेपछि त्यसलाई फेरि गाउँदै गाउँदै गाउँदै फेरि रफ कोर्ने कपीमा अनि फेरि त्यसलाई सफ बनाउने त्यसरी गीत लेख्छु।
1: काम गर्दाखेरि शान्त वातावरण खोज्दैन गीतले,
0: सिर्जना सिर्जना निस्किन्छ अनि पछि फेरि त्यसलाई फेरि सफ गर्नु बेल त बसे एकान्तमै। हजुर, म गीत त यस्तो त धेरै लेखेको छु लेख्न त म्याम, अब सबै त कान ल्याउनु पनि सकिन्न निकाल्न सकिन्न, लेखेर त राखेको छु।
1: एउटा एल्बम निकाल्न कतिको गाह्रो छ नि?
0: पैसाको खर्च हुन्छ, अब त्यसमा खट्नु पर्यो म्याम नि, अडियो निकाल्नु पर्यो पहिला, त्यसमा पैसा लगानी हुने भयो, भिडियो गर्दाखेरि पैसा लगानी हुन्छ, अनि फेरि त्यहाँ कामहरू के भइरहेछ कस्तो भएर त्यो हेर्नु पर्यो।
1: तपाईँ त एउटा उद्यमी महिला पनि हो, उता खेती छ, अब कागती खेती त्यति ठुलो एक बिघामा कागती खेती गर्नुभएको छ, त्यो खेती र गायन दुवैलाई सम्हाल्न समय व्यवस्थापन गर्न कसरी गर्नुभएको छ?
0: मन भएपछि काम हुने रहेछ म्याम, मैले त उता फर्मतिर पनि काम उठ्या बेला मान्छेहरू लगाउने त्यो गर्ने हुन्छ म्याम नि, त्यसरी त्यो उता फर्मतिर काम भइरहेछ भने यो गीतमा पनि सधैँ अब त्यहीमा लागिराख्ने हुन्न नि म्याम, कहिले कसो अब त्यो अडियो बनाउनेलाई कुन दिन गर्ने हो गएर त्यो अडियो रेकर्ड गर्यो अनि त्यसपछि त्यो फाइनल भएर अडियो फाइनल भएर आइसकेपछि भिडियो चाहिँ कुन दिन गर्ने हो त भनेर व्यवस्था त्यो फोनबाटै त्यो कुराकानी गरे, अब ल यो यो ठाउँमा गर्ने यस्तो गर्ने भनेर, अनि त्यो भइसकेपछि त्यसरी
1: भयो नि त उता श्रमसँग जोडिया छ, दिनभरि कागती रोप्ने, कागती टिप्ने, त्यसको बजार व्यवस्थापन गर्ने, अथवा टिप्नेमा आफूले मात्र टिपेर बजार कहाँ पुर्याउने हो, गाडी खोज्ने देखि लिएर अब त्यसको पाटो छुट्टै हुन्छ, अब गीततिर गायनतिर फेरि छुट्टै त्यसको माहौल फरक हुने भयो नि त, साथीहरू फरक हुने भयो
0: हो, त्यो चाहिँ फरक हुन्छ म्याम। अब उतातिर फेरि काम गरियो गरियो गरियो होइन, अब मान्छे लगायो थकाइ लाग्यो हुन्छ त्यो भाव हुन्छ, अनि फेरि अलिकति भए पनि यतातिर लाग्यो भने म्याम हुने मन हल्का हुने, तरङ्गित हुने, रमाइलो हुने, के थकाइ मेटाउने काम हुने रहेछ म्याम। अनि मेरो युट्युब च्यानल छ म्याम, दिपा बुढा युट्युब च्यानल छ, तर
1: अनि कतिजना मिलेर निकाल्नुभयो यो एल्बम?
0: यसलाई चाहिँ कौशिला परियार, घनश्याम केसी, अनि मोती भुसाल, अनि म एक्लै बनाएका गीतहरू पनि छन् म्याम, पहिला सम्झना अब फोटो खिचम, अनि तल दोवाना, यिनीहरू मैले एक्लै बनाऊ, अरूहरू पनि छन् एल्बमहरू, अनि यसमा चाहिँ मिलेर गरौँ भनेपछि अलिकति लगानी कम हुने भयो नि म्याम, अब चारजना भयो भने त्यसमा मिलेर गर्दाखेरि अलिक कम हुने भयो भनेर मिलेर गरेँ म्याम यसपल्ट।
1: तपाईँ त एउटा उद्यमी महिला गायन क्षेत्रमा पनि अग्रपन्ति पंक्तिमा आइसक्नु भएको छ, उद्यमी र कलाकार बन्न चाहने अबका नयाँ पुस्तालाई कस्तो सुझाव दिनुहुन्छ त तपाईँले?
0: अब जुनसँगै काम गर्दा पनि म्याम मनदेखि सोचेर अनि एकदम त्यसलाई माया गरेर, मनदेखि माया गरेर लगनशील भएर लाग्नुपर्छ, रहर मात्रै गर्ने अनि त्यसमा लगनशीलता भएन भने चाहिँ हुँदैन।
1: तपाईँ यो स्टेजमा आइपुग्न आउनलाई कति सङ्घर्ष गर्न पर्यो तपाईँ?
0: धेरै धेरै मेरो यो कृषितिर हेर्ने भने पनि

0: पेन्सन पाएको जस्तो अब श्रीमानको त उताबाट पेन्सन होला, मैले अब यो कागज फर्म सुरुवात गरेर पछि उत्पादन दिन सुरु गर्यो भने त यहीबाट मलाई टर्ने पेन्सन त यहीबाट भइहाल्छ भनेर मैले त्यो थालनी गरे हौ म्याम, राम्रो भएको छ अहिले।
1: अनि अहिले त अब श्रीमान पनि आउनुभयो रिटायर भएर, अब त श्रीमानको साथ सहयोग पनि त होला नि।
0: एकदम राम्रो छ सहयोग, अब जाँदाखेरि मेरो हाम्रो मेरो घर चाहिँ घोराई रतनपुरमा, अनि फर्म चाहिँ तुलसीपुर 15 गाउँद्वार दाङमा छ। मैले पहिला जग्गा त्यो ठाउँमा ल्याइहाले, ल्याइसकेपछि फेरि के गरौँ भन्ने मन लाग्यो, गरिहाले गर्दाखेरि उतै बस्ने कि भन्ने सोच थियो, अनि फेरि परिवारबाट सबैले उता बस्ने मान्नु भएन। छोरा त 13 वर्ष भयो पढ्दैछ, ठुलो बाबु अलिक ठुलै भयो त्यो 24-25 वर्ष भयो, अब विदेश जाने अनि जाने भनेर त्यो छ, अनि फेरि फर्मतिरमा मलाई हेर्छ, मेरै मलाई फलो गरोस् होइन सिकोस्, भोलि योबाट पनि धेरै राम्रो छ भनेर मैले उसलाई भन्छु, उसले चाहिँ अलिकति मलाई फलो गर्न नमाने,
1: अहिलेको पुस्ताले मान्दैन।
0: हजुर,
1: आफ्नै घरमा आफ्नै बारीमा त्यति राम्रो सुन फलिरहेछ,
0: हजुर त्यसलाई नदेख्ने, कृषिलाई नदेख्ने रहेछ, दुःख हुन्छ, पैसा चाहिँ उफ्रो टिप्ने त्यस्तो, विदेश गएपछि पैसा टन्नै हुन्छ, त्यहाँबाट 4-5 वर्ष दुःख गर्ने हो भने त पछि यतातिर गरमला पछि अहिले हजुरले हेर्नु सकभर त त्यो सासु आमा पनि कहिले कसो त्यस्तो मनमा त आमाको के छ मलाई थाहा छैन, त्यस्तो नराम्रो केही भन्नुभएको छैन, त्यस्तो प्रसङ्ग चाहिँ मैले आमाबाट सुने होइन, छोराबाट चाहिँ मम्मी राम्रो छ गर्नुपर्छ, मान्छे खाली आयो खाली जाने हो, केही न केही त गरेको राम्रो, यो हजुरको राम्रो हो भनेर छोराहरूले भन्छन्, अनि श्रीमानले पनि सपोर्ट गर्नुभएको छ म्याम,
1: गर गाउनुपर्छ भन्नु,
0: हजुर अरू कसैले अब नराम्रो तरिकाले सोध्ने त्यस्तो छैन, गर्नुपर्छ जाने बुझेका, त्यो त व्यवस्थापन मैले गर्नुपर्छ म्याम उतातिर, अनि यतातिर पनि अब सधैँ जाने होइन, कहिले कसो हो नि म्याम, यो सधैँ अब यहीमा हिँड्ने दिन रातै भनेर यतामा हिँड्ने हो भने चाहिँ अप्ठ्यारो हुन्थ्यो होला, अब यो फेरि पेसाको रूपमा यसलाई गायन क्षेत्रले ल्याइनँ मैले म्याम,
1: पेसाको रूपमा कृषिलाई,
0: हजुर हजुर यसलाई रहरको रूपमा,
1: रहरको रूपमा
0: हजुर,
1: तर रहर मात्र नभएर अब एल्बम निकालेर तपाईँ त धेरै अगाडि बढिसक्नुभयो नि त,
0: हजुर
1: यसलाई रहरमा मात्रै सीमित नगरौँ,
0: अब
1: त्यसलाई भोलि भविष्यमा यसलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ त,
0: अब यसमा पनि राम्रा राम्रा सिर्जनाहरू कोरेर म्याम अब त्यसलाई सङ्गीत भरेर अनि कसरी हुन्छ अब चाहिँ राम्रो बनाउने युग युगसम्म रहिरहोस्, यसले अब दिपा बुढाको हो यो भनेर चिनोन्, त्यो गीतले चिनाओस् भन्ने सोच छ, अनि म्याम मैले कुरा जोडिहालेँ, अस्ति भर्खर यही वर्ष राप्ती साहित्य परिषदले मलाई गोमा देवी स्मृति कला पुरस्कारबाट सम्मानित गर्नुभएको थियो, उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने अब धेरै देखेको बाहिर परिचित होइन नि, खोजी
1: खोजी
0: बाहिर ल्याउने राप्ती साहित्य परिषदले धेरै खोजी छु, तर राप्ती साहित्य परिषदले त्यति बेला मैले देखेँ कि रोल्पा रुकुम अनि कता कताबाट सबैलाई खोजी खोजी पुरस्कृत गरेको देखेर मलाई धेरै धेरै खुसी लाग्यो, धेरै धेरै धन्यवाद दिन चाहन्छु,
1: दिपाजी समय दिनुभयो, तपाईँका मनका भावहरू दिनुभयो हाम्रा श्रोतामा सुनाउनु भयो, तपाईँको आफ्नो सृजना पनि सुनाउनु भयो, त्यसको लागि रेडियो मध्यपश्चिमको तर्फबाट र कार्यक्रम समताको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु,
0: धन्यवाद म्याम, हजुरले पनि मलाई सम्झेर यहाँसम्म बोलाइदिनु भयो, धेरै खुसी छु हजुरप्रति र धन्यवाद दिन चाहन्छु, हजुरहरूको माया पाएँ भने चाहिँ धेरै हौसला बढ्नेछ र म अगाडि बढ्नेछु,

हामीलाई आफ्नो बहुमूल्य समय दिनुभएकोमा दीपा बुढाजीलाई हृदयदेखि कार्यक्रम समताको तर्फबाट धन्यवाद। तपाईँको अनुभव र विचारले हामी सबैलाई नयाँ दृष्टिकोण र प्रेरणा दिएको छ। आशा छ तपाईँको कथा र गीतले हाम्रा श्रोतामाझ दिगो छाप छोड्नेछ। हामीलाई विश्वास छ कि दीपा बुढाको प्रतिभा र मेहनतले उहाँलाई नेपाली संगीत क्षेत्रमा अझै व्यापक सम्मान र सफलता दिलाउनेछ।

0: श्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राजाको ठेगाना हो कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 MHz सहीद उमेश मार्ग गोराईदाङ। त्यसै गरी तपाईँहरू हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस् त आजको तपाईँ हाम्रो साथमा यही भिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: विदा हुन्छौ। नमस्कार।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली हुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577-71546।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
8: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा देवा भूषालको नमस्कार। थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराही 10 नारायणपुर र घोराही 7 को मावि सौड्यारमा वृहत सिकल सेल रोगको परीक्षण शिविर गर्न लागेको छ। दुई स्थानमा हुन लागेको वृहत सिकल सेल रोगको परीक्षण शिविरमा सिकल सेल रोग तथा थालसेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनादर पन्थीले जानकारी दिनुभएको छ। घोराई 10 का वडा अध्यक्ष दीपक पाण्डे, घोराई 7 का वडा अध्यक्ष खोपीराम चौधरीले थारू समुदायमा बढ़ी मात्रामा देखा पर्दै गएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन ओडा ओडामा रहेको टोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, स्वयंसेविका, स्थानीय राजनीतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। वीरत सिकल सेल रोगको परीक्षण शिविरमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र ल्याबको टोलीले सहभागिता रहने प्रतिष्ठानका डाक्टर पन्थीले बताउनुभयो। शिविरमा नारायणपुर सहित त्यस क्षेत्र आसपासका स्थानीय समुदायको ठूलो संख्यामा वीरत सहभागिता हुने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका नै सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिश मा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2077 साल जेठ 27 गतेदेखि 2072 मंगिर 26 गतेसम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म हुनेछ। लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। 5 वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्याइएको, खोप छुटेका बालबालिकाको पहिचान गरी खोप सुनिश्चित गरिएपछि आज एक कार्यक्रमको आयोजना गरी लमही नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। लमही नगरपालिकाले चालू आर्थिक वर्षमा 4091 जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो। ती मध्ये 3660 जना बालबालिकाको घर भेट मार्फत खोप लगाएको वा नलगाएको अवस्थाबारे सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिनुभयो। नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदाय स्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेको र आवश्यक सूचक पूरा भएको आधारमा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ भने लमही नगरपालिकाको 1-9 नम्बर ओडालाई पूर्ण खोप सुनिश्चितता ओडा प्रमाणपत्र प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। सिंचाई सुविधाको विस्तार र यान्त्रिकरणको सहजताका कारण देउखुरी क्षेत्रका 4 पालिकामा मकै खेती विस्तार हुँदै गएको छ। 10 वर्ष अघि 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढ़ेर 4200 हेक्टर पुगेको छ भने देउखुरी क्षेत्रका 1000 भन्दा बढ़ी किसान मकै खेतीमा लागेका छन्। वर्षे, हिउँदे र वसन्ते गरी 3 सिजनको मकै खेतीबाट किसानहरूले लाखौं रूपियाँ आमदानी गर्न थालेका छन् भने हाइब्रिड मकैको बीउ उत्पादन पनि शुरू भएको छ।
1: लमही नगरपालिका वडा नम्बर 8 को यो बीचका गाउँ हो। केही वर्ष अगाडि सम्म यो सिजनमा यहाँका खेतबारीहरु बाँझै हुने गर्दथे, तर अहिले जत्ता हेर्यो जम्मैमा मकै खेती भएको छ।
2: पछिल्लो समय सिंचाई क्षेत्रको विस्तार र प्रविधिको प्रयोग बढ्न थालेपछि देउखरीका लमही, राजपुर, गडवा र राप्ती गाउँपालिकाका खेत तथा बारीमा जताततै मकै खेती हुने गरेको छ। परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै देउखरी क्षेत्रका किसानहरूले जेठ असारमा वर्षे, असोज कार्तिकमा हिउँदे र फागुन महिनामा बसन्ते गरी 3 सिजन मकै खेती गर्न थालेका छन्। एउटा किसानले कम्तीमा 40-50 हजारदेखि 5 लाखसम्म मकै बेचेर आमदानी गर्न थालेका छन्।
3: लगभग 4 सालमा 4,80,000 बेचे, अहिले पनि 2 बिघा छ, ठिकै छ मकै, कष्ट हुन्छ कति निस्किन्छ।
2: हिजोका दिनमा गोरूले जोत्नु पर्ने रासायनिक मल अभाव हुने र सिंचाईको पनि अभाव हुने गरेकाले मकै खेतीमा नलागेको बताउने देउखरी क्षेत्रका किसान खेती प्रणालीमा आएको परिवर्तनका कारण मकै खेतीतर्फ आकर्षित भएका हुन्। अहिले यहाँका किसानले मकै खेतीमा सबै यान्त्रिक उपकरणको प्रयोग गर्न थालेका छन्।
4: पहिले भन्दा अहिले चाहिँ धेरै नै राम्रो छ सर। पहिले चाहिँ अब गोरूबाट जोतिन्थ्यो, पहिले भने जस्तो हुँदैन थियो खेती। अहिले चाहिँ अब जे होस् आधुनिक जमानामा होइन ट्रेक्टरहरूको सेवा सुविधा धेरै नै, अनि अहिले अब धेरै कृषिहरू अब कृषि विज्ञहरू भनौँ आउनुहुन्छ, उहाँहरू तालिम दिनुहुन्छ, कति खाद हाल्ने कति मल हाल्ने सबै सिकाउनुहुन्छ। त्यही अनुसारको गर्दाखेरि पहिले र अहिलेमा जे होस् हामीले धेरै नै उत्पादन गर्न सकेका छौँ।
5: हामी चाहिँ यो मकै खेती पहिला गोरुले जोत्दाखेरि धेरै मेहनत गर्नु पर्थ्यो, जोत्नेदेखि बिउ छर्ने, अहिले चाहिँ यो कृषि त्यो ट्र्याक्टर आएदेखि छर्नेदेखि गोड्नेसम्म सजिलो धेरै भएको छ। पहिला धेरै खर्च हुन्थ्यो, अहिले खर्च पनि कम भएको छ, आमदानी धेरै भएको छ, अलि सजिलो पनि धेरै भएको छ।
2: देउखुरी क्षेत्रमा आर्थिक वर्ष 2073-74 कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यक्रम लागू भएपछि किसानहरूमा उत्साह थपिएको हो। देउखुरी क्षेत्रका किसानहरूले गाई वस्तुको दाना पोलेर खान, हरियो कोसा बिक्री र हाइब्रिड बिउ उत्पादनका लागि मकै खेती गर्ने गरेका छन्। किसानको उत्साह र सक्रियतालाई मकै सुपर जोन कार्यक्रमले पनि किसानको आवश्यकताका आधारमा साथ र सहयोग गर्दै आएको छ, जसका कारण 10 वर्ष अघि देउखरीका 4 पालिकामा 397 हेक्टरमा मकै खेती हुने गरेकोमा अहिले त्यो क्षेत्रफल बढेर 4,200 हेक्टर पुगेको छ भने देउखरी क्षेत्रका 1,000 भन्दा बढी किसान मकै खेतीमा लागेका छन्।
6: कृषकहरूलाई मेनली सहयोग गरेको भनेको चाहिँ एउटा यान्त्रिकरणमा सहयोग गरेको छ, मकै लगाउनेदेखि लिएर हार्भेस्टिङ गर्नसम्म चाहिँ मेसिनरीबाट चाहिँ प्रयोग गर्नको लागि चाहिँ सहयोग गरेको छ। अर्को चाहिँ सिँचाइको कुराहरूमा सहयोग गरेको छ, कुलोहरूदेखि लिएर बोरिङहरूदेखि लिएर यस्तो निर्माणको कुराहरूमा चाहिँ सिँचाइको पूर्वाधार निर्माणमा चाहिँ सहयोग गरेको छ। अर्को चाहिँ चक्लाबन्दी कार्यक्रममा चाहिँ क्रप पुलिङ भन्छ, एकदमै बिघौं बिघा जमिनहरूलाई चाहिँ एकै प्रकारको खेती सिँचाइ प्रणालीदेखि लिएर हरेक कुराहरू प्याकेजमै हामीले चाहिँ काम गरिरहेको अवस्थाहरू छ। र त्यसै गरिकन सिँचाइमा अर्को चाहिँ सोलर सिँचाइको कुराहरू पनि छ, त्यसरी पनि हामी काम गरिरहेका छौँ।
1: परम्परागत रूपमा जेठ असारमा वर्षे मकै लगाउँदै आएका किसानहरू केही समय हाइब्रिड मकै खेतीमा लागे, जो खानका लागि हरियो कोसा बेच्ने गरिन्थ्यो। अहिले बिउ उत्पादनका लागि यहाँका किसानहरू लागि परेका छन्।
2: किसानले मकै खेतीमा चासो देखाउन थालेपछि र मकै खेती विस्तार हुँदै गएपछि अहिले लमही क्षेत्रमा मात्रै मकैको बिउ उत्पादन कम्पनी आएर किसानलाई आवश्यक परामर्शदेखि उत्पादन भएको खाद्य वस्तु खरिद गर्ने सम्मको काम गरेका छन्।
7: एउटा चाहिँ परम्परागत अनुसार चाहिँ बर्खे सिजनमा, त्यसपछि चाहिँ मङ्सिर पुस कार्तिक मङ्सिरतिर हिउँदे सिजनमा र फागुनतिर चाहिँ बसन्त सिजनमा चाहिँ गरेर 3 सिजनमा चाहिँ मकैको खेती हुन्छ। र हामीले यहाँको किसानहरूलाई चाहिँ प्राविधिक ज्ञानहरू दिएर, जस्तो चाहिँ रोग किरा व्यवस्थापनको कुराहरूदेखि लिएर कसरी चाहिँ मकै खेती गर्ने, होइन कुन सिजनमा चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ भित्राउनेदेखि लिएर त्यस्तो प्राविधिक ज्ञानहरू, रोग किराको ज्ञानहरूदेखि लिएर हामीले चाहिँ किसानहरूले उत्पादन गरिसकेको चाहिँ मकैको बिउ लास्टमा चाहिँ किनेर त्यो ब्याग ग्यारेन्टी दिएर चाहिँ हामीले यहाँको मकै उत्पादन चाहिँ गरिरहेको छ।
2: देउखरी क्षेत्रका किसान मकै खेतीमा मात्रै आबद्ध भएका छैनन्। उनीहरू एकातर्फ त्यसबाट लाखौं रूपियाँ आमदानी गर्न सफल भएका छन् भने अर्कोतर्फ भारत लगायतका देशहरूबाट आउने मकैको आयातलाई पनि कम गर्दै राष्ट्रिय अर्थतन्त्रको पुँजी निर्माणमा पनि सहयोग गरिरहेका छन्। केही वर्ष अघिसम्म बाँझै रहने यहाँका खेतबारीहरू सिंचाई सुविधामा भएको विस्तार र कृषिमा आएको नवीनतम प्रविधिको प्रयोगले हराभरा देखिन थालेका छन्। देउखरी क्षेत्रका चारवटै पालिकामा वर्षे हिउँदे र बसन्ते गरी तीन सिजनको मकै उत्पादन शुरू भएको छ। किसानहरूले मकै उत्पादनबाट करोड़ौं रूपियाँ आमदानी गरिरहेका छन् भने किसानलाई साथ दिनका लागि दुईवटा बिउ उत्पादन कम्पनी पनि यहाँ आएर सघाइरहेका छन्।
0: र राष्ट्रिय जनमोर्चा जाङले भूमिहीन सुकुम बासी बस्तीमा सरकारले मचाएको डोजर आतंक बन्द गर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ। सर्वोच्च अदालतले तत्कालको लागि डोजर चलाउने कुरा रोके तापनि नागरिकमा त्रासको वातावरण सिर्जना भइरहेको र भूमिविहीन सुकुनवासी बस्तीका नागरिक राम्रोसँग निदाउन नसकेको भन्दै तत्काल यस कार्यलाई रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले ज्ञापन पत्र बुझाएको हो। दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यलाई ज्ञापन पत्र बुझाउँदै एकातर्फ प्राकृतिक विपत्ति र अर्कातर्फ राज्यले नै बस्तीबाट धपाउने हो भने निम्न आय स्तर भएका नागरिकहरूले धेरै नै विचल्ली हुने कुरा निश्चित छ। राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ। राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्र बुझ्दै दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यले यी विषयहरू महत्वपूर्ण रहेको र केन्द्र सरकार पनि यी विषयलाई सम्बोधन गरिआउला भनी आशा गरेको कुरा बताउनु भएको थियो। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार,
6: समय बिहान 8 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे तैलेख मलाई चाहिए
2: एफएक्स सिनेमाज कोराही दस नारायण पुरसौड़ी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: यसरी त सक्यो आमा तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
7: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
8: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
2: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
8: दीपशिखा कलेजमा क्लास 11 लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस ब्याङ्किङ र लिडरसिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
7: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज
2: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0291 र 97-6-76-18-807
8: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
9: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
10: त्यो त मैसकी बहिनी हो
11: आजदेखि तेरो भाउजू
12: आफूले माया हार्ने मान्छे
6: लाली बजार
13: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु
6: गुरु आमा
14: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ जसले शिक्षक नै नभए
6: र परालको आगो
15: खुसीको खबर
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
17: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा
11: नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
18: निलो गन्धे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन् अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन, होइन बाह्य मिचा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यहीँ पनि अब्जर्भेसन गर्दा जस्तै मैले एउटा भने हल हले भन्ने अनि त्यो झार चाहिँ एकदमै बढेको छ, होइन जस्तै चाउले भन्ने होइन त्यो, अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खानी भयो, त्यो चाहिँ नखाने भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ अनि त्यो भइरहेको छ अहिले।
19: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अतिचरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यसले खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
18: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका स्कूल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो, होइन अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ चाहिँ 3-4 महिना माथि नै गएर बस्नुपर्ने अनि त्यसपछि अब आय आर्जन पनि त्यति नहुने होइन, अब सबै समाजसँग पनि कटेर परिवारसँग बस्नुपर्ने भएर युवा पुस्ताको चाहिँ खर्कमा वा त्यो पशुपालन व्यवसायप्रति नै हामीले अलिकता सकारात्मक धारणा पाएनौँ होइन, त्यो भएर उहाँहरूले अहिले चाहिँ तपाईँको खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई, अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन, अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लान पर्यो माथि, त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै 30 पाल्नुको जता 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि। अहिले मैले त्यो जगदुल्ला फार्मको उदाहरण दिएँ, त्यसमा चाहिँ तपाईँको चाहिँ 4 परिवार 8 श्रीमान श्रीमती मजाले उहाँहरू बस्नुहुन्छ त्यहाँ, एउटा चाहिँ सबै होइन पालै पालो गरेर एउटा कमर्सियल हिसाबमा गरिराख्नु भएको छ। सम्भवतः अब हामीले त्यो परम्परागत एउटा जीविका उपार्जन गर्ने भन्दा पनि एउटा कमर्सियल हिसाबले जहाँ गयो भने चाहिँ तपाईँले भन्नुभयो जस्तै अलिकता यो युवाहरू त्यसमा अरुचि हुनेलाई चाहिँ कम गर्न सकिन्थ्यो कि जस्तो लाग्छ।
19: के गर्न सकिन्छ भन्ने विषयमा अहिले फेरि हामी अलिकति छलफल गर्छौँ। पानी र पर्वत विशेष बलि नेपालमा अहिले हामी हिमाली खर्क, यसको महत्व, अवस्था, समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
20: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
20: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
20: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
20: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
21: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
20: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
21: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्ढा हुने,
20: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
21: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
23: हेलो पिङ्की,
24: बोल्दिन।
23: एलईडी टिभी किन नजाने?
24: जान्न।
23: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
24: जान्न।
23: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
24: जान्न।
23: किन?
24: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
23: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
24: पाइने भएर त जान लाग्यो नि।
23: हो र, कहाँ?
24: भन्दिन के?
23: सत्य भन्दिनौ?
24: आई लभ यू पिङ्कुली भनेको
23: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
24: बन्जाल इलेक्ट्रोनिक घुराइदान।
23: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
25: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
24: बन्जाल इलेक्ट्रोनिक घुराइदान।
23: फोन नम्बर
24: 082-562-452
23: 082-562-452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
26: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
23: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराहीदान। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषता तपाई को मन जित्छ बारम्बार
1: जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द्व पनि छ अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने अब भनौँ न त्यो छ र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द्व हामीले भेटेको चाहिँ सामुदायिक वन नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाड़ी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उदौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या गरेर यति भेडा बराबर एक सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ पैसीको पनि होइन त्यो अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो माथिको मान्छे तल आउने तलको वनमा आउने वनको भएको गाउँको मान्छे माथि चरणमा जाने यो एउटा सहसम्बन्ध थियो अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चरण आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द्व छ अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ अब कहिलेकाहीँ चाहिँ त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु
2: त्यो भयो सरकार अथवा संरक्षणको कुरा अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्द्व भयो त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगाएको समस्या त छँदैछ होइन वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द्व सृजना गरेको पाउनु
1: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द्व भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्लातिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको संख्या बढेको छ अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरूलाई शिकार गर्ने त्यस्तो गर्छन् होइन अनि त्यसलाई नै हामीले द्वन्द्व भनिराखेका छौँ तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा यही अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ कहिलेकाहीँ एउटा खान्छ त्यसलाई पनि त खानु पर्यो उसको पनि भोक लाग्छ पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन अब हामी यही भेगमा जन्मेका छौँ यही भेगमा हुर्का छौँ हिजो पनि थियो त्यो होइन किनभने बाघले त खान्थ्यो त होइन अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरोभन्दा 1% कम खान्छ ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौँ यो दिन्छौँ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठुलो भयो कि जस्तो नि लाग्छ मलाई कता कता
2: तपाईँले भन्नुभएको कुरामा जस्तो एउटा दुईटा गोठमा दुईटा चाउरा वर्षमा खायो भने स्वीकार गर्ने एउटा पाटो होला तर कतिपय ठाउँमा चाहिँ गोठै रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन् त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्तो किसिमको व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला
1: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेका छौँ होइन तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ त्यो चाहिँ यो बाघले नहाने त्यो चार जाली भएको खोर होइन त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको पाएको छौँ होइन कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ जस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन यो लाइटहरू ले चाहिँ धपाउने त्यस्तो पनि भएको छ होइन तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईटा मात्रै होइन कि अब ठुलै संख्यामा मारिदिने होइन त्यो देखिएको पनि छ त्यो समस्याकै रूपमा पनि छ.
2: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि है तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठुलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पद्य मार्गहरू हुन् खर्क हुँदै नै छ खर्कको प्रयोग भएको छ. खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन?
1: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन तर अघि तपाईँले भन्नुभएको जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खा आममा त अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ तर त्यो बाहेक मैले द्वन्द्व नै त्यस्तो थाहा पाएको छैन.
2: हजुर भनेको जसले पशुपालन गर्दै गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडे झन् बढी फाइदा कुरा नै
1: उनीहरूले दुध खान पाउने भयो दही खान पाउने भयो चिजहरू बनाउन सक्ने भए होइन अनि त्यहीं बसेर सबै हेर्ने छुर्पी ऊ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त.
2: त्यो सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द्व केही समस्या कुरा गरौँ तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ. अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौं त्यसको शुरूआतमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो डीडीसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमले त्यो विज्ञापन जस्तो देखिन्छ तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
1: एकदमै अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ. अब त्यो चिजकै कुराहरू भए होइन अब तपाईँको मासु हुन सक्थ्यो भेडाहरू हामीले राम्रो उन्नत जातका भेडाहरू होइन अब तपाईँको चौरी गाईको मासु चौरीको मासु होइन पनि अब हुन त बन्देज छ के भन्छन् होइन तर त्यो एक लेभलको व्यापार पनि हुन्छ त्यो एकदम महँगोमा हुन्छ होइन अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि त्यो पनि सम्भावना छ. अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो त्यो एकदम राम्रो हो तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो. उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ चर्चा छ होइन अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाडी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है.
2: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जस्तो सामानहरू हेऱ्यौँ भनेदेखि हिमाली अथवा उच्च पहाड़ी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यस गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पसिना लगायत कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौँ भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई, हामीले व्यवस्थापन राम्रो गर्यौँ भनेदेखि चाहिँ?
1: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठुलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन अनि त्यो हो. अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो के हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौ नि. अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने भने उन पनि भयो मासु पनि भयो होइन अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन त्यो सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको निश प्रडक्ट टाइपको हो. विशेष गरेर अब पछिल्लो समयमा युरोपियन देशहरूमा चाहिँ तपाईँको चाहिँ यो फार्ममा पालेको जनावरहरूबाट पशु वस्तुहरूबाट मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि. त्यस्तो कुराहरूको सम्भावना को ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन.
2: जस्तो हामीले निर्यात मात्रै नभएर हाम्रै बजारको कुरा गर्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा भोट देखिन्छ, त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्यारे होइन, माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी चाहिँ कतिको पाउनुहुन्छ तपाईँले?
1: सम्भावना एकदमै छ तपाईँको. मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन, अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन. अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि, आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि, किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि.
2: हजुर, अहिले तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय मैले हेरेँ भनेर, त्यो सँगसँगै विश्वमा यस्ता खर्क अथवा यस्ता घाँसे मैदान अथवा यी चरीचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमुनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो कुनै?
1: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठूलो छ, तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन, त्यो घाँसे मैदानमा जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि, त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या. त्यो सम्भावनासँगै त्यो चुनौतीलाई जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन, वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो. नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खाने भएर एकदम ठुलो साइजको बढ्छ अनि फेरि अर्को सालमा त त्यो खाउटे भइसकेको हुन्छ कि, खानै नपाएर उहाँको हामीले देखाए पनि छौँ उहाँहरूले भन्नु पनि हुन्छ कि. अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने, अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला, दानाहरू खुवाउने कुराहरू होइन, त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ. तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यम मी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ।
2: त्यसँगै खर्क व्यवस्थापनको कुरा गर्दा परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको, उहाँहरूको चाहिँ त्यसमा नावा जो तोकिन्छ उसले चाहिँ यो दिन उँभोतिरको खर्क छोड्ने, यो दिन बन्द गर्ने, यो दिन घाँस ल्याउन पाउने, यो दिन काठ ल्याउन पाउने, त्यो कुरा गर्नुहुन्छ भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो। त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रा खर्कहरू अलिकति बढी दिगो बन्लान्?
1: तपाईँले भन्नुभयो एकदमै ठिक हो, होइन, यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरिचरण व्यवस्थापन भइरहेको हुन्छ। कुन परिवार कहाँ जाने यो वर्ष, होइन, कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ। त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ त्यहाँ पनि धेरै जसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता त्यो अभ्यास र विधिबाट चलेका छन्, होइन। तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन् नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन, त्यसलाई पहिचान गर्दैन, होइन। त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो। त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो उनीहरूलाई उनीहरूको ज्ञानलाई उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ।
2: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो तीन वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने, सुधार गर्नुपर्ने अथवा बनाउनुपर्ने ऐन अथवा नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
1: अब एकदमै ठूलो समस्या भनेको नेपालमा अब खर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ। अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा। त्यो भएर सामुदायिक खर्क मात्रै छ तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि। अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ, होइन। अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ र अहिले नयाँ खर्क नीति भन्दैछ त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइरहेको छ। त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईटा मन्त्रालय बीचमा समन्वयको एउटा अभाव छ। अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालन ऐन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ। अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ, होइन। त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठूलो कुरा, होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बीचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन, होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ, होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि। अनि त्यो भएर पनि अब द्वन्द हुने, होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको अपनत्व नभएको अवस्था छ। त्यही भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खर्क रणनीति तथा कार्ययोजनामा, होइन, त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ। अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ।
2: हजुर, हामी वातावरण विज्ञ एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौँ। तपाईँले अनुसन्धान क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
1: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरे होइन त्यस्तो टाइपको चाहिँ मोडल हुन सक्छ एउटा सामूहिक पनि छ त्यो अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पीपीई भन्छ नि त्यो पीपी मोडल त्यो अनुसारको छ अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठूलो संख्यामा पशुपालन हुन्छ त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन त्यो हेर्दै कुरूप लाग्दो होइन त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन तर अब अहिले अब फेरि यस्तो पनि हो अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ
2: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि तीन वर्षदेखि अध्ययनमा हुनुहुन्छ अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ पढ्न पाएका छौँ सँगै कर्णालीमा खर्कनी

0: अरे मीडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेको छु मैले होइन त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो अब कोशीतिर पनि कुरै हुँदैछ होइन त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन उचित व्यवस्थापन संरक्षण र उपभोगमा हाम्रो अहिलेभन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई.
1: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा मैले दुईटा प्रश्न तपाईँलाई एकैपटक भने जस्तो आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा र अर्को कुरा चाहिँ नीति निर्माता युवा स्थानीय समुदाय जो जो हुनुहुन्छ खर्कको अवस्था खर्कको सुधारलाई लिएर के अपील गर्न चाहनुहुन्छ.
0: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौं भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौंमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ. हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौं भने त्यसको लिमिटेसन्सहरू बुझ्यौं भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौं भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ. त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ त्यसको चाहिँ कहाँ कहाँ कस्तो थाहा छ भनेर.
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
2: अनुहार हड्डी भाँचिएको जोड्ने
4: दाँतको एक्सरे सेवा
2: सामान्य तथा जटिल दाँत निकाल्ने
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
4: मेसिनबाट जरेदेखि दाँत फरिने
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082-562-7707
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ.
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ.
4: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555.
7: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ. मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: ब्लड प्रेसर हाई लो भएका
7: कोलेस्ट्रोल बढी भएको
8: मुटुको गति एकनास नभएको
7: मुटु ढुकढुक हुने डर लाग्ने जस्तो महसुस हुने
8: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
7: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
8: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला.
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
9: बिरामी जाँच्ने मिति AZ 15 गते शुक्रबार.
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871.
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ

0: आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
2: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एजिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
2: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
3: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 0825625923, 9848718617 र
5: 9848617। संजीवनी टिचिंग अस्पताल को सूचना 300 सैया को संजीवनी टिचिंग अस्पताल अब तपाईको सेवामा। अब उपचार का लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्य देखि जटिल सबै प्रकार का स्वास्थ्य उपचार सेवा को लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकार का अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिंग हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090065225, 082591101, 591102, 591103, 591104 र 591105।
6: मध्यपश्चिम ट्याङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भूषालको नमस्कार। थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराई 10 नारायणपुर र घोराई 7 मावि सौडियारमा विरत सिकल सेल रोगको परीक्षण शिविर गर्न लागेको छ। दुई स्थानमा हुन लागेको विरत सिकल सेल रोगको परीक्षण शिविरमा सिकल सेल रोग तथा थालसेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। घोराई 10 का वडा अध्यक्ष दीपक पाण्डे, घोराई 7 का वडा अध्यक्ष खोपीराम चौधरीले थारू समुदायमा बढ़ी मात्रामा देखा पर्दै गएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन ओडामा रहेका टोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, मतौ स्वयंसेविका, स्थानीय राजनीतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। विरत सिकल सेल रोगको परीक्षण शिविरमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र ल्याबको टोलीले सहभागिता रहने प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले बताउनुभयो। शिविरमा नारायणपुर सहित त्यस क्षेत्रका आसपासका स्थानीय समुदायको ठूलो संख्यामा विरत सहभागिता हुने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरूयोजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने पनि बताउनु भएको छ। गोराही उपमहानगरपालिका 15 ट्राफिक चोकमा रोटरी देशी सार्वजनिक धारा निर्माण गरिएको छ। बजार क्षेत्रमा हिडुल गर्ने नागरिकलाई निशुल्क रूपमा पानीको सुविधा पुर्याउने उद्देश्यले 3 लाख बढ़ीको लागतमा फिल्टर सहितको धारा निर्माण गरिएको छ। त्रिभुवन नगर देशी गोराही र रोटरी क्लब अफ दाङको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा धारा निर्माण गरिएको हो। ट्राफिक प्रहरी कार्यालयको गेटमा निर्माण गरिएको धाराको मंगलबार जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले उद्घाटन गर्नुभएको हो। त्रिभुवन नगर देशी घोराईका अध्यक्ष मेनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले धाराको उद्घाटन गर्दै सर्वसाधारण नागरिकलाई पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको धाराले ठूलो सहयोग पुर्याउने बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला ट्राफिक प्रहरी एवं प्रमुख निरीक्षक उपेन्द्र बम, समाजसेवी एवं दाता किरण किशोर घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजक श्याम कुमार गिरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रोटरी क्लब अफ दाङका अध्यक्ष रोशन दाहालले धारा निर्माणमा लागेको लागतका बारेमा जानकारी गराउनु भएको थियो। देशीका सचिव रणबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव चूरामणि पाण्डेले गर्नुभएको थियो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगतै उहाँले हिजो बेलुका नै सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले आज डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। न्यायाधीशको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2077 साल जेठ 27 गतेदेखि 2072 मंगिर 26 गतेसम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म रहनेछ।
केही दिन यता दाङ सहित तराईका जिल्लामा गर्मी अत्याधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र विभिन्न हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। र राष्ट्रिय जनमोर्चा दाङले भूमिहीन सुकुम्बासी वस्तुमा सरकारले मच्चाएको डोजर आतंक बन्द गर्न माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ। सर्वोच्च अदालतले तत्कालको लागि डोजर चलाउने कुरा रोके तापनि नागरिकमा त्रासको वातावरण सिर्जना भइरहेको र भूमिहीन सुकुम्बासी बस्तीमा नागरिक राम्रोसँग निदाउन नसकेको भन्दै तत्काल यस कार्यलाई रोक्न माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले ज्ञापन पत्र बुझाएको हो। दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यलाई ज्ञापन पत्र बुझाउँदै एकातर्फ प्राकृतिक विपत्ति र अर्कातर्फ राज्यले नै बस्तीबाट धपाउने हो भन्ने निम्न आय स्तर भएका नागरिकहरूको धेरै नै विचल्ली हुने कुरा निश्चित रहेको छ। राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ। राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा पुगेको प्रतिनिधि मण्डलले बुझाएको ज्ञापन पत्र बुझ्दै दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यले यी विषयहरू महत्वपूर्ण रहेको र केन्द्र सरकार पनि यी विषयहरूलाई सम्बोधन गरी आउला भन्ने आशा कुरा गरेको बताउनु भएको थियो। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीवित रोड कोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिँ नि, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
11: र 98578-30-689।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
15: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ, सम्पर्क फोन नम्बर 98686-61-694।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
11: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
19: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
20: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
19: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
19: तालिममा दिइने विषयहरू
20: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
19: स्पेशल सेफ तालिम,
20: जापानिज सुशी तालिम,
19: वेट्रेस,
20: टुरिस्ट गाइड।
19: हाम्रा विशेषताहरू,
20: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
19: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
20: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
19: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
20: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
19: सम्पर्क मोबाइल 9841170909, 9841170909।
20: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
21: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
22: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
21: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
22: यातायातको सुविधा भएको,
21: स्वच्छ खाने पानीको व्यवस्था भएको
22: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
21: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियार दान।
23: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
24: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ रविन्द्र भट्टराई, उहाँ अपराध शास्त्री हुनुहुन्छ, अर्थात अपराध शास्त्रका ज्ञाता हुनुहुन्छ, कानूनका ज्ञाता यसरी बुझ्नुपर्ने हुन्छ। उहाँ पूर्वीय वैदिक न्याय परम्पराको खोजी र अनुसन्धानमा निरन्तर क्रियाशील व्यक्ति हुनुहुन्छ। 5 जति पुस्तक उहाँको प्रकाशित छन्, अरू प्रकाशोन्मुख अवस्थामा छन्, प्राध्यापन पनि गर्नुहुन्छ अर्थात् पढाउनुहुन्छ कानूनका विद्यार्थीहरूलाई। आज म उहाँसँग पछिल्लो अवस्था, खास गरी सर्वोच्च अदालतका न्यायाधीश अर्थात् सर्वोच्च अदालत र सरकार बीचको आम्ने सामनेको तस्विर, नेपाल बार एसोसिएसनले घोषणा गरेको आज न्याय मर्यो त्यसकारण ऊ लालटिन बालेर सरकारका विरुद्ध विद्रोहको आवाज सन्देश प्रवाह गर्ने यो घोषणा यही वरिपरि केन्द्रित रहेर विकसित नेपालको पछिल्लो राजनीतिक घटनाक्रम अदालत उपर उठेका कैयौं त्यस्ता प्रश्न केन्द्रमा राखेर रा, विश्लेषणात्मक र सूचनामूलक ढंगले विषयलाई पस्कने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सर स्वागत छ कार्यक्रममा
0: धन्यवाद
24: अब कहाँबाट प्रवेश गरे भने संवैधानिक परिषदले डाक्टर मनोज शर्मालाई अब सिफारिसमा न्याय परिषदले गरेको सिफारिसमा वरियतामा चौथो नम्बरका उनलाई संवैधानिक परिषदले सिफारिस गर्यो त्यस उपर होइन है यो परम्परा उल्लंघन भयो चौथो वरियताकालाई कहाँ गर्न पाइन्छ पहिलोलाई हुनुपर्थ्यो भन्ने मनसायसहित कानून व्यवसायीहरूले रिट जाहेर गरे त्यो रिट दरपिट यत्तिकै राखिएको थियो तर आकस्मिक हिजो सपना प्रधान मल्ल जो अहिलेसम्म कामु प्रधान न्यायाधीश छिन् उनले होइन यो चाहिँ दर्ता प्रक्रिया अगाडि बढ भनेर आदेश दिइन् तर मुख्य रजिस्ट्रार र रजिस्ट्रार चाहिँ भागाभाग गरे अर्थात् अदालती प्रशासनिक मानिस चाहिँ भागे भन्छ मतलब त्यहाँ बसिरहनु सानो छैन अब उनले भनेको कुरा पनि स्वीकार्न कठिन आउने जो प्रधान न्यायाधीश हुनेवाला छन् उनले चाहिँ नगर्नु भनिया छ भनेर संचार माध्यममा आएको कुरा मैले सुनेको कुरा होइन त्यो चाहिँ दर्ता नगर्नु है भनेर उनले नै पहिले आदेश दिइसकेको हुनाले त्यो निवेदन उपर अनि त्यो आदेश उपर यी सबै विषय चाहिँ अहिले भवन्डरको विषय बनेको छ यसलाई हेर्ने कसरी हो यो के भएको सरकार र अदालत बीच राज्यका प्रमुख तिन कार्यपालिका व्यवस्थापिका न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाको सालाखाला एक खाले भइसकेको छ न्यायपालिका अलिक पृथक देखियो अर्थात टक्रावको अवस्थामा द्वन्द्वको लडाईँ भिड्ने मनस्थितिमा देखियो यो के भएको यो
0: चाहिँ मैले देख्दाखेरि अहिले जे सर्वोच्च अदालतमा जे भइरहेको छ यो पछिल्ला केही दिनहरूमा यो यसको बिउ चाहिँ अहिले पो होइन अत्यन्तै पुरानो छ
24: हो अत्यन्त भनेको
0: अत्यन्त पुरानो छ भनेको चाहिँ नेपालमा सर्वोच्च अदालत प्रधान न्यायालयबाट सर्वोच्च अदालत बनाएर जब अगाडि बढ्यो नेपालको शक्ति पृथककरणको सिद्धान्त बमोजिम भनेर यो सबैको धरातल कहाँ हो भन्दाखेरि 2007 सालको अन्तरिम नेपाल अन्तरिम शासन विधान भन्ने नै हो अहिले अब हामी 72 को संविधानलाई के भने जनताले बनाएको संविधान जनप्रतिनिधिहरूले बनाएको संविधान लोकले बनाएको संविधान अझ लोकतन्त्र भन्ने शब्द प्रयोग गर्दै
24: सर यसैको जवाफ दिनु त हजुर त्यो पहिली बनेका संविधान चाहिँ कहाँ आकाशबाट खसेको हो
0: होइन त्यही त अब त्यसलाई
24: किनभने यो जनताले भन्ने यो बेवकुफ तर्क त्यो कसले बनाउँछ संविधान त्यो जनता त्यो हलो जोत्ने त्यो किसानले बनाउँछ कि मूर्खहरूले बनाउँछ कि संविधान यो चाहिँ जनताले ऊ चाहिँ अर्को कसले बना भन्ने प्रश्न मैले यसो जवाब मात्रै तपाईँ
0: त्यस्तैमा 7 सालमा के भनियो भन्दाखेरि शक्ति पृथककरणको कुरा गरियो त्यही हो पहिलो नेपालको वैधानिक परम्परामा हेर्दाखेरि पछिल्लो चरणमा शक्ति पृथककरण बोल्ने होइन यद्यपि त्योभन्दा अगाडिदेखि नै नेपालमा परम्पराको हिसाबले हेर्नुहुन्छ भने दुईटा चिज चाहिँ अलग अलग नै प्रयोग हुँदै आएको छ नै इतिहास हेर्दाखेरि चाहिँ जस्तो हामी दुईटा शब्द देख्छौ नि राजा र काजी राजाले के गर्छन् रजाई गर्छन् काजीले के गर्छ अझै गर्छ त्यो काजी भन्ने शब्द आफै मुगलहरूबाट हामीले ल्याएको हो जो चाहिँ न्यायाधीश होइन काजी मूल काजी बडा काजी हाम्रामा त्यो इतिहासमा त्यो सबै प्रयोग त्यो अब पछि के भयो भन्दाखेरि त्यो काजीले पनि यता रजाईपट्टिको काम गर्न थाल्यो भनेको प्रधानमन्त्री भएपछि खास गरी भनौँ न आफूलाई काजी शब्द प्रयोग नगरेर प्राइम मिनिस्टर भन्ने शब्द प्रयोग गरे जङ्गबहादुर राणाले प्राइम मिनिस्टर चाहिँ के थियो भन्दाखेरि प्राइम मिनिस्टर चाहिँ काजी थिएन, राजावाला थियो त्यो बेलायतको परम्परामा. तर पनि त्यहाँ त्यो शास्त्रतिरबाट पुरानो परम्पराबाट तानिएर आएको कारणले गर्दा पुरानो मूल्य यिनको एउटा व्यवस्था हेरियो भने छ्याङ्गै हुन्छ. यो मृत्युदण्ड दिनुपर्ने प्रकृतिको कसुरमा मृत्युदण्ड दिनुपर्ने निर्णय चाहिँ श्री तिनमा जाहेर गरेर श्री तिनले सदर गरेपछि मात्रै त्यसको कार्यान्वयन गर्न सकिन्थ्यो. इतिहास यसो भन्छ. जे भए पनि सात सालमा आएपछि हामीले के भन्यौँ भन्दा पृथक पृथक हुन्छ है. अब न्यायपालिकाले अलगै काम गर्छ, व्यवस्थापिकाले अलगै काम गर्छ, कार्यपालिकाले अलगै काम गर्छ भन्ने भन्नु होइन.
24: सात सालदेखि सुधारको क्रममा हामी गयौँ,
0: सुधार भन्यौँ हामीले. अब मलाई त के लाग्छ भने म यो पूर्वीय न्याय परम्परा अहिले खोजिराखेको हुनाले त्यो त सुधार त होइन, बिगार त बिगारै भएको रहेछ भन्ने निष्कर्षमा त
24: बिगार्छु
0: है. तर पनि के भयो भन्दा पश्चिममा न्यायको ढाँचा होइन, विशेष गरेर कमन ल सिस्टमको ढाँचालाई नेपालमा भित्र्याउने काम गरियो त्यसपछि. र नियुक्ति भयो प्रधान न्यायाधीशको, हरिप्रसाद प्रधानको. कसले गरेका थियो नियुक्ति भन्दाखेरि गृहमन्त्रीले गरेका थियो नियुक्ति. यसरी बुझ्नु पर्छ है हामीले.
24: को थियो गृहमन्त्री?
0: चाहिँ विश्वेश्वर प्रसाद कोइराला हुन्,
24: हरिप्रसाद प्रधानको नियुक्ति बिपी कोइरालाले गरे. कसरी त्यस्तो कसरी सम्भव भयो यो पनि यसो बुझाउन है. मतलब दर्शकले बुझ्नु जरुरी छ, एउटा गृहमन्त्रीले नियुक्ति कसरी गर्छ.
0: यसको विषयमा चाहिँ अलिक गहिरो गरेर अध्ययन गरेको अधिवक्ता माधव बस्नेत हुनुहुन्छ है. उहाँ र म एउटै तरिकाले हेर्ने
24: पनि हो. म चाहिँ
0: माधव बस्नेतजीले यसमा अलिक बढी गहिरो अध्ययन गर्नु भएको छ होइन. तर तथ्य चाहिँ त्यो तथ्य हो मैले अहिले जुन
24: ठिक छ.
0: त्यसैले गृहमन्त्रीले नियुक्त गरेको प्रधान न्यायाधीशले नेपालमा कस्तो न्याय गर्यो त भनेर त्यो हरिप्रसाद प्रधानको त्यो पहिलो चरणको न्यायलाई पनि हामीले हेर्नुपर्छ होला एउटा. दोस्रो चिज अहिले जुन विवाद छ यो विवादका पछाडि न्यायपालिकाका हिजोका अधिकारीहरूले के गरे त भन्ने कुरा चाहिँ महत्वपूर्ण भएर आउँछ. कस्तो देख्छु म भन्दाखेरि न्यायाधीश अथवा न्याय सेवा गर्ने मान्छे भनेको चाहिँ विशुद्ध साधक योगी हो भन्छ
24: सिद्धान्त त
0: हाम्रो होइन. हाम्रो न्याय प्रणालीले नै भन्छ त्यही कि कुनै तृष्णा राख्नु हुँदैन, आलोचनाको पनि डर मान्नु हुँदैन होइन. भर्तृहरूको त्यो नेपाल कानुन पत्रिकामा त सर्वोच्च अदालतले पटक पटक छाप्तै ल्याएको थियो पछाडिपट्टि केही वर्ष अगाडिसम्म. अब अहिले चाहिँ अब भर्तृहरूको त्यो भनाइ सम्भवतः अब कालातीत भयो होला अहिलेको न्यायको अवधारणा अनुसार, त्यस कारणले अहिले त्यो छापिएको म देख्दिनँ. तर पहिले त्यो छापिन्थ्यो है. त्यसको अर्थ के भने साधक भनेको चाहिँ के हो भन्दाखेरि तृष्णाबाट मुक्त रहेको मान्छेलाई भनिन्छ साधक, साधु,
24: त्यो उच्च कोटीको
0: त्यो. र न्यायाधीश
24: एक हिसाबले पनि सन्यासी,
0: सन्यासी नै हो. किनभने ऊ चाहिँ के भने सांसारिक सत्यको निरूपण चाहिँ उसले गर्छ, न्यायको पद्धति बमोजिम गर्छ. त्यो गर्दाखेरि उसले समाउने भनेको त्यही चाहिँ न्याय सूत्र हो. त्यो न्याय सूत्रले जे निर्देश गरेको छ त्यो ढाँचामा उसले कार्य सम्पादन गर्छ. त्यो विशुद्ध एकदम वैज्ञानिक तरिकाको न्याय सम्पादन गराइ हुन्छ. अब मनोगत तत्व भन्ने कुरा त्यही केही रहँदै रहँदैन, सबै चिज प्रमाणका आधारमा मात्रै गर्नुपर्छ. आन्विक सिकी भन्ने शब्द प्रयोग गरिएको भेटिन्छ, त्यो कौटिल्यको अर्थशास्त्रमा पनि यो उल्लेख भएको भेटिन्छ. हाम्रो पुरानो न्याय प्रणाली त्यो चिज लिएर आएकोमा के भयो भन्दाखेरि पछि आएपछि तृष्णा भएका मान्छेहरू मात्रै अदालतमा पुग्ने भए, र कतिसम्म तृष्णा भएका मान्छेहरू अदालतमा पुग्ने भएछन् भने अहिले सर्वोच्च अदालतको न्यायाधीश हुनुभयो, रिटायर हुनुभयो. अब एक हिसाबले भन्नुहुन्छ भने ज्येष्ठ नागरिक 75 वर्षभन्दा माथि पनि पुगिसक्नुभयो, तर पनि उहाँको तृष्णा मरेको छैन. उहाँ अहिले पनि राज्यले दिएको केही काम गर्न पाए हुन्थ्यो भनेर राज्यसँग काम मागेर होइन, राज्यले अनुरोध गर्यो होला अलग कुरा हो. राज्यले अनुरोध गरेपछि उहाँले स्वीकार गर्नुभयो होला त्यो दोस्रो चिज हो. तर पहिलो चिज त के हो भने मलाई तपाईँहरू अनुरोध नगर्नुहोस् भन्छ नि त एउटा 75 वर्ष नागेको मान्छेले त, जसले न्याय सम्पादनमै काम गरेको. अब मैले यो गर्न सक्दिनँ, किन सक्दिनँ भन्दाखेरि त्यो न्याय सम्बन्धी सिद्धान्तले के भन्छ भन्नुहोला भने निश्चित ऊर्जा चाहिँ चाहिन्छ है त्यो त्यो योगी त्यो साधकमा पनि
24: ऊर्जा चाहिन्छ
0: चाहिन्छ. सत्यको निरूपण गर्नुपर्ने हो नि त उसले त,
24: अर्थात् उमेरका कारणले उमेरजन्य
0: हो. त्यो कारणले अब 75 माथिका मान्छेहरू पनि अहिले पनि के देखिन्छ भन्नुहोला भने अब प्रधानमन्त्री भएकै पनि देखिहाल्नु हामीले होइन. अब अहिले आयोग लगायतका चिजहरूमा पनि उहाँहरू गएर लालायत म चाहिँ त्यसलाई यो शब्द प्रयोग गर्छु, लालायित भएर उहाँहरू त्यहाँ गइरहनु भएको छ भनेपछि सर्वोच्च अदालतमा बालबाला न्यायाधीशमै त त्यो आफ्नो पदावधि हुन्जेल 65 वर्ष नपुगुन्जेल त मैले त यो त खाइरहनु पाउनुपर्छ भन्ने मनोविज्ञान त यसै स्थापित हुने भयो नि त। त्यो त अगाडिका मान्छेहरूले नै त्यो बनाएर ल्याउनु होइन, प्रधानमन्त्री परिषदको अध्यक्ष हुने कारणले गर्दाखेरि खेलराज रेग्मीले छोड्नुभयो, तर अहिले पनि खेलराज रेग्मीलाई नै पनि फेरि सरकारले ल यो सब गरिदिनु पर्यो भन्नु भने उहाँ आनाकानी गर्नुहुन्छ भन्ने अवस्था देखिँदैन के, त्यस्तो अवस्था भयो।
2: अनि फेरि सुशीलालाई नि
0: अहिले त्यही त अब सुशीलाको पनि अझै अझै पनि होला होइन, यी लगायतका थुप्रै चिजहरूले के देखाउँछ भन्दा नेपालको न्यायपालिका हिजैदेखि भित्रभित्रै अत्यन्तै नराम्रो गरी फर्सी कुहिएको जस्तो गरी कुहिएर आएको थियो भन्ने जनाउँछ। अब त्यसलाई निरन्तरता दिनेहरूकै पुस्ता हो अहिलेको अहिले सर्वोच्च अदालतमा भएका मान्छेहरू चाहिँ। हिजो चोलेन्द्रको विरूद्धमा चाहिँ उहाँहरूले आन्दोलन गर्दाखेरि मैले तपाईँसँगै पनि यो विषय चाहिँ योभन्दा अगाडि पनि सम्भवतः चर्चा गरेका थिएँ होला, त्यो के होला एउटा न्यायाधीश प्रधान न्यायाधीशलाई हटाउनको निमित्त आफ्नो इजलासै चाहिँ बन्द गरेर आन्दोलन गर्ने कुनै नैतिकता हुन्छ भन्या, त्यो कुन कुन नैतिकताले दिन्छ? तर हाम्रो इतिहास त साँची छ, त्यो कुरा भएको छ होइन, अनि के सँगै छ
2: मतलब भएभरको अनैतिक गतिविधि
0: अनि अब त्यही चोलेन्द्र शमशेर, तिनै चोलेन्द्र शमशेर हुन् जसलाई सुशीलालाई राजनीतिक ढंगले चाहिँ संसदमा चाहिँ जुन महाभियोग प्रस्ताव गरियो त्यसको विरूद्ध त फेरि तिनै पात्र चाहिँ हिजो खरो उत्रिएर होइन न्यायपालिकालाई बचाउनुपर्छ भनेर आदेश गरेर संसदको त्यो चाहिँ जुन निलम्बन थियो त्यो निलम्बन फुकुवा गरेर सुशीलालाई बोलाउने मान्छे त तिनी थिए नि त।
2: सुशीलालाई बचाउने चोलेन्द्र शमशेर थिए, चोलेन्द्रले नचाहेको भए उनको उसै बेला चट भएको सिद्धि
0: थियो होइन र। अब इतिहासले त्यो कुरा देखाइरहेको सन्दर्भमा अहिले दुईटा चिजमा म सर्वोच्च अदालतको समस्या देख्छु। एउटा त्यहाँ चाक के छ भन्नुहोला भने यो यसलाई अहिलेको राजनीतिक पाटोले पनि एकदम समर्थन गरेको छ, किन अहिले यो दरपिट गर्ने अधिकार त उहाँहरूलाई त्यहाँ कानूनले अहिलेको भनौँ न कानून पनि त्यो सार्वान कानूनले त होइन त्यस्तो अधिकार दिनुपर्छ दिने हो भने पनि सार्वान कानूनले दिनुपर्छ भन्छ होइन सिद्धान्त त, तर कार्यविधि कानूनले नै भए पनि दिएको छ भनौँ न अदालतको अधिकार भनेर रजिस्ट्रारलाई त्यो अधिकार दिएको थियो पहिले, अहिले अब मुख्य रजिस्ट्रारमा गएको थियो। अब उहाँहरूले किन यो दरपिट गर्ने अधिकार चाहिँ आफूसँग राखिरहनुहुन्छ त भन्दाखेरि त्यो अधिकार खास भन्ने हो भने उहाँहरूले प्रयोग गर्ने नै होइन, त्यो दिनुहुने पनि होइन खास होइन, कुनै पनि निवेदन विशेष गरेर असाधारण अधिकार क्षेत्र अन्तर्गतको निवेदन आउँछ भने त्यसको प्रारम्भिक निरूपण त्यो निवेदन दर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने कुरा नै बेन्चबाट निर्णय हुनुपर्छ अर्थात् अदालतबाट हुनुपर्छ, न्याय प्रशासक अदालत होइन। अदालत भनेको चाहिँ ठ्याक्कै न्यायाधीश बसेको जहाँ अब पुरानो वैदिक परम्परा बमोजिम भन्ने हो भने राजा बसेको न्यायाधीश अधीश हो नि त, न्यायको अधीश बसेको त्यो राजा भनेको त्यहाँ त्यो अर्थमा। अब अनि विद्वानहरू बसेको र विद्वानहरूको राय अनुसार निर्णय दिने काम गर्ने भएको कारणले गर्दा त्यसलाई न्यायाधीश भनिएको होइन, न्यायको त भगवान नै हो नि त शब्दको हिसाबले हेर्दाखेरि त अधीश भन्छ होइन, त्यो आधारमा उसले चाहिँ निर्णय दिने गर्ने परिपाटी रहेको निवेदन लाग्छ कि लाग्दैन यो असाधारण अधिकार क्षेत्र अन्तर्गतको होइन। साधारण अधिकार क्षेत्र अन्तर्गतको उजुरीमा दुई तीनवटा कारणले गर्दा प्रशासनिक ढंगले पनि दरपिट गर्न सकिएला, जसको उदाहरणको लागि यो चाहिँ के भने प्राण न्यायको कारणले गर्दाखेरि दर्ता गर्न मिलेन भनेर होइन। म त अझ के देख्छु भन्दाखेरि वैदिक परम्परामा पनि थियो नि त यो कुरा, प्राण न्यायको सन्दर्भमै पनि त्यो चाहिँ न्यायाधीशले नै निर्णय गर्ने कुरा हो भन्छ कि भन्नुहुन्छ होइन, हाम्रो परम्परालाई हेर्दा
2: मतलब दर्पित गरिनु हुँदैन
0: थियो हुँदैन
2: ठिक
0: प्रणालीले नै त्यो सैद्धान्तिक रूपले नै गलत छ कि यो दर्पित गर्ने जुन प्रणाली अहिले राखिएको छ त्यो नै हटाइनुपर्छ यदि न्यायको बाटोमा जाने भने एक
2: दर्पित छ।
0: दोस्रो के हो भन्नुहोला भने दर्पित उहाँहरूले गर्नु हो ठिक छ, उहाँहरूलाई अहिले त हजारौं नेपाली नागरिकका गरिरहनु भएका ठाउँमा दिनेश त्रिपाठीको चाहिँ दर्पिट गर्न मिल्दैन उहाँहरूले भन्ने कुरा त होइन, दर्पिट त गर्नु बदमासी कहाँनिर गर्नु भएको छ उहाँहरूले भन्दाखेरि दर्पिट भइसकेपछि त्यो दर्पिटको विरुद्ध पनि अर्को निवेदन लाग्छ के, अन्तत गर्दा त बेन्चले नै निर्णय गर्नुपर्छ भन्ने छ, इजलासले नै निर्णय गर्नुपर्छ भन्ने छ, भनेपछि अब इजलासमा पेश गर्ने कामको लागि चाहिँ उहाँहरूले पेशी त्यसको विरुद्ध परेको निवेदनलाई चाहिँ त्यहाँ उहाँहरूले दरपिट गर्न सक्ने कुरै भएन, किनभने दरपिट गर्ने उहाँहरूले गरिनै सक्नुभयो। अब त्यो दरपिट विरुद्धको निवेदन दर्ता नगरिदिएर उहाँहरूले के गर्नुभयो भन्दाखेरि एउटा चाहिँ भोलिको आफ्नो बाटो सुरक्षित गर्नुभयो। फेरि अहिलेका रजिस्ट्रार मुख्य रजिस्ट्रारहरूले चाहिँ के हो भन्दा अब त भोलि त सर्वोच्चमा त फेरि न्यायाधीश खाली हुन्छ नि त, त्यो खाली भएको बेलामा यताको कर्मचारी चाहिँ भएर जाने भन्ने चाहिँ कुरा, किनभने सरकारले पनि अहिले चाहेको वकिल सकिलबाट ल्यायो भने त जम्मै झोलेवाला मात्रै आउँछन्, सरकारको दृष्टि बडो गजबको छ के, कालो कोट लाउने वकिलहरू जति जम्मैलाई के बुझ्छ होइन, अझ म जतिको हजुर जतिको कपाल खुलेको मान्छेलाई देखो भने त यो त पक्कै पनि कि काङ्ग्रेसको कि माओवादीको कि एमालेको भन्ने तरिकाले बुझ्छ होइन। अब सीमित मान्छेहरू नै त्यो झोला नबोक्ने भएकाहरूले होला त्यो त्यो तरिकाको बुझाइ भएको है, त्यो समुद्रमा सबैलाई एउटै देखिनु असौभाग्य पनि भएन,
24: तन्नेरीको पाटी पर्यो तन्नेरीको नजर त्यहाँसम्म मात्रै पर्यो।
0: अब हिजो होइन यो वकिलबाट ल्याएको न्यायाधीशले चाहिँ काम गर्दैन भन्यो भने इतिहासमा पञ्चायत कालमै के देखिन्छ भन्दाखेरि वकिलबाट पनि न्यायाधीशहरू नियुक्त भएर त्यो न्याय सम्पादन गर्दै आएको अवस्था देखिन्छ,
24: पर्फेक्ट काम गरे कि गरे
0: होइन पर्फेक्ट गरे के भयो भन्दा राजाले नियुक्ति दिन्थे, राजाले नियुक्ति दिएपछि त ऊ त न्यायाधीश भयो, अब उसले त न्यायाधीशको हैसियतमा काम गर्नु पर्यो नि त भन्ने ढाँचामा उनीहरूले काम गरे होइन,
24: मतलब इज्जत बचाए
0: बचाए। अब यो पछिल्लो चरणमा आएपछि पनि विश्वनाथले अलिकति राजनीति नगरिदिएको भए सर्वोच्च अदालतको इज्जत बच्यो नै,
24: वास्तवमा न्याय क्षेत्रमा यो भस्मासुरको काम चाहिँ विश्वनाथ उपाध्याय भन्ने मान्छेले कस्तो बदमासी गरे।
0: अब त्यहाँ पनि के छ भन्नुहोला भने अहिले सपन्नाले गरेको जुन यो आदेश छ सपन्ना श्रीमानले अहिले गर्नुभयो यो आदेश जस्तै हो नि त उहाँको हिजोको निर्णय गराई पनि ठ्याक्कै पुरै राजनीतिक ढङ्गले,
24: मतलब विश्वनाथ शैली भयो, विश्वनाथ उपाध्याय शैली भयो सपना प्रधान
0: उहाँको पनि होइन।
24: त यो एउटा अलिक फस्टाइदिनुहोस् त सर, जस्तो जुन ढङ्गले दरपिट गरियो दरपिट गलत हो तपाईँले भन्नुभयो अथवा निवेदन चाहिँ दर्ता गर्नु
0: नगरेर
24: रोकिएको त्यो चाहिँ गलत हो तपाईँले भन्नुभयो, अनि जो सपना प्रधान मल्ल जो कामो प्रधान न्यायाधीश छिन् उनको दावी चाहिँ मनोज कुमार शर्मा होइन म हुनुपर्छ भन्ने छँदैछ, त उनले चाहिँ यो चाहिँ निवेदन दर्ता गर्नु अघि बढाउनु भनेर जो उनले आदेश दिइन् नि यो चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट अर्थात् जुन चीज यदि यसको विरुद्धमा भोलिका दिनमा अदालतबाट निर्णय आउने हो भने त्यसको प्रत्यक्ष लाभ त फेरि यिनै प्रधानलाई हुन्छ, अर्थात् यिनै महिला जो अहिले कामु प्रधान न्यायाधीश छिन् यिनैलाई हुने भयो सपनालाई, त यो चाहिँ गर्नु ठिक हो
0: त्यो त्यो बिल्कुलै यो चाहिँ म चाहिँ के देख्दिनँ भन्दाखेरि यसको प्रत्यक्ष लाभ सपनालाई हुने म देख्दै देख्दिनँ
24: हो,
0: न्यायको रूपबाट हेर्दाखेरि है अब यो होइन देखिन बाहिरलाई देखिँदाखेरि के हो भने कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा आयो होइन, प्रश्न त यहाँ के हो भन्नु होला भने मलाई के लाग्छ भने दिनेश त्रिपाठीले जुन रित दिनेश त्रिपाठी लगायत ककलले गर्नुभएको छ उहाँहरूले रित निवेदन के भनेर लिएर जानुभएको त भन्दाखेरि अहिले संवैधानिक परिषदले जुन सिफारिस गर्यो त्यो यो आधार र कारणबाट मिलेन, तपाईँहरूले न्यायको निरूपण गर्ने हैसियतमा बेन्चबाट यो मिलेको छ कि छैन भन्ने बेन्चबाट हेरेर शिष्ट परम्परा जुन न्यायको छ त्यो परम्परा बमोजिम यस विषयमा निर्णय गर भनेर निवेदन त त्यो लिएर गयो होइन, अहिले प्रधान न्यायाधीशलाई नै के अरे नियुक्ति सिफारिस गर्नु पर्थ्यो भन्ने ढङ्गको प्रश्न त्यहाँ छैन, रित निवेदनमा त्यो प्रश्न नभएपछि हामीले त्यो रित निवेदनमा उल्लेख नगरिएको विषयलाई लिएर के भन्न मिलेन भन्दाखेरि होइन यो त चाहिँ बायस भएर आएको रहेछ यो निवेदन भन्न त मिलेन, किनभने सार्वजनिक सरोकारको विषयमा असाधारण क्षेत्राधिकार अन्तर्गत मुद्दा लिएर जान पाउने नागरिकको अधिकार, यहाँ दिनेश त्रिपाठी वरिष्ठ अधिवक्ता हुनुभएको हुनाले यो कुरा गरिराखिएको होइन, अहिले मैले त्यो कुरा गरिरहेको छैन, हरेक नेपाली नागरिकलाई होइन यो कुरा लाग्यो मानिलिउँ दार्चुलाको कुनै एउटा नेपाली नागरिकलाई लाग्यो कि यो संवैधानिक परिषदले अहिले गरेको यो चिज चाहिँ संविधानसँग सुसङ्गत पनि भएन कानूनको सिद्धान्तसँग पनि मेल खाएन त्यसकारणले मैले यो निवेदन लिएर गएर यसलाई सोच्याउनुपर्छ भन्ने त्यो हैसियत चाहिँ हरेक नेपाली नागरिकले राख्छ. त्यो त्यो कुरालाई अदालत प्रशासनले, सर्वोच्च अदालतको न्याय प्रशासनले किन इन्कार गर्छ? मूल प्रश्न मानव अधिकारको दृष्टिले, मौलिक हकको दृष्टिले, नागरिक अधिकारको दृष्टिले मूल प्रश्न चाहिँ हो यहाँनिर.
24: अब सर, यसमा दुईवटा.
0: हजुर.
24: सपना प्रधानले दिएको आदेश यदि ठिक छ भने भोलिका दिनमा त्यो प्रक्रिया अगाडि बढ्यो मानिदिनुहोस् त. जो न्यायाधीशहरू छन् सर्वोच्च अदालतमा, ती अहिलेको सरकारसँग विमति जनाउने छन् भन्ने धारणा राख्छन् है मान्छेले. यो मैले भनिरहेको होइन, पार्टीका मान्छे छन् सर्वोच्च अदालतमा, उच्च अदालतमा पुरापुर पार्टीका न्यायाधीश छन् मान्छे. कार्यकर्ता झोले भन्छ नि, त्यस्तो छ भन्छन् के मान्छेले. त भोलि त्यो मुद्दा अगाडि बढ्यो, संवैधानिक परिषदको जुन सिफारिस छ त्यो गलत छ, परम्परा विपरीत छ भन्ने त्यो ढङ्गको आदेश भयो भने, निर्णयमा त्यस्तो पुग्यो बेन्च भने, भोलिका दिनमा एक त त्यो हुँदा के हुने, किनभने सरकार त एउटा निर्णयमा पुगिसक्यो. अहिले यसो संसदमा सांसदहरूको कुरा सुन्नुहोस्, कोर्ट खोलेर आऊ राजनीति गर्ने हो भने, तिमीहरू भन्ने तहसम्म सांसदले बोले, पार्लियामेन्टमा बोलिरहेका छन्. अनि जो मुख्य रजिस्ट्रार छन् उनीहरूले त्यो निर्णयमा पुगिसके, त यस्तो अवस्थामा अदालतको के हुन्छ?
0: होइन, मैले देखेको चाहिँ कुरा के हो भन्नुलाई भने, यसले न्याय प्रणाली, सिङ्गो न्याय प्रणालीलाई एक ढङ्गको गलत तरङ्ग सिर्जना गरेपछि, यहाँ म यो विषयले गर्दा अदालत र कार्यपालिका बीचको सम्बन्ध नै बिग्रिने अवस्था, वा व्यवस्थापिका र कार्यपालिकाको अवस्था नै, के अरे न्यायपालिकाको सम्बन्ध नै बिग्रिने अवस्था म देख्दिनँ. किनभने सबै तिनटै सरकारका अङ्गहरू संविधानको मातहतमा छन्। प्रश्न के हो भने, संविधान भन्दा माथि हामी को छौं भन्ने हो. यहाँ उहाँहरूले अहिले लिइरहेको टक्कर त्यो तपाईँ कार्यपालिका र व्यवस्थापिकाकोमा पनि देखिन्छ. व्यवस्थापिका के भनिरहेको छ भन्दा, कार्यपालिकाको प्रमुख त हामी कहाँ त यहाँ त ठक्क आउनुपर्छ नि त, निहुरेर आउनुपर्छ भन्छ व्यवस्थापिका, होइन? किनभने प्रतिपक्षले भनेको पनि व्यवस्थापिकाभित्र व्यवस्थापिकाले नै भनेको भन्ने अर्थ लाग्छ है, यो हाम्रो चाहिँ संसदीय प्रणालीमा, होइन? तर कार्यपालिका प्रमुख जाँदैन तँभन्दा त म ठिक हो नि त, म चाहिँ संविधानभन्दा माथि हो नि त भन्यो भने त त्यो अर्को प्रकार अन्त त्यस्तो अर्थ लाग्छ, होइन? अब संसद के भन्छ? त्यहाँ खबरदार, त्यहाँ अदालतको त्यहाँ दायाँ बायाँ कुरो गर्ने होइन, म सभासद मात्रै होइन, म त अधिवक्ता पनि हुँ भनेर पनि मैले त्यहाँ संसदहरूले बोलेको सुनेको छु. मलाई के लाग्छ भने, जनप्रतिनिधिबाट चुनिएर आइसकेपछि यो ज्ञानबाट आर्जन गरिएको त्यो चाहिँ अधिवक्ताको हैसियत संसदभित्र प्रस्तुत गर्नु आफैमा के हो भन्दाखेरि गलत कुरा. संसद भने त जनप्रतिनिधि हो नि त, उसले त के गर्छ भन्दाखेरि, यदि बेलायती ढाँचाको सन्दर्भमा कुरा गर्ने भने उसको दृष्टिकोण त जनताको आवाजको होइन, हाउस अफ कमन पिपुलको, के त्यो सर्वसाधारणको आवाज पाउने हो त. त्यहाँ सर्वोच्च अदालतका बारेमा बोल्नुपर्ने त त्यो हिसाबले, म अधिवक्ता हुँ मलाई थाहा छ भन्ने तरिकाले प्रस्तुत हुनुपर्ने त केही पनि जरुरी देखिँदैन. अब के छ भन्दा, यहाँ तिनटै मान्छेहरूको बीचको झगडा, जो त्यहाँ पात्र हुनुहुन्छ, यो पात्रहरूका बीचको झगडा हो के यो. अहिले अदालत
24: प्राप्तिका लागि झगडा,
0: अब जस्तो भनौँ न, के निश्चित छ भन्दाखेरि, त्यो अदालतको प्रशासनलाई के थाहा छ भने, म आफै पनि त्यसमा, म मेरो दृष्टिकोण पनि त्यसमा एकदम स्पष्ट छ, होइन? म अहिले जुन सपना अथवा रोल क्रम अनुसार एक दुई तीन हुँदै नै जानु पर्थ्यो भन्ने लाइन छ, त्यो लाइनले भनिराखेको आवाज के हो भन्दाखेरि, प्रथागत कानूनको ओघ्याल गरेर. प्रथागत भनेको
24: त्यो कहिलेदेखि बनाएको
0: होइन, हाम्रो त चलन होइन, हाम्रो चलन चल्तीमा रहेको होइन, प्रथाको कानूनलाई लिखित कानूनसँग नबाजिएसम्म मानिने हो है. यो उहाँहरूले, यो मैले वैदिक परम्पराको कुरा गरिरहेको छैन, अहिले जो श्रीमानहरू हुनुहुन्छ सर्वोच्च अदालतमा, उहाँहरूले पढेको पश्चिमा न्याय प्रणालीको ढाँचाको कुरा गर्दैछु. उहाँहरू के भन्नुहुन्छ, लिखित कानूनदेखि बाहेक त्यो प्रथा चाहिँ टिक्दैन है, लिखित कानूनले कि त इन्डोर्स गरेको हुनु पर्यो, समर्थन गरेको हुनु पर्यो, त्यो भयो भने ठिक छ। संविधानमै के लेखिया छ भन्दाखेरि त्यो तीन वर्षभन्दा बढी भएकोलाई प्रधान न्यायाधीश नियुक्ति गर्न सक्छ संवैधानिक परिषदले भनेको छ। त्यसमा विवाद गरिरहनु पर्ने मैले
24: जो कोही
0: होइन, अब अहिले
24: मतलब वरियता टेक्नु जरुरी छैन,
0: तीन वर्षभन्दा माथि पुगेको सबै त सबै योग्य हो नि, छैजना छजना योग्य हो,
24: छजना मध्ये जो कोहीलाई पनि पिक गर्न पाइयो,
0: त्यो छजना त उहाँहरूले सिफारिस गरे हो नि त,
24: सबै योग्य छन्
0: होइन। सपना मल्ल अनि त्यस पछाडि हाम्रो कुमार रेग्मी होला होइन, त्यो क्रमको हिसाबले उहाँहरू दुईजनाले सिफारिस गरे हो त हिजो छजनाको नाम, त आफ्नो नाम पनि सिफारिस गर्नुभयो। अब त्यो आफ्नो नाम सिफारिस गर्नुहुन्थ्यो कि हुँदैन थियो, तपाईँले त्यहाँ उता न्याय परिषदको संरचनामा हेर्नुभयो भने त्यहाँ अर्को एउटा चाहिँ अप्ठ्यारो परिस्थिति छ,
24: न्याय परिषद नै समस्याको न्याय परिषद नै समस्याको
0: छ। अब उहाँहरूलाई छजनाको सिफारिस गर्नुपर्ने अवस्था संविधानले किन बाध्य बनायो भन्दाखेरि तीन वर्षभन्दा बढी भएकोलाई नियुक्ति गर्छ भनिया छ, तीन वर्ष नआएको त सबैको सिफारिस गर्नु पर्यो होइन, होइन भने त उहाँहरूले तिनजनाको मात्रै सिफारिस गर्न सकिहाल्नुहुन्थ्यो, उहाँहरूले त्यो सिफारिस गर्नुभयो। सिफारिस गरेपछि के गर्यो भन्दाखेरि संवैधानिक परिषदले टपक्कसँगले टिप्यो र चाहिँ चौथो वरियताको लागि उपयुक्त पात्र मान्यो।
24: छ चाहिँ किन गर्यो, दुईजना वा तीनजना नगरेर छ चाहिँ किन गर्यो होला, छजनाको
0: होइन नि, त्यो त त्यसमा त केही अन्यलै छैन। संविधानले के भन्यो भन्दा तीन वर्षभन्दा बढी सर्वोच्च अदालतको न्यायाधीश भएको त योग्य मान्यो नि त,
24: छजना मात्रै तीन वर्ष
0: नायका
24: रहेछ,
0: नायका छजना भएको हुनाले छजनाको नाम सातजना थियो भने सातैजना जान्थ्यो, पाँचजना थियो भने पाँचजना मात्रै जान्थ्यो होइन, अवस्था त यो हो त्यहाँबाट। त्यसैले अब यहाँ पछिल्लो चरणमा आएपछि के भयो त भन्दाखेरि परम्परा बमोजिम जानुपर्छ भन्ने, प्रथा बमोजिम जानुपर्छ भन्ने एउटा लाइन भयो, त्यसको भित्री चाख छ नि, त्यो चाख चाहिँ अहिलेका तीनजना वरिष्ठतमहरूसँग रहने भयो होइन। संविधानमा लेखिएको आधारमा जान्ने सन्दर्भमा चाहिँ के भयो भन्दाखेरि यो पछिल्लो चाहिँ संवैधानिक परिषदले गरेको निर्णय नै जाने भयो। अब भोलि त्यहाँ मुख्य रजिस्ट्रारलाई समस्या छ, फेरि समस्या नभइकन उहाँहरूले यो ढिङ्गै गरेको अवस्था चाहिँ होइन नि, के समस्या छ भन्दाखेरि भोलि यो रिट निवेदन दर्ता गरेर त्यो उहाँको हुनेवाला चाहिँ प्रधान न्यायाधीशको नियुक्ति केही समय चाहिँ रोकिने परिस्थिति बन्यो भनेदेखि त त्यस पछाडि त उहाँहरूले त जागिर खानु छ, फेरि कुनै न कुनै हिसाबले चाहिँ नयाँ प्रधान न्यायाधीश आएपछि त जागिर त उहाँहरूले खानु छ। भनेपछि अब उहाँहरूले नि यसो बाहिरको वातावरण हेर्नुभयो, यो हाम्रो कस्तो छ भन्नुहोला भने कोहीले वातावरण यो पानी पर्ने ओर्ने पनि झ्यालबाट हेरेर अनि आज यस्तो हुन्छ भन्थे अरे भन्ने, जस्तै हाम्रो न्याय प्रणाली पनि अहिले त्यस्तै छ, बाहिर सञ्चार माध्यमले के भन्छ भन्ने चिज विचार गरेर मात्रै
24: प्रभावमा पर्ने,
0: अहिलेको सर्वोच्च प्रशासन चाहिँ त्यो ढङ्गले अगाडि बढ्यो। अब यहाँ कहाँ समस्या देख्यो त भन्दाखेरि अहिले त्यो सपनाले त्यस्तो आदेश गर्न मिल्ने हो कि होइन त भन्ने पनि अर्को एउटा प्रश्न त छ नि त, उहाँले त्यो आदेश गर्नुपर्ने बाध्यात्मक अवस्था केले सिर्जना गर्यो त भन्दाखेरि म दुईटा ठाउँहरू त्यहाँ देख्छु,
24: जस्तै
0: यो चाहिँ मुख्य रजिस्ट्रार र कामु प्रधान न्यायाधीश, कामु प्रधान न्यायाधीश त उहाँ नै हो नि त, संवैधानिक परिषदले सिफारिस गरेको अर्को प्रधान न्यायाधीश नहुन्जेलसम्मको प्रधान न्यायाधीश भने त फेरि सपना नै हो नि त, मुख्य रजिस्ट्रार र चाहिँ कामु प्रधान न्यायाधीशका बीचमा चाहिँ दोहोरो संवाद हुनुपर्छ, त्यो संस्थागत आवश्यकता छ, त्यो संविधानले नै भन्छ, किनभने न्याय प्रशासनको अन्तिम अधिकारी चाहिँ कामु भए पनि प्रधान न्यायाधीश हो फेरि होइन, त्यहाँनिर पनि अलिकति संविधानले समस्या सिर्जना गरेका छ, खास भन्यो भने प्रधान न्यायाधीशलाई त्यो न्याय प्रशासनतिर तान्नु नै नहुने हो, न्यायाधीशको चाहिँ उसले न्यायाधीशको प्रशासन चाहिँ गर्न पायो, सर्वोच्च अदालतका अरू न्यायाधीशहरू माथिको प्रशासनिक कारवाही चाहिँ उसले गर्न पाउने भयो, प्रशासनसँग सम्बन्धित कुरा जस्तो विदा स्वीकृत गर्ने लगायतका चिजहरू त अब मुख्य रजिस्ट्रारले त्यो
24: न्यायाधीशसँग मात्रै सम्बन्धित भयो,
0: न्यायाधीशको
24: प्रशासनभित्र
0: यतापट्टिको तपाईँको सिङ्गो त्यो तलको कर्मचारी प्रशासनको मुख्य मान्छे भनेको त मुख्य रजिस्ट्रार हो। अब त्यो मुख्य रजिस्ट्रारले तलको प्रशासनलाई परिचालित गर्नको निमित्त पनि सोध्नुपर्ने ठाउँ चाहिँ के हो भन्दाखेरि फेरि प्रधान न्यायाधीश अहिलेको संविधान बमोजिम अब उहाँहरू बिचै संवादहीनता रहन्छ भनेपछि अदालत कसरी चलिरहेछ भन्दा हिजो जसरी चोलेन्द्रको बेलामा न्यायाधीशहरूका बीचमा फाटो थियो अहिले पनि प्रशासन र न्यायाधीशहरूका बीचमा त्यही फाटो त यथामत रहेछ भन्ने त के हो नि त
24: संवाद रहेनछ भन्ने पुष्टि
0: भयो
24: त भनेपछि यो रोग कहिलेदेखिको हो
0: होइन यो त सुरुमा तपाईँको विश्वनाथबाट प्रारम्भ भयो किन दुईटा फ्याक्टमा चाहिँ कर्मचारीहरू विभाजित भए नि 47 सालमा जब 48 सालमा जब वकिलहरूतिरबाट पनि न्यायाधीश नियुक्ति गर्ने परिपाटी
24: सुरु भयो
0: अलिक बढ्यो सुरु त होइन 50 सालमा नि हुन्थ्यो तर के भनिन्थ्यो भन्दाखेरि न्यायाधीश नियुक्ति भइसकेपछि त्यो यतापट्टि जिल्ला न्यायाधीशबाट आएको होस् कि वकिलबाट आएको होस् न्यायाधीश भने न्यायाधीश हो भन्ने ढङ्गले लिइन्थ्यो त्यहाँ आएपछि चाहिँ के भयो भने वकिलतिरबाट आउने न्यायाधीशको चाहिँ त्यो ब्युरोक्रेसीमा कुनै पनि के हुने भएन भन्दाखेरि ब्युरोक्रेसीसँग खास सम्बन्ध हुने भएन किनभने प्रशासनका मान्छेले त हिजो जिल्ला न्यायाधीश हुँदाखेरि ऊ रजिस्ट्रार भएर बसेको थियो होइन अब त्यही मान्छे अहिले उच्च अदालतमा आएपछि उच्च अदालतको ऊ रजिस्ट्रार भयो ऊ न्यायाधीश भयो त्यही मान्छे सर्वोच्च अदालतको रजिस्ट्रार भयो ऊ सर्वोच्च अदालतको न्यायाधीश भयो हुँदाखेरि के हुने भयो भन्दाखेरि त्यहाँ त्यो एक हिसाबले ब्युरोक्रेटिक रिलेसनसिप
24: 47 संविधान जारी भएपछि न्यायिक क्षेत्रमा भयानक ठूलो समस्या सिर्जना प्रारम्भ बढी भएछ बढी हुँदै हुँदै हुँदैछ तसम्म यहाँ आइपुग्दा यो नाङ्गो तस्वीर देख्यो अब सवाल के रह्यो भने नि जस्तो सपना प्रधान जो काम गरिरहेकी छिन् जस्तो वरियताको कुरा गर्दा त सपना कसरी न्यायाधीश भइन् भन्ने प्रश्न उठ्दैन जस्तो वरियताको त अर्को पनि त कोही थियो होला अब उनी जुन ढङ्गले आइन् त्यो हेर्दाखेरि कसरी
0: मैले देखेको
24: विगतलाई यसो सम्झाउँछु राजनीतिक मानिसहरू नै न्यायाधीश छन् त्यसमा शङ्का रहेन किनभने पुरापुर राजनीतिक मानिसहरूको कब्जा छ त त्यो कसरी भए र त्यो वरियता कहाँ कहाँ तोडिएको थियो भन्ने केही
0: अब अहिले प्रधान न्यायाधीशमा सिफारिस गरिनुभएको जुन श्रीमान हुनुहुन्छ उहाँ पनि राजनीतिभन्दा बाहिरबाट आएको पात्र हुनुहुन्न होइन
24: उद्याङको होला
0: त्यहाँ प्रश्न के हो भन्दाखेरि जस्तो भनौँ न न्यायाधीशकै भनेको जिल्ला न्यायाधीश अथवा उच्च अदालतको न्यायाधीश भएरै आएको मान्छे चाहिँ किन अहिले न्यायाधीश बनाइएन प्रधान न्यायाधीश किन बनाइएन भन्ने प्रश्न पनि छ नि त अर्को एउटा पात्र त होइन त्यहाँनिर
24: राजन्याय सेवाबाट आएका टुप्पी कसेर पढेका तिनी त जिल्ला अदालतबाटै
0: यहाँनिर एउटा कुरो यहाँनिर म फेरि एउटा चाहिँ यहाँलाई पनि स्मरण गराउँ टुप्पी चाहिँ त्यो वकिलले चाहिँ कम्ती कसेर पढेर चाहिँ हुँदैन के
24: होइन वकिल चाहिँ धेरै जसो पार्टी हेडक्वार्टरतिर दौडिन्छ लाभको धन्दामा दौडिन्छ मान्छेले चिन्दाखेरि ठ्याक्कै बुझ्छन् अनि त्यो वकिलहरू नै त्यो बिचौलिया भन्छ नि अहिले बढ्दा काम त्यही
0: लोकसेवा पास गरेकोले पनि लोकसेवा पास
24: गरेको पढ्न त पढेको
0: कसेर पढ्छ कि पदमा पुगिसकेपछि चाहिँ कर्मचारीको पनि यहाँले मनोविज्ञान बुझ्नुभयो होला ऊ कर्मचारीमा पुगिसकेपछि के हो भन्दाखेरि उसले यो तलब खाने भनेको त्यही लोकसेवा पास गरे बापत हो तलब चाहिँ यो यहाँ काम गरेको त मैले अन्तै केही पाउनुपर्छ नि त भन्ने मनोविज्ञान नै राख्छ हेर्नु त्यस कारण उसले पनि त्यस्तो धेरै पढेर काम गर्ने चाहिँ होइन समस्या कहाँनिर हो भन्नु होला भने हाम्रो जुन वकिलतिरबाट गएको न्यायाधीशहरूको मैले अघि भने नि त्यो त्यहाँ कर्मचारी सङ्गठन मार्फत आदि इत्यादिबाट केही सम्बन्धहरू बिचमा विकास नभएका चाहिँ होइन नि फेरि होइन राजनीति त हिजो कल्याण श्रेष्ठहरूले पनि गरे होइन दलहरूसँग उहाँहरू पनि नजिक भयो भने होइन क्यारियरबाटै आएकाहरूको पनि हामीलाई एकदम
24: मतलब
0: त्यसैले अहिलेको वर्तमान अवस्था चाहिँ के हो यो तपाईँले जुन मूल प्रश्न अहिले भनेको सन्दर्भमा चाहिँ म के हो भन्दाखेरि ज्ञान प्रधान हो कि स्थान प्रधान हो भन्ने चिजको टसल हो यसमा म एउटा सानो
24: ठिक ठाउँमा ज्ञान प्रधानलाई ग्रहण गर्ने को स्थान प्रधानलाई ग्रहण गर्ने को देखियो
0: हो त्यो ज्ञान र स्थान कुन प्रधान हो भन्ने बारेमा नारदलाई जिज्ञासा भएछ
24: बहुत राम्रो कुरा सुनाउनु
0: नारदलाई जिज्ञासा भएछ अनि त्यसको ऊ गर्नु पर्यो ज्ञानको प्राकृतिक रूपको शक्तिको पाटोपट्टिबाट त गरुड त के हो भन्दाखेरि सर्प भन्दा बलियो, सर्प त खाने हो नि त
3: गरुडले,
0: त्यसकारण उहाँले चाहिँ गरुडलाई ल महादेवले बोलाउनु भएको छ भनेर भन्नुभएको छ, खबर दिनु हो महादेव गए।

0: अरूले के जवाफ दिएछन् त्यहाँ के भनेछन् त्यहाँ भन्दाखेरि त्यो सर्पलाई त त्यो त्यो ठाउँमा छु भन्ने हिसाबले स्थानको प्रधानताको तैँले धम्की लाइस् होइन
1: जमिनमा आइज अनि म देखाइज
0: होइन जमिनमा आइज न
1: होइन अनि त्यो ज्ञान
0: ज्ञान होइन ज्ञान ठुलो रहेछ कि स्थान ठुलो रहेछ त त्यतिखेर मात्रै तपाईँ थाहा पाउँछ भनेर उनले जवाब पर्काएछ यो नारदको जुन ज्ञान प्रवर्धन गर्ने एक खालको चिज छ ठ्याक्कै अहिले तपाईँले सर्वोच्च अदालतमा हेर्नुभयो भने पनि अवस्था ठ्याक्कै त्यही हो
1: अब यो आम चासोको विषयलाई म केन्द्रमा राखेर विषयलाई छोटो छोटोमा यहाँको जवाब चाहे है त आम्ने सामने भयो को सरकार र न्यायालय बीच अर्थात कार्यपालिका र न्यायालय बीच अनि को व्यवस्थापिका र न्यायालय बीच जस्तो पनि देखिया छ त यस्तो अवस्थामा अब के त यो महाभियोगको सन्दर्भ पनि जोड्छन् मानिस अब यो महाभियोग अब दुई सिट पुग्दैन यो सरकारसँग 182 छ महाभियोग लगाउन मिल्छ कि मिल्दैन 184 चाहियो महाभियोग मतलब त्यो प्रमाण दुई तिहाई पुग्नलाई प्रतिनिधि सभामा अनि राष्ट्रिय सभाले अनुमोदन गर्नुपर्छ कि पर्दैन त्यसलाई अनि राष्ट्रपतिको हकमा त्यो कता प्रवेश गर्छ यो जस्तै महाभियोग लागेपछि स्वतः गयो कि राष्ट्रपतिले पनि केही गर्नुपर्छ त्यसमा अर्थात यो महाभियोगको सवाल उपर यो यो अलिक प्रस्ट्याइदिनुहोस् त मैले आम दर्शकले बुझौँ भनेर मात्रै सोधेको
0: मैले दुईटा आधारमा यहाँसँग यो कुरा राख्ने एउटा अहिले जे परिदृश्य छ परिदृश्यको एउटा अवधारणा अर्को अवधारणा न्यायको अवधारणा न्यायको अवधारणाको हिसाबले हेर्ने हो भने महाभियोग लगाएर जस्तो भनौँ न अब तिनजना अहिले जो प्रधान न्यायाधीश भन्दा यता पदको निरन्तरताको हिसाबले वरिष्ठ हुनुहुन्छ उहाँहरूलाई हटाउने भन्ने कुरा यदि संसदले प्रतिनिधि सभाले त्यो महाभियोगको प्रस्ताव अगाडि बढायो भने त्यसले पनि एउटा गम्भीर नयाँ किसिमको समस्या सेयर गर्नुहोस्
1: के त्यो भनेको
0: त्यो भनेको के
1: महाभियोग लगाउन चाहिँ सक्ने भयो
0: न्याय मरेको आज होइन नि त म अहिले पनि होइन गरेका छन् अब त्यही त्यसैको सिको गरियो भने कहाँ पुगिन्छ भन्ने कुरा भन्न खोजेको चोलेन्द्र शमशेरको महाभियोग अगाडि बढ्यो मैले बुझेको अब अहिलेको श्रीमानको
1: छोटोमा जवाफ चाहे
0: होइन सपना श्रीमान पनि सम्भवतः त्यो त्यो त्यही पङ्क्तिभित्रै हुनुहुन्थ्यो होला त्योभन्दा अरू सिनियरहरू अब अहिले चाहिँ निवृत्त भइसक्नु भएको होला न्यायाधीशहरू तर उहाँ पनि हुनुहुन्थ्यो होला जस्तो मलाई लाग्छ त्यो त्यसमा उहाँहरूले के गर्नुभयो भन्दा संसदमा महाभियोगको प्रस्ताव पारित पनि भएन उहाँहरूले आउनु पनि दिनु भएन लाठो लिएर हाम्रो बार एसोसिएसनका साथीहरू पनि जानुभयो र चोलेन्द्रलाई प्रवेश गर्न दिनु भएन पेन्सन पट्टा बनेन उहाँको
1: त यस्ता अनैतिक मानिसहरूले फेरि यो स्वच्छ निष्पक्ष न्याय सम्पादन न्यायालयको कुरा गर्ने त अनि त्यो तपाईँकै भाषालाई मैले सापट्टि लिएँ त्यो बेइमान छैन दुर्नियत छैन भने
0: बिल्कुल त्यस कारणले त मैले अघि नै भने पहिलो चिज के हुनुपर्छ भन्दा अदालतमा जाने न्यायाधीश बन्ने वकिलबाट जाउन् यतापट्टिका सुविधा लिएर भनौ न निवृत्ति भरण प्राप्त गरेका उच्च अदालतका न्यायाधीशहरू जाउन् वकिलहरूबाट जाउन् जोबाट गए पनि सर्वोच्च अदालतमा गएपछि मैले सर्वोच्च अदालत भन्दा माथिको अरू केही अपेक्षा राख्नु हुँदैन यो देशको सबैभन्दा माथिल्लो पद यही हो र यसमा एकचोटि गइसकेपछि अरू प्राज्ञिक योगदान मैले गर्न सक्छु त्योदेखि बाहेक मैले आर्जनको मनोविज्ञान राख्नु हुँदैन भन्ने कुराको संकल्प बोलेर सर्वोच्च अदालतमा गयो भने चाहिँ मलाई थाहा छैन
1: होइन त्यो नैतिक मूल्य मान्यता त्यो आदर्शको फलो गर्छन् कसैले भन्ने अब त्यो बिर्सिदिउँछ अब सवाल के मेरो प्रश्न के भने महाभियोग लाग्यो भने उहाँहरूको के हुन्छ किनभने आम्ने सामने हुन खोजे जस्तो
0: महाभियोग त लगाउनका लागि चाहिने जति त्यो त्यो होइन अभियोग प्रस्ताव गर्नका निमित्त उठान गर्ने ठाउँ त अहिले काफी नै छँदैछ पारित गर्ने कुरा न दुई तिहाईको कुरा हो पारित गर्ने कुरामा होइन अब के छ भन्नुहोला, त्यो चाहिँ अहिलेको प्रतिनिधि सभा चाहिँ बडो इमान्दार रहन्छ भन्ने छ र उहाँहरूले पनि त्यही गर्नुहुन्छ नि, त्यही लड्काइदिनुहुन्छ, उठान गरिदिनुहुन्छ, टुङ्गोमा पुर्याइदिनुहुन्छ।

0: उज्वलै मेरो हालत हुन्छ
1: भनेपछि हालत के घरमा बसिरहने हेर्ने बस्ने
0: अब अर्थ के
1: हो सबै सबै बाहिरिनु
0: होइन त्यहाँ त्यो जति
1: कार्यालय आउन पाएनन्
0: होइन कार्यालय आउन पाएनन् होइन अब त्यो अभियोग लाग्नका निमित्त पर्याप्त कारण आधार र कारण भन्छ भन्न त अब हाम्रो सर्वोच्च अदालतसम्मका सबै फैसलामा आधार र कारण कहीँ भुल्दैन
1: होइन
0: होइन अब त्यो आउला त्यो आयो भने उहाँहरू चाहिँ अब त्यो लड्किएर बस्नुपर्ने अवस्था बन्न सक्छ
1: 184 नै पुर्याएर पारित भयो भने
0: होइन पारित भयो भने त्यो पारित गर्नका निमित्त चाहिँ पहिलेको प्रतिनिधि सभालाई अब म त्यो अर्थमा चाहिँ सुझाव दिन्छु कस्तो बन्नुपर्छ त त्यो त्यसको छानबिन गर्ने समिति र त्यो सिफारिस गर्ने भन्दाखेरि अहिलेको सर्वोच्च अदालतको न्यायाधीश भन्दा चाहिँ बढी योग्यता भएको समिति बन्नुपर्छ त्यहाँ
1: धन्यवाद आदरणीय दर्शक बृन्द उहाँ हुनुहुन्छ रविन्द्र भट्टराई अपराध शास्त्री कानूनका ज्ञाता समसामयिक विषय केन्द्रित गरेको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् नमस्कार
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी मेडिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
4: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487
5: मध्य पश्चिम जान यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। गोराही उपमहानगरपालिका 15 ट्राफिक चोकमा रोटरी देशी सार्वजनिक धारा निर्माण गरिएको छ। बजार क्षेत्रमा हिडुल गर्ने नागरिकलाई निशुल्क रूपमा पानीको सुविधा पुर्याउने उद्देश्यले 3,00,000 बढ़ीको लागतमा फिल्टर सहितको धारा निर्माण गरिएको छ। त्रिभुवन नगर देशी घोराही र रोटरी क्लब अफ दाङको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको समन्वयमा धारा निर्माण गरिएको हो। ट्राफिक प्रहरी कार्यालयको गेटमा निर्माण गरिएको धाराको मंगलबार जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले उद्घाटन गर्नुभएको हो। त्रिभुवन नगर जेसिस घोराईका अध्यक्ष मीनराज भाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले धाराको उद्घाटन गर्दै सर्वसाधारण नागरिकलाई पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण गरिएको धाराको ठूलो सहयोग पुर्याउने बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बम, समाजसेवी एवं दाता किरण किशोर घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजक श्याम कुमार गिरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा रोटरी क्लब अफ दाङका अध्यक्ष रोशन दाहालले धारा निर्माणमा लागेको लागतका बारेमा जानकारी गराउनु भएको थियो। जेसिसका सचिव रणबहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव चुडामणि पाण्डेले गर्नुभएको थियो। थारू समुदायमा रहेको सिकलसेल रोगको परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराही 10 नारायणपुर र घोराही 7 मावि सौर्यारमा वृहत सिकलसेल रोगको परीक्षण शिविर गर्न लागेको छ। दुई स्थानमा हुन लागेको वृहत सिकलसेल रोगको परीक्षण शिविरमा सिकलसेल रोग तथा थालसेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। घोराही 10 वडा अध्यक्ष दीपक पाण्डे, घोराही 7 वडा अध्यक्ष खोपीराम चौधरीले थारू समुदायमा बढ़ी मात्रामा देखा पर्दै गएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन ओडा ओडामा रहेको टोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, मतौ स्वयंसेविका, स्थायी राजनीतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। वृहत सिकल सेल रोगको परीक्षण शिविरमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र ल्याबको टोलीको सहभागिता रहने प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले बताउनुभयो। शिविरमा नारायणपुर सहित त्यस क्षेत्र आसपासका स्थानीय समुदायको ठूलो संख्यामा वृहत सहभागिता हुने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश राजधानीको प्रशासनिक केन्द्रलाई व्यवस्थित गुरू योजना अनुसार विकास गर्न सके मात्र नमूना शहर निर्माण सम्भव हुने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको त्रिवेणी गाउँपालिका 2 ज्यामिरेको ओह्रालोमा बस अनियन्त्रित भई दुईवटा सवारी साधनसँग ठोकिँदा 13 घाइते भएका छन्। बुधबार बिहान नेपालगंजबाट काठमाण्डुतर्फ जाँदै गरेको बाप 03001 ख र 1910 नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको 01001 ख 3759 नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बाप 3001 ख 1049 नम्बरको ट्रकसँग ठोकिएर सड़कमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ। उक्त बसमा सवार 43 यात्रु मध्ये 13 घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको विनेत्री त्रिवेणी आधारभूत अस्पताल दुम्कीवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भए लगतै उहाँले हिजो बेलुका नै सर्वोच्च अदालत पुगेर पद बहाली गर्नुभएको हो। संसदीय सुनाई समितिले फास्ट ट्र्याकमा सुनाई गरेसँगै उहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको
सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनु भएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। न्यायको क्षेत्रमा कानून व्यवसायबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2077 साल जेठ 27 गतेदेखि 2072 मंगिर 26 गतेसम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 2089 असार 4 गतेसम्म रहनेछ। केही दिन यता दाङ सहित तराई जिल्लामा पर्ने गर्मी अत्याधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्किन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्ध र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
1: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
2: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
1: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
0: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
7: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: र वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
8: सम्पर्क मोबाइल 98410-17099 98410-17099।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
10: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
11: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
11: बिरामी
12: जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
13: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 0825-62023-98-78-1817 र 98-78-35-643।
15: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
16: अनुभवी शिक्षकबाट पठन पाठन हुने
15: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
16: यातायातको सुविधा भएको
15: स्वच्छ खाने पानीको व्यवस्था भएको
16: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
15: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98449-73033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98478-41639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: कथादोहोरी गीत सङ्गीतको यो कार्यक्रम इन्द्रणी, इन्द्रणीको साथमा चन्द्रमणि, फरक बार फरक तवरले आउने इन्द्रणी आज बुधबार बिहानीको समयमा यहाँसँग रहेर सुमधुर गीत सहितका बानकी सुनाउने र केही कमेन्टहरू छन् भने पनि इन्द्रणी मार्फत वाचन गर्ने र यस्तै सुमधुर भाकाहरू सुनाउन म चन्द्रमणि आइसकेको छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट इसा हुनुहुन्छ अनि यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम हो है। तपाईँ बीमा गर्ने सोचमा हुनुहुन्छ अनि बीमाका लागि कुन बीमा कम्पनी जाने भन्न सोचिरहनु भएको छ भने तपाईँले आज नै सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झनुहोला। आजको यस कार्यक्रमको प्रायोजक हो, मैले जानकारी गराए। कार्यक्रमको शुरूआतमा असाध्यै सुमधुर भाका सुन्नुभयो र यस्तै यस्तै सुमधुर गीत संगीतका बानकीहरू सुनाउन हामी छौं र आजको बसाईमा विशेष गरी गीत नै बढ़ी मात्रामा सुनाउँछौ। अब यतिखेर म ढिला गर्दिन किनभने गीत नै सुनाउने बसाई हो। गीत सुन्दा आनन्द मिल्छ, सुख अनि दुःखको साथीको रूपमा हामीले गीतलाई लिन्छौ। जब हामी खुशी हुन्छौं त्यो खुशीलाई अझ बढ़ी खुशी पार्नको लागि गीत नै सुन्छौं। दुःखी बेलामा पनि अलिकति दुःख भुलाउने खालका गीतहरू सुनेर मनलाई अलिकति भए पनि होइन त्यो आनन्दित तुलाउने प्रयास गर्छौं। त्यही भएर पनि गीत संगीतलाई सुख दुःखको साथी भनिन्छ। साथीहरू पछिल्लो समय लोकदोरीको क्षेत्रमा आएका गीतहरू प्राय जसो राम्रै छन् र केही गीतहरू यति लोभलाग्दा छन् यिनै भीड़मा अर्को गीत राख्दैछु।
1: भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ।

हामी देशैभरका रेडियोबाट सँगै छौं। मेरा प्यारा प्यारा साथीहरू, रेडियो नजिक रहेर बिहानीको समयमा आउने लोकगीत संगीतको एउटा सर्वप्रिय कार्यक्रमलाई सुनिरहनु भएको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स यस कार्यक्रमको प्रायोजक हो। मैले पटक पटक धेरै पटक जानकारी गराइरहेको छु, जीवन बीमाका लागि सम्झनै पर्ने नाम चाहिँ सूर्यज्योति लाइफ इन्सुरेन्स है। मैले यो भनिसकेपछि हामीलाई धेरैभन्दा धेरै साथीहरूले कार्यक्रम सुनिरहेको जानकारी, आज पनि एउटा राम्रो गीत सुनाउँ भनेर लेख्नु भएको छ। अनि ध्यानु देवीले परिवर्तन सम्भव छ, गुड मर्निङ चन्द्रमणि दाई भन्नुभएको छ। अनि अनिता थापाले पनि सुन्दै हुनुहुन्छ। त्यसपछि अर्को साथी हुनुहुन्छ जेपाइदी है। त्यसपछि हाम्रो अस्मिता बस्नेतले पनि गुड मर्निङ दादा, म पनि सुन्दैछु, दोलखाको मान्छे ललितपुरबाट बिहानीको सबैलाई मिठो सम्झना भनेर लेख्नु भएको छ। सँगै यतिखेर हाम्रो कमल सरगम, मलाई थाहा छ कमल, कमलले पनि यतिखेर कार्यक्रम सुन्दै रहेको जानकारी प्राप्त भएको छ। सायद कमल यतिखेर सिटिजन 97.4 FM को लागि हाम्रो भाका कार्यक्रम सञ्चालनको लागि सायद यतिखेर यात्रामै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। प्यारो भाइ कमललाई पनि सम्झना छ। सँगसँगै धीरेन्द्र भाइले पनि सँगै बसेर कार्यक्रम सुन्नुहुन्छ। यतिखेर चाहिँ दीपक मगरले पनि हामीलाई सुनिरहनु भएको छ। नमस्ते सर, हाम्रो रेडियो बैतडीमा पनि घन्किरहेको छ इन्द्रडी भनेर लेख्नु भएको छ लक्ष्मीले। त्यसपछि अर्को साथी, दादा नमस्कार, के हो माया मारेको, बेस क्याम्पतिर जानु भन्नुभएको छ सगरमाथा बेसमा। अब गर्मी पनि सुरु हुँदैछ होइन, सगरमाथाको चिसो फेदमा गएर जान पाए त हुन्थ्यो, तर के गर्ने कमल, हाम्रो समय यस्तै छ, व्यस्तता के होइन, कहिले के यस्तै हुन्छ। यी सारा कारणले गर्दा पनि भनेको जस्तो समय छुट्याउन सकिएको छैन, सो कारण पनि हामी हिँड्न सकेका छैनौं। त्यसपछि रंजिता खड्काले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। जनक मगरले सबैलाई सम्झना भन्नुभएको छ। अनि हाम्रो दुर्गा रुक्मेलीले नमस्कार दाई भन्नुभएको छ। सँगै कमल भाइ, यो दिपु केसी के हो यस्तो, यो अलि अलि गलत कस्तो कस्तो लेख्ने कि, टिकटकमा पनि साथीहरू आएर होइन, कहिले काहीँ कस्तो नरमाइलो लाग्यो नि। सँगसँगै हाम्रो वासुदेव पोखरेल प्यारो भाइ कार्यक्रमलाई सुन्दै हुनुहुन्छ गुल्मीमा। त्यसपछि अब एउटा गीत राखौं, टेक्निकलमा यतिखेर ईशाले मलाई साथ दिइरहनु भएको छ। ईशालाई म अर्को एउटा गीत राख्नको लागि अनुरोध गर्छु, त्यसपछि आउँछु नै।

बस्यो नजर पहिलो एकदम होइन बस्यो माया पहिलो नजरमै कहीँ कहीँ बोल्दा बोल्दै हुन्छ इन्द्रणीको श्रृंखला देशै भरका रेडियोबाट सुन्दै हुनुहुन्छ मेचीदेखि महाकालीसम्म छौं घरदेशदेखि परदेशसम्म छौं अनि यतिखेर सवारी साधनमा यात्रा गर्दै गर्दा कार्यक्रमलाई सुन्दै अगाडि बढ्नुहुने महानुभावलाई पनि एकदम मिठो सम्झना छ अनि यस्तै यस्तै भाकाहरू गुन्जिरहँदा चाहिँ हामी नेपाली लोकगीत र दोहोरी गीत भनेपछि हुर्के हुन्छौं र यिनै दोहोरी गीत संगीतहरूसँग रम्दा छुट्टै मजा आउँछ त्यो मजा चाहिँ तपाईँले लिइरहनु भएको छ भन्ने चाहिँ मैले बुझेको छु धेरैभन्दा धेरै साथीहरूले हामीलाई साथ दिइरहनु भएको छ र टिकटक लाइभमा कति राम्रा कमेन्टहरू साथीहरू आउनुहुन्छ कति नराम्रा साथीहरू आउनुहुन्छ होइन राम्रा साथीहरूलाई म स्वागत गर्छु र नराम्रा कमेन्ट गर्नेहरूलाई पनि यतिखेर चाहिँ के भन्न सकिन्छ र केही भन्नै सकिँदैन खैर केही छैन यतिखेर इन्द्रणीको बसाईमा हामी छौं धेरैभन्दा धेरै साथीहरूले हामीलाई साथ दिइरहनु भएको छ नमस्कार है मेरो घर रुकुम पश्चिम बाफीकोटमा पर्छ म दुलीको मान्छे अहिले अमेरिकाको टेक्सासबाट चन्द्रमणि दाईलाई सुन्दैछु भन्नुभएको छ राजन केसी यहाँलाई सम्झना छ सँगै एकदम मिठो माया पनि छ टाढा रहेर पनि इन्द्रणीको बसाईलाई साथ दिइरहनु भएको छ नमस्कार कार्यक्रममा साथ दिए मनपर्छ ओम सानुले हामीलाई जानकारी गराउनु भएको छ अनि लक्ष्मी दाहालले पनि सबैलाई सम्झना एकदम हजुरलाई फलो गरेको छु दाई भनेर रञ्जिता खड्काले लेख्नु भएको छ थ्याङ्क यू महेश बोहराले हेलो भन्नुभएको छ सँगै हाम्रो अर्को साथी त्यसपछि रञ्जिता हस् धन्यवाद तपाईँलाई पनि सुभाषले पनि हाई भन्नुभएको छ अनि यतिखेर हाम्रो अञ्जना पनि टुप्लुक्क आउनुभयो त्यसपछि अस्मिता त एकदम साथ दिइरहनु भएको छ प्रेमले पनि सबैलाई सम्झना घर उहाँको सिन्धुली दुबईबाट कार्यक्रम सुन्छु दाई भन्न लेख्नु भएको छ त्यसपछि अर्को साथी हुनुहुन्छ गोमा छेत्री महेन्द्रनगरबाट लाइभमा हेर्दैछु दाईलाई भन्नुभएको छ यहाँलाई पनि सम्झना छ सुदर्शन लगायतका धेरैभन्दा धेरै साथीहरूले साथ दिइरहनु भएको छ ज जसले साथ जहाँबाट दिइरहनु भएको छ सबैलाई नमस्कार छ हाम्रो विजय केसीले धेरै दिनपछि दादा मैले ती धेरै हृदयको हृदयबाट यो तपाईँको भोइस अति मनपर्ने र एकदम सुन्छु अहिले पनि सुनिरहेको छु राम्रो लाग्छ नि दाईको कार्यक्रम विजय केसीले लेख्नु भएको छ सँगै दाई नमस्कार कार्यक्रम असाध्यै मनपर्छ म कञ्चनपुरबाट भन्नुभएको छ नमस्ते दादा अञ्जनाले लेख्नु भएको छ अस्ति यहाँलाई पनि म थ्याङ्क यू भन्छु हामी सूर्यज्योति लाइफ इन्सुरेन्स तरा प्रायोजित बसाईमा छौं टेक्निकलमा इच्छा हुनुहुन्छ काठमाडौँबाट देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूरदराज अनि कुला कन्दरासम्म पुर्याउन साथ दिइरहनुभएका सम्पूर्ण साथीलाई नमन गर्दै राख्दैछु अर्को एउटा गीतलाई

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा असाध्यै सुमधुर यो भाका सुन्नुभयो सानु केसीले गाउनुभएको हो। हामी देशैभरका रेडियोबाट छौं। इन्द्रणीको बसाई सुन्दै गर्दा कस्तो लागिरहेछ? सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला। सँगसँगै आज हाम्रा धेरैभन्दा धेरै दाजुभाइ दिदीबहिनीहरूले जन्मदिन मनाइरहनु भएको छ। जन्मदिन मनाइरहनु हुने सम्पूर्णलाई एकदम शुभकामना छ। र आज चाहिँ मेरो प्यारो हाम्रो ज्वाइँ साहब प्रकाश थापा अहिले अस्ट्रेलियामा हुनुहुन्छ। आज प्रकाश बाबुको जन्मदिन हो। प्रकाश बाबुलाई जन्मदिनको अवसरमा मुरीका मुरी शुभकामना, अनगिन्ती शुभकामना छ। सँगै आज हाम्रो प्यारी बहिनी चन्नीका ढुङ्गानाको पनि जन्मदिन, दुवैजनालाई जन्मदिनको अवसरमा एकदम शुभकामना छ। उन्नति प्रगति सुस्वास्थ्य दीर्घायुको कामना इन्द्रणी मार्फत गर्दै यतिखेर हामीलाई धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ। त्यसपछि यतिखेर चाहिँ शम्भु राई यो नामबाट पनि हेरिरहनु भएको छ। लोकेश कुडमालले पनि इन्द्रणीलाई मन पराउनुहुन्छ। यतिखेर हाम्रो चन्द्र शर्मा दाई, एकदम चन्द्र दाईलाई पनि म यहीँबाट नमन गर्न चाहन्छु। कार्यक्रमलाई टिकटक लाइभमा हेर्दै हुनुहुँदो रहेछ, खुशी लाग्यो। सँगै हाम्रो अञ्जनाजीको पनि मैले जानकारी गराइसकेको छु। र आज म धेरैभन्दा धेरै गीतहरू यहाँलाई सुनाउने कोशिशमा छु। लुकदोरी गीत संगीतको कार्यक्रम रेडियो मार्फत सुन्दा मजा आउँछ। रेडियो सुन्नेहरूलाई त्यो कथा थाहा छ। हिजोको दिनदेखि नै रेडियोले खेलेको भूमिका, सँगै अहिले पछिल्लो विषम परिस्थितिमा रेडियोको यात्रा अगाडि छ। विशेष गरी न विज्ञापनको अवस्था राम्रो छ, अनि सबै ठाउँहरूबाट एकदम पेल्ने काम चाहिँ कसलाई छ त? रेडियोलाई नै छ। होइन, यो अवस्थामा भए पनि हामी रेडियोको इतिहासलाई अगाडि बढाइ नै रहेका छौं। यसै सिलसिलामा मैले बद्री पंगेनीको एउटा पुरानो गीतलाई सम्झिएको छु, प्रस्तुत गर्छु इन्द्रणीमा।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: एक हप्ता देखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903 र सम्पर्क मोबाइल नम्बर 98578043123।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577 71 546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा।

0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्य पूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगत वर्षका तुलनामा मलको भाव बढ़ेको भए पनि कृषि मन्त्रालयले जनाएको छ विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह रहेको छ। जैविक तथा प्रांगारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। गैराती 81 असिना पानी सहितको बाढ़ीले डाफे आधारभूत विद्यालय नै बगाएको छ। साथै खेती योग्य जग्गा र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको संखेली गाउँपालिका वडा नम्बर 5 का बासिन्दा छक्क बहादुर तामाङले जानकारी दिनुभयो। वडा अध्यक्ष हरकदन तामाङ र धनसिंह तामाङको गोठ पनि पहिरोले पुरेको छ। यसबाट भेडा बाख्रामा क्षति पुगेको छ। वडा अध्यक्ष हरकदन तामाङले पहिरोले गोठ पुरिए पनि कति क्षति भयो भन्ने यकिन जानकारी हुन नसकेको र मानवीय क्षति भएको बारे भने अहिलेसम्म जानकारी नभएको बताउनु भएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी गाउँपालिका 2 ज्यामिरेको ओह्रालोमा बस अनियन्त्रित भई दुईवटा सवारी साधनसँग ठोकिँदा 13 जना घाइते भएका छन्। आज बिहान नेपालगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको बाप्र 03001X1910 नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको बाप्र 01001X3759 नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बाप्र 03001X1049 नम्बरको ट्रकसँग ठोकिएर सड़कमा पल्टिएको नहलपुर प्रहरीले जनाएको छ। उक्त बसमा सवार 43 यात्रु मध्ये 13 जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको त्रिवेणी आधारभूत अस्पताल दुम्कीवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही दिन यता दाङ सहित तराईका जिल्लामा गर्मी अत्याधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले जनजीवन प्रभावित हुन थालेको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन प्रशस्त पानी पिउन हल्का कपड़ा लगाउन तथा बालबालिका वृद्ध र बिरामीको विशेष ख्याल राख्न विज्ञले आग्रह गरेका छन्। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन जंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरा बुझ्दैनौ जंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक जंगालीबाट किनेर हेर न
2: लौ त म जंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
1: सम्पर्क नम्बर 9847826873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नु भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
13: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
14: सम्पर्क फोन नम्बर 082-5-63-027
13: 9841-48-46-46
14: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
15: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843-008804 9843-008804 www.pashupatiicare.com
16: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
17: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
16: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
17: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
16: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
16: स्पेशल सेफ तालिम
17: जापानिज सुशी तालिम
16: वेट्रेस
17: टुरिस्ट गाइड
16: हाम्रा विशेषताहरू
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
16: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
17: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
16: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
17: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
16: सम्पर्क मोबाइल 9840170 9840170
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
6: यसरी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
18: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
19: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
20: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
19: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
18: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
21: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म, प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र, कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 0842 41 40 31, सम्पर्क मोबाइल नम्बर 9848 0281 र 97 6 76 18 807।

6.9 inch को शानदार डिस्प्ले, AI powered camera, दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा पाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
1: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
1: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
4: समय बिहान 8 बजेदेखि।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57193 र 9981-89-08।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: सुनी रिंगटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
1: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
0: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
3: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुत्रोक दान सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-25-70

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: झाडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हस् डाक्टर साहब हजुरले भने जसै गर्छ
4: नेपाल सरकार विज्ञापन
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती

0: दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
0: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
0: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
0: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सी बीच बेइजिङमा भेटवार्ता, दुई देश बीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदा बस्नु भएको छ। प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल आजदेखि 20 दिन विदामा बसेको जानकारी दिनुभयो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। तर वैशाख 24 बसेको संवैधानिक परिषदले डाक्टर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले हिजो पद बहाली गर्नुभएको हो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै वहाँको नियुक्ति र पद बहाली समेत एकै दिनमा भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले श्रमशक्ति पार्टीका सांसदलाई आफ्ना क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिनुभएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि पार्टीका अध्यक्ष अर्कराज राईसहितका सांसदहरूले प्लेकार्ड देखाएर बैठक अवरूद्ध गरेपछि सभामुख अर्यालले चेतावनी दिनुभएको हो। प्रतिनिधि सभाको बैठक अहिले पनि बसिरहेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकोले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्य पूर्वको द्वन्द्वका कारण मल आउन ढिलाइ भएको बताउँदै वहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्द्वका कारण विगत वर्षको तुलना मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। सरकारले नीति तथा कार्यक्रम मार्फत जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखेको छ। कास्कीको पोखरा महानगरपालिकाले बस पार्क क्षेत्र र फिर्के खोलामा भइरहेको अतिक्रमण हटाउन तयारी थालेको छ। महानगरका मेयर धनराज आचार्यले पोखरा बस पार्क निर्माण, फिर्के खोलाको अतिक्रमण हटाउने र सार्वजनिक सड़क क्षेत्रको अनधिकृत संरचना खाली गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो। 2030-31 सालदेखि अधिग्रहण गरिएको 186 रोपनी जग्गा मध्ये अहिले 26 रोपनीमा मात्र बस पार्क संचालनमा छ। बाँकी जग्गामा रहेका विवाद र मुआवजा सम्बन्धी समस्या समाधानका लागि महानगरले अन्तिम तयारी गरेको छ। बस पार्क क्षेत्रमा सुकुम्बासीको नाममा बसोबास गरिरहेका झण्डै 500 परिवारको वास्तविक अवस्था छानबिन गरी उचित व्यवस्थापन गर्ने आश्वासन महानगरले दिएको छ। फिर्के खोलाको प्राकृतिक बहाव नै थुनिने गरी निर्माण गरिएका 160 भन्दा धेरै अनधिकृत संरचना हटाउन महानगरले 35 दिने सार्वजनिक सूचना समेत निकालेको छ। यसअघि अदालतको स्टी अर्डरका कारण रोकिएको यो प्रक्रिया अदालतले महानगरको पक्षमा फैसला गरेसँगै पुनः शुरू भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज कोशी, बागमती, गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना, सुनको भाव तोलामा 3,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँ को भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले न्यायाधीश सपना प्रधान मल्ल आजदेखि 20 दिन विदामा झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। विगत 3 हप्तादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ। चिया परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ। भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ। नेपालबाट भारततर्फ चिया निर्यातमा विगत झण्डै 3 हप्तादेखि अवरोध थियो र अवरोध हटेको छ र निर्यात पूर्ववत सञ्चालन हुने भएको छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा पनि आंशिक बादल लाग्नेछ भने तराई भागमा मुख्यतया सफा रहने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता तराई क्षेत्रमा गर्मी अत्यधिक बढ़ेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 3,300 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,95,300 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 125 रूपियाँले घटेको छ। हिजो तोलाको 5,085 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 4,960 रूपियाँ कायम भएको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिङपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। सीले ग्रेट हल अफ द पीपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो। बेजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको बताएको बीबीसीले जनाएको छ। लगत्तै दुई प्रतिनिधि मण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पपछि चिनिया राष्ट्रपति शीसँगको शीर्ष वार्ताका लागि रूसी राष्ट्रपति पुटिन हिजो बेजिङ पुग्नु भएको हो। बेजिङमा रहँदा पुटिनले रूस र चीनबीच महत्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने ठानिएको क्रेमलिनले जनाएको छ। चिनिया विदेश मन्त्रालयले पनि पुटिनको भ्रमण द्विपक्षीय सम्बन्धलाई प्रगाढ़ बनाउन तथा विश्वमा व्यापक स्थिरता र सकारात्मक ऊर्जा प्रवाहको लागि भएको उल्लेख गरेको छ। यो भेटवार्तालाई विशेष गरी दुई देशको सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा आपूर्ति श्रृंखला तथा विश्व राजनीतिक तीव्र रूपमा ध्रुवीकृत भइरहेको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण ठानिएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग भएको पहिलो टी20 खेलमा नेपाली टोली विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको हो। मलेसियाले दिएको 78 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले दुई विकेट लिए। अर्को खेल पर्सि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो। खेलकै अर्को खबरमा आईसीसी विश्वकप क्रिकेट लीग टूमा अहिले अंक तालिकाको शीर्ष दुई टोली स्कटल्याण्ड र अमेरिकाले खेलिरहेका छन्। काठमाडौँ किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा भइरहेको खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। उसले खराब शुरूआत गरेको छ। ताजा अवस्थामा स्कटल्याण्डले 34 ओभरको खेल सकिदा 7 विकेट गुमाएर 122 रन बनाएको छ। स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंकसहित पाँचौं स्थानमा छ। नेपाल र अमेरिकाले पर्सि शुक्रबार अहिले काठमाडौँमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृंखलाको अन्तिम खेल खेल्दैछन्। खेल अन्तर्गत आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका पाउने 8 बजे इडेन गार्डन्समा शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल विदामा, आजदेखि 20 दिन विदामा बसेको जानकारी। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात, तत्कालका लागि अभाव नरहेको कृषि मन्त्रालयको दावी। पोखराको बस पार्क क्षेत्र र फिर्के खोलामा अतिक्रमण हटाउने महानगरको तयारी, संरचना हटाउन 35 दिनको समय सीमा। रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच बेजिङमा भेटवार्ता, दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तर उच्च स्तरमा पुगेको पुटिनको भनाई। र मलेसियासँगको पहिलो टी20 खेलमा नेपालको महिला टोली विजयी, विश्वकप क्रिकेट लीग टूमा अहिले स्कटल्याण्ड र अमेरिका बीचको खेल चल्दै।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-85-62-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-85-7734 र 082-85-1638।
16: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्युरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
17: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
17: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
16: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
17: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
16: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
17: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
18: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-85-410 मोबाइल नम्बर 98478-28913 98095121871
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।

टेस्टिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684549 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: हेलो,
2: के हो मेरो रकस्टार, आज भोलि त मेरो लागि टाइम नै छैन त।
1: त्यस्तो होइन के माया, तर सुन न,
2: तर सर केही जान्दिनँ म, खुरुक्क मेरो लागि एउटा राम्रो गीत लेखेर पठाइहाल त।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-5454 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ
8: बिछोडको वियोगमा छोडेर जानलाई भन्दा छोडिनेलाई तडपिएर बाँच्न धेरै गाह्रो हुँदो रहेछ हुन त तिमी मेरो भाग्यमा थिएनौ होला त्यसैले मैले तिमीलाई पाउन सकिनँ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 0825624552
6: 0825624552। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 98410170979, 98410170979।

0: Are you Jock, National Tourism Development and Hotel Management Turning Private Limited, Tamil Kafano, Nepal?
1: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराई 10 नारायणपुर र घोराई 7 को मावि सौडियारमा वृहत सिकल सेल रोगको परीक्षण शिविर शुरू भएको छ। दुई स्थानमा हुन लागेको वृहत सिकल सेल रोगको परीक्षण शिविरमा सिकल सेल रोग तथा थालेसेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। घोराई 10 का वडा अध्यक्ष दीपक पाण्डे, घोराई 7 का वडा अध्यक्ष खोपीराम चौधरीले समुदायमा बढ़ी मात्रामा देखा पर्दै आएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजन गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन वडा वडामा रहेका टोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, महतौं स्वयंसेविका, स्थानीय राजनीतिक दल लगायत विभिन्न सरकारवाला सबैमा परिचालन गरिएको पनि बताउनुभयो। जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ़दै जाँदा त्यसको असर पठन पाठनमा पर्न थालेपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट प्रयोगको अभ्यास शुरू गरिएको छ। कैलाली, कञ्चनपुर र बर्दियाका केही विद्यालयमा प्रयोग यो प्रविधिको रंगरोबन शुरू गरिएको हो। स्थानीय सरकारको सक्रियता र प्राक्टिकल एक्सनको सहयोगमा नमूना विद्यालय छनौट गरी केही कक्षा कोठा तथा भवनमा छतमा परीक्षणका स्वरूप रिफ्लेक्टिभ पेन्ट गरिएको छ। रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशका किरणहरूलाई सतहबाट परावर्तित गर्ने विशेष प्रकारको रंगरोबन हो। सामान्य रंगले सूर्यको ऊर्जा शोष्ने भए पनि रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हदसम्म फर्काइदिन्छ। यसकारण कुल रूफ टेक्नोलोजी पनि भनिन्छ। यो पेन्टले छत तथा भित्ताको ताप शोष्ने दर कम गरी कोठाभित्र अत्यधिक गर्मी हुनबाट रोक्न मदत गर्दछ। विद्यालयमा रिफ्लेक्टिभ पेन्ट राखिएपछि पंख नभए पनि पठन पाठन सहज भएको भन्दै विद्यार्थीहरू खुशी भएका छन्। अत्यधिक गर्मी र लू न्यूनीकरणका लागि गरिएको यो प्रयास प्रभावकारी भए अन्य विद्यालयमा पनि विस्तार गर्न सकिने विश्वास लिइएको छ। तराईका अत्यधिक गर्मी हुने जिल्लामा विद्यालयसँगै सार्वजनिक तथा सरकारी कार्यालयमा समेत यो प्रविधि विस्तार गर्न सके सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ। त्यसैले जलवायु उत्थानशीलताका लागि तीनै तहका सरकारले यस्ता प्रविधिमा बजेट विनियोजन गर्न आवश्यक देखिन्छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्यपूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्ट्रेट अफ हर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगत वर्षका तुलनामा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्रांगारिक मलको उपयोग गर्न पनि उहाँको आग्रह छ। अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड़तोड़का साथ उठ्ने गर्दछ। नीति तथा कार्यक्रममा जैविक तथा प्रांगारिक मललाई प्राथमिकतामा राखिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ। जैविक तथा प्रांगारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ़दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भएको छ। र हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। गए राती 81 असिना पानी सहितको बाढ़ीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ। साथै खेतीयोग्य जग्गा र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको चंखेली गाउँपालिका वडा नम्बर 5 बासिन्दा छक्क बहादुर तामाङले जानकारी दिनुभयो। वडा अध्यक्ष हर्क धन तामाङ र धनसिंह तामाङको गोठ पनि पहिरोको कारणले पुरिएको छ। त्यसबाट भेडा बाख्रामा क्षति पुगेको छ। उडा अध्यक्ष हर्कधन तामाङले पहिरोले गोठ पुरिए पनि कति क्षति भयो भन्ने एकिन जानकारी हुन नसकेको र मानवीय क्षति भएको बारे भने अहिलेसम्म जानकारी नभएको बताउनु भएको थियो। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो
1: यसी त सक्यो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
2: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
3: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ।
4: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
3: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
2: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
4: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म, प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म, भर्ना शुरू NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र, कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज खोराहिदाङ, सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 98478-028-91 र 97-76-18-807।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु, बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाग,
12: दीपक स्ट्रीट, सम्पर्क मोबाइल 98-477-9770
13: र 98-578-3689।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू,
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 082-65-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
18: नेपाली जुत्ता घर,
19: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
18: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
19: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, हुराही दाङ।
19: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्ट कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: एक्सचेन्ज डेट यही डेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423 सम्पर्क मोबाइल नम्बर 98578301 98478333 र 98686 37244।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987141।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
2: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
3: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
4: त्यो त मैसकी बहिनी हो,
5: आजदेखि तेरो भाउजू
6: आफूले माया हार्ने मान्छे।
3: लाली बजार
7: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
3: गुरु आमा
8: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
3: र परालको आगो।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ,
9: सम्पर्क मोबाइल 9841170909, 9841170909।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
11: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रतिनिधि सभामा 2 विधेयक दर्ता भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रधानमन्त्रीको हैसियतमा लगिएको हो भने मतदाता नामावली पहिलो संशोधन विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढ़ाइएको छ। पहिलो संविधानको धारा 84 उपधारा नेपालको संविधानको धारा 84 उपधारा 2 समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेद्वारी दिँदा जनसंख्याको आधारमा महिला दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम पिछड़िएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ। 78 सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकाले विधेयक ल्याइएको प्रधानमन्त्री बालेन्द्र शाहले विधेयकमै बताउनु भएको छ। मतदाता नामावली संशोधन विधेयक ल्याउनुको कारणमा प्रधानमन्त्रीले यसअघि अध्यादेश मार्फत भएको संशोधनलाई देखाउनु भएको छ। 21 फाल्गुनको निर्वाचनका लागि छूट भएका मतदातालाई मतदाता नामावलीमा समावेश गराउन सरकारले अध्यादेश ल्याएको थियो। अध्यादेशबाट संशोधन भएका विषयलाई कानूनी रूपमा मान्यता दिन सरकारले अध्यादेश ल्याएको हो। प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक भने आजै संसदमा पेश भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेसलाई संकुचन गर्न र नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बरू प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज संसदहरूले उठाउनु भएको जिज्ञासामाथि जवाब दिनुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, त्यसमाथि पनि जवाबदेता छ, प्रेस पनि जिम्मेवार हुनुपर्छ। उहाँले संविधानले दिएको अधिकार भएकाले सरकारले चाहेर पनि प्रेस स्वतन्त्रता विरूद्ध जान नसकिने बताउनुभयो। प्रेसकर्मीलाई उहाँले आफ्नो गरिमा र सीमाभित्र रहेर जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले प्रेस काउन्सिलको क्षमता वृद्धि गर्न र नेपालको मीडिया क्षेत्रलाई स्वच्छ जवाबदेही र गौरव गर्न लायक बनाउनेमा सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले सो अनुसार कार्यक्रम सरकारले ल्याउने बताउनुभयो। त्यस्तै संगीत र कला क्षेत्रमा पनि सुधारको काम गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो। चलचित्र मार्फत मौलिक क्षेत्रलाई प्रोत्साहन गर्ने चलचित्रलाई प्राथमिकता दिएर सहुलियत दिने पनि उहाँले जानकारी गराउनुभयो। सो अनुसार बजेट तथा कार्यक्रम प्रस्ताव गरिने पनि उहाँले जानकारी दिनुभयो। सोही अनुसार संसदीय बीड लिएर समाचार संकलन गर्ने पत्रकारहरूका लागि यथोचित व्यवस्थाका लागि काम भइरहेको र संसद सचिवालयले कतिपय काम गरिसकेको उहाँले बताउनुभयो। आगामी दिनमा थप व्यवस्थापनको काम हुने उहाँले विश्वास दिलाउनुभयो। थारू समुदायमा रहेको सिकल सेल रोगको परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज घोराई 10 नारायणपुर र घोराई 7 मावि सौरियारमा वृहत सिकल सेल रोगको परीक्षण शिविर शुरू गरेको छ। दुई स्थानमा हुन भइरहेको वृहत सिकल सेल रोगको परीक्षण शिविरमा सिकल सेल रोग तथा थालसेमिया रोगको परीक्षण तथा परामर्श सेवा दिइने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर जनार्दन पन्थीले जानकारी दिनुभएको छ। घोराई 10 वडाध्यक्ष दीपक पाण्डे, घोराई 7 वडाध्यक्ष खोपीराम चौधरीले थारू समुदायमा बढ़ी मात्रामा देखा पर्ने भएको सिकल सेलको परीक्षणका लागि प्रतिष्ठानसँग सहकार्य गरी शिविरको आयोजना गरिएको जानकारी दिनुभएको छ। शिविरलाई अधिकतम फलदायी बनाउन ओडा ओडामा रहेका तोल विकास संस्था, वन समूह, सामुदायिक तथा संस्थागत विद्यालय, महतौं स्वयंसेविका, स्थानीय राजनीतिक दल लगायत स्थानीय सरकारवाला सबैलाई परिचालन गरिएको पनि बताउनुभयो। र जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ़दै जाँदा त्यसको असर पठन पाठनमा पर्न थालेपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट प्रयोगको अभ्यास शुरू भएको छ।
कैलाली, कञ्चनपुर र बर्दियाका केही विद्यालयमा यो प्रविधिको रंगरोबन शुरू गरिएको हो। स्थानीय सरकारको सक्रियता र प्र्याक्टिकल एक्सनको सहयोगमा नमूना विद्यालय छनौट गरी केही कक्षा कोठा तथा भवनका छतमा परीक्षणका रूपमा रिफ्लेक्टिभ पेन्ट प्रयोग गरिएको छ। रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशका किरणहरूलाई सतहबाट परिवर्तन गर्ने विशेष प्रकारको रंगरोबन हो। सामान्य रंगले सूर्यको ऊर्जा शोष्ते भए पनि रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हदसम्म फर्काइदिन्छ। यसलाई कुल रूफ टेक्नोलोजी पनि भनिन्छ। यो पेन्टले छत तथा भित्ताको ताप शोष्ने दर कम गरी कोठाभित्र अत्याधिक गर्मी हुनबाट रोक्ने मदत गर्दछ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: महासेवन जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
6: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
5: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त?
8: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
7: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
9: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
10: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
9: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: लामो समयदेखि घुँड दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-065-23।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू,
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
8: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
9: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर RK झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टर RK झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोत, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
7: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5260-98-78-18-617 और 98-78-35-645।
12: सामुदायिक विद्यालय तर्फ SEE उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
13: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
12: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
13: यातायातको सुविधा भएको,
12: स्वच्छ खाने पानीको व्यवस्था भएको
13: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
12: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-4-78-41-639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि

0: सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्य देखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू
3: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम जाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग

0: टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रीना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रीमा विश्वकर्माले छुवाछुत तथा जाति विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रेभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रेड लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 देखि लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहने छ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50 देखि 60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4 अर्ब 75 करोड़ रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 मा रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि सँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, सुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनीय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले अमेरिकालाई 170, स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर 1 बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सी नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग टू तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलू टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलू मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्सेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हर सम्भव प्रयास गर्ने अर्थमन्त्री ग्वागलेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजु सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
10: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825562018
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
14: मम्मी दाँत दुख्यो
15: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
16: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
13: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
18: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
17: सम्पर्क फोन नम्बर 0825902222
15: सुरोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
13: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
4: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
13: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँच्ने मिति जेठ 9 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843143।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847786001।

नमस्कार, आवाज सिंह का आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 चार मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम

0: ढोका तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लिग्विसीको फाकामा छ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोडो। नमस्कार।
1: हजुर नमस्कार बहिनी।
0: अह नमस्कार, शुभ नाम?
1: गोराई 19 रुद्रबहादुर पुनमगर हो बहिनी।
0: ओके, रुद्रबहादुर पुनमगर आउनु भयो है।
1: हजुर हजुर,
0: सन्चै हुनुहुन्छ?
1: ठिकै छ बहिनी, के तालका हजुरको?
0: एकदमै हामी पनि सन्चै छौँ। के गर्दै हुनुहुन्छ?
1: म अहिले गोठाला छु बहिनी।
0: ओके, गोठालोतिर जानु भएको छ, हामीलाई सुनिराख्नु भएको छ। चर्को चर्को घाममा गाह्रो छ है? ओके, यो गाह्रो सँगसँगै मिठो भाकामा गीत सुन्यौँ भने पक्कै पनि अलिकति शीतलता पर्दैन होला। सुरु गरौँ है।
1: रेलको ढोका बन नसमझे मायाले सम्झिरहनु छ मन, नसमझे मायाले सम्झिरहनु छ मन, सिरे सिरे चलेको बयालु बयालुले पुराउला मायालु रेलको ढोका बन नसमझे मायाले सम्झिरोला मन, नसमझे मायाले सम्झिरोला मन, ए पानी खान झरेको मजर जटा माया उतै छ नजर रेलको ढोका बन नसमझे मायाले सम्झिरहनु छ मन।

0: बिताको नाचनीले पुतली बिताको रेलको ढोका बन न सम्झे मायाले सम्झिरुन्छ मन न सम्झे मायाले सम्झिरुन्छ मन हजुर बहिनी
1: अह एकदमै मिठो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब भने छुट्टिनु पर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
0: हजुर सरपञ्च हजुरलाई पराजित सरलाई रेडियोको होल युनिटलाई मलाई रुद्र बहादुर पुनमगर भनेर चिन्ने नचिन्ने सबैलाई सम्झँदै बिदान्छु नमस्ते
1: अस्ट्रेलियो नमस्कार सम्झिनु भएको थियो रुद्र बहादुर पुनमगर खुराईबाट फन्दै हुनुहुन्थ्यो एकदमै मिठो लोकभाका गाएर गइसक्नु भएको छ अब पालो तपाईँको सही 82 65 58 55 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ हाम्रो फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बागेसा तपाईँको छ फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ आज पनि हामी बुधबार श्रृंखलामा छौं तपाईँकै लोकभाका सुन्ने श्रृंखलामा छौं तपाईँहरू पनि जोडिन सक्नुहुनेछ एकदम धेरै चर्को चर्को घाम छ बाहिरतिर आफ्नो पनि ख्याल गर्नुहोला भन्न चाहन्छु यति बेला टेलिफोनमा कुनै सहभागी साथी आउँदै हुनुहुन्छ उहाँ आउनुभयो भने पक्कै पनि मिठो कुराकानी साथसाथै उहाँको लोकगीत पनि पक्कै पनि सुन्नेछ है त हजुर पनि जोडिन सक्नुहुनेछ 082 65 58 55 को टेलिफोन नम्बर डायल गरेर यति बेला टेलिफोनमा कुनै सहभागी साथी स्वागत गरौं नमस्कार
2: नमस्कार
1: नमस्कार शुभ नाम
2: ए घर रतनपुर चोक 15 टोपेन्द्र नेपाली
1: टोपेन्द्रजी आउनुभयो है
2: हजुर
1: सन्चै हुनुहुन्छ नि
2: एकदम हजुरहरूको कृपाले भगवानको आशीर्वादले ठिकै छ
1: सन्चै हुनु पर्यो नि है यो गर्मी छ है ख्याल पनि गर्नु होला भन्न चाहन्छु नास्ता खानुभयो कि नै हाम्रो टोपेन्द्रजीले
2: नास्ता बनाउने आज बुहारी माई त नातिनी स्कुल अझै खाएको छैन हजुर
1: ओके अझै खाने अलि माहौल मिलेको छैन है हामीले पनि खाएको छैनौँ एकछिन पछाडि पक्कै पनि खान्छौँ ए आज लोक भाका चाहिँ गाउनु पर्छ तपाईँलाई पक्कै पनि थाहा छ सुरु गर्नुहोस् है
2: हजुर हजुर हजुर ल हुन्छ है ए खानी खुसी लिए मैले गई खेतलाई कुलो खानी खुसी लिए मैले गई खेतलाई कुलो सुन साथी भन्नु मात्रै माया रहेछ ठुलो सुन साथी भन्नु मात्रै माया रहेछ ठुलो भाका सुनाना बहिनी

0: अहो एकदमै छोटो अनि मिठो गीत गाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
1: अब गीत अलि छोटै बनाउनु पर्छ टाइमको खेर हुन्छ हजुर
0: हो नि
1: ल सर्वप्रथम त हजुरलाई प्यारो कार्यक्रम चलाउने अलि विधि राउनलाई कार्यक्रम मैले दैनिक आउनु पर्यो चाहिँ प्राविधिक बस्नु भएको प्रदीप बाबुलाई र होल मध्यपश्चिम युनिटलाई साथीहरू भन्दाखेरि आरआर मगर जगत चौधरी अनि मुस्कान डिसी राधा आचार्यलाई सम्झिँदै नाम छुटेका साथीहरूलाई फेरि पनि सम्झिँदै
0: हस्टेउ नमस्कार सम्झिनु भएको थियो टुपिन्द्र नेपाली रतनपुरबाट फोन देखाउनुहुन्थ्यो एकदमै मिठो लोकभाका गाएर गइसक्नु भएको सब पालो तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसार भरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डाइगी बाँकी साथ तपाईँहरूको छ यति बेला सो टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु नमस्कार
2: हजुर नमस्ते दिदी
0: नमस्कार शुभ नाम
2: घोराइटे र मौलाकोट चन्द्र थापा मगर भन्नुपर्छ है दिदी
0: ओके चन्द्र थापा मगर है
2: हजुर
0: चन्द्रजी सन्चै हुनुहुन्छ नि
2: एकदम आरामै भन्नुपर्छ हजुर आरामै हुनुहुन्छ होला
0: एकदम हामी पनि सन्चै छौँ अनि के गर्दै हुनुहुन्छ हाम्रो चन्द्रजीले
2: म घरमै भन्नुपर्छ है दिदी
0: अह घरमै हुनुहुन्छ है चर्को चर्को घाममा है बाहिर निस्किन पनि त्यति राम्रो छैन माहौल
2: हजुर एकदम एकदम दिदी
0: ओके ठिक छ आउनु भएको छ आज लोक भाका सुन्छौँ हामीले सुरु गर्नुहोस् है त
2: ल हुन्छ दिदी पुरानो भाका छोटो मिठो
3: हे मलाई लादा हरियो भस्मा सक्छौ भने छुक दिनु लसमाथि डालीको फुल झर्नै नपरो झर्नै नपरो मरे हुन्छ भन्छौ रे मलाई त तिमीलाई कहिले मर्न नपरो झर्नै नपरो मरे हुन्छ भन्छौ रे मलाई त तिमीलाई कहिले मर्न नपरो
0: हो एकदमै मिठो भाका गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु भने छुट्टिनुपर्छ आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है
2: हुन्छ सर्वप्रथम हजुरलाई अनि प्रयोग बस्ने प्रदीप अधिकारीलाई दाईलाई सम्झिँदै यो मध्यपश्चिम सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई
0: हस्टेउ नमस्कार सम्झिनु भएको थियो चन्द्र थापा मगर खुराईबाट फन्दै हुनुहुन्थ्यो एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ अब पालो तपाईँको छ 82568854 टेलिफोन नम्बरमा अर्को सहभागी साथी आउँदै गर्नुहोला यति भने यति बेला भने मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छु त्यस पछाडि आउने नै छु सुन्दै गर्नुहोला

0: एकदमै मिठो भाका चाहिँ तपाईँहरूको माझमा हामीले प्रस्तुत गरेका थियौँ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामी लेग्वेसीको फाकामा छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाके साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छ, तपाईँकै लोकभाका शून्य श्रृंखलामा छ है। सहजहरू पनि जोडिन सक्नुहुनेछ। साथी आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई जोड्नेछौँ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला भने त टेलिफोनमा कुनै सहभागी साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: नमस्ते नमस्ते। हो फेरि गीत बजाउन लाग्ने फेरि।
0: सो तपाईँ आएको जानकारी खासै भएन देवको भएर चाहिँ। हजुरको शुभ नाम?
1: यो रेडियोलाई धेरै एकदमै माया गर्ने मान्छे कृष्ण चौधरी है त।
0: ओके कृष्णजी आउनुभयो है।
1: हजुर, गीत बजाएर फेरि गीत बजाउने भन्नुभयो, त्यो अर्कै लाग्यो क्या मलाई।
0: पक्कै पनि तपाईँ आइसकेपछि हामीले गीत चाहिँ बजाउँदैन, सो त्यो भएको भएर चाहिँ हजुरसँग डेफिनेटली कुराकानी गरिहाल्छु। सन्चै हुनुहुन्छ नि?
1: हजुर सन्चै छु। अनि नास्ता भयो कि नै?
0: हाम्रो नास्ता भएको छैन हजुरको, भयो कि नै?
1: मेरो भइसक्यो भन्नुभयो त?
0: ओके भइसक्यो है। ल आज लोक भाका सुन्नुपर्छ। सुरु गर्छ।
1: जुन दिन नजर जुडाउन सुरु भयो, जुडाउन सुरु भयो, त्यही दिन माया उडाउन सुरु भयो, डालिनु गयो चरीले टेकेर, टाढाको बाटो मडाउँदै आएको मायालाई देखेर, जुडाउन सुरु भयो, जुडाउन सुरु भयो, त्यो दिन माया उडाउन सुरु भयो, डालिनु गयो चरीले टेकेर, टाढाको बाटो मडाउँदै आएको मायालाई देखेर, टाढाको बाटो मडाउँदै आएको मायालाई देखेर। हजुर नाएर
0: एकदमै मिठो गीत सिकाउनुभयो। हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कृष्णजी। अब भने छुट्टिनुपर्छ, आफ्नो संसाथीलाई सम्झिनुहोस् है।
1: ओके सर, म त हजुरलाई सम्झान्छु।
0: धन्यवाद।
1: अनि मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झान्छु, र लेख्दै सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई र मेरो कान्छी शालीलाई पनि सम्झँदै बिदा हुनुहुन्छ।
0: नमस्कार। सम्झिनु भएको थियो कृष्ण चौधरी खुराईबाट फोन देख्नुहुन्थ्यो। एकदमै मिठो गीत गाएरकै सक्नु भएको छ। अब पालो तपाईँको छ 82.5 AR 54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हाम्रो फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाक्य साथ तपाईँहरूको छ। फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछ। आज भने हामी बुधबार श्रृंखलामा छौ है। तपाईँहरूको माझमा आफूलाई मन परेको लोक भाका चाहिँ आजको श्रृंखलामा तपाईँहरूले सुनाउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी चाहिँ आउँदै हुनुहुन्छ, उहाँ आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौँ। तपाईँहरू पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 82.5 AR 54 को टेलिफोन नम्बर चाहिँ डायल गर्न सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: हजुर नमस्ते।
0: ओके नमस्कार, शुभ नाम?
2: मेरो नाम ललित परियार।
0: ओके ललित परियार है।
2: हजुर
0: ललितजी, कुन ठाउँबाट हुनुहुन्छ?
2: म घुराई 18 अम्बकपुरदेखि।
0: ओके घुराई 18बाट है त। सन्चै हुनुहुन्छ नि?
2: हजुर सन्चै छु, हजुरहरू भन्नुहोस्।
0: एकदमै हामी पनि सन्चै छु। अनि के गर्दै हुनुहुन्छ हाम्रो ललितजीले?
2: बसिरहेको त्यतिकै।
0: बसिराख्नु भएको छ, पक्कै पनि तपाईँलाई थाहा छ है आजको श्रृङ्खलामा हामीले के गर्छौ भनेर।
2: हजुर हजुर।
0: ओके हजुरको लोक भाका सुनौ है त।
2: ओके मेरी सानु छिन छिन मेरी साउ
3: छिन रिस्मा पनि बिरति मिसाउँछिन् डाँडै बी

0: ਨਾਰ ਸਾਡੇਰੀ ਸਾਉਨੀ ਛਿਨ ਛਿਨ ਮੇਰੀ ਸਾਉ ਛਿਨ ਰਿਸਮਾ ਪਾਨੀ ਤੀਰਤੀ ਮੀ ਸਾਉ ਛਿਨ ਡਾਂਡੇ ਬੀ ਸਾਉਨੀ ਅਰੂ ਬਨੀ ਰਾਮਰੋ ਛਾ ਮੇਰੀ ਸਾਨੂੰ ਕੋ ਏਉਟੇ ਬਨੀ ਸੋਨਾਰ ਸਾਡੇਰੀ ਸਾਉਨੀ
1: कस्तो मिठो गीत गाउनुभयो सुनिराख्यो जस्तो लाग्ने हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब छुट्टिनु पर्छ आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है
0: ओके तुल्सीपुरमा बस्ने मेरो बसन्त चौधरी भन्ने साथीलाई विशेष गरेर अनि एफएम युनिट सम्पूर्णलाई भन्दै बिदा हुन चाहन्छु
1: हस्ट्रियो नमस्कार सम्झिनु भएको थियो ललित परियार भन्दै हुनुहुन्थ्यो खुराय 18 एकदमै मिठो गीत गाएको सक्नु भएको छ अब भने कार्यक्रमको अन्तिम चरणमा चाहिँ हामी आइसक्न लागिसकेका छौँ एकजना साथीसँग चाहिँ हामी कुराकानी गर्नेछौ यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं नमस्कार
2: नमस्ते दिदी
1: नमस्कार हजुरको शुभ नाम
2: 19 कमलापुन मगर
1: कमलापुन मगर है
2: हजुर
1: कमलाजी सन्चै हुनुहुन्छ
2: हजुर शान्ति छु हजुरहरू शान्ति हुनुहुन्छ
1: एकदम सन्चै छौ अनि कतातिर हिँडिराख्नु भएको हो डोल्दै हुनुहुन्छ यस्तो चर्को चर्को घाममा पनि है
2: यहाँ त बादल लागिरहेको छ त
1: हो र यतातिर पनि पठाइदिनु पर्यो है एकदमै चर्को घाम चाहिँ छ यतातिर सो पक्कै पनि तपाईँहरूकोतिर बादल चाहिँ लागिरहेको रहेछ ठिक छ खुसी लाग्यो जानकारीको लागि धन्यवाद अब भने लोकगीत गाउनुपर्छ सुरु गर्नुहोस् अन्तिम साथी हुनुहुन्छ है त
2: हस्

0: एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब छुट्टिनुपर्छ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
1: हुन्छ, सरको पर्छ मजाले पढा तिमीको हर विद्यालयले सम्झिन चाहन्छु र सिनियर साथ दिने आमा दाई भाउजू
0: नमस्कार। सम्झिनु भएको थियो कमला फुनमगर सैगाबाट फोन देख्नुहुन्थ्यो, एकदमै मिठो गीत गाएको सक्नु भएको छ। अब नै तपाईँको माझबाट छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सहभागिता जनाएर आफूलाई मन परेको लोकभाका गाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: डाक्टर निवा बुढा थोकी मैग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिन बाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलर को फिलिङ किरा लागेको दाँत को आरसीटी दाँत तथा गिजा को अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082563479।
2: मोबाइल नम्बर 98494067487।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858738360। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
9: मध्यपश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको दोस्रो बैठक भोलि बिहिबार बस्ने भएको छ। सभामुख तुलाराम घरती मगरको निर्देशन अनुसार जेठ 7 गते दिउँसो 1 बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि बैठक सम्बन्धी विवरण सार्वजनिक गरेको छ। भोलिदेखि शुरू हुने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट तर्जुमा, प्रादेशिक मामिला, कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डाहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभएको छ। दाङको तुल्सीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सार्वजनिक संरचना र यातायात क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको गुनासो गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालय तुल्सीपुरको आर्थिक सहयोग, तुल्सीपुर उपमहानगरपालिकाको समन्वय तथा राप्ती बहिरा संघको आयोजनामा भएको कार्यक्रममा उनीहरूले यस्तो दुखीसो पोखेका हुन्। तुल्सीपुरका तेज कुमारी भूषाल र रूपा विकले स्वर तथा सुनाई सम्बन्धी अपाङ्गता कारण संचार गर्न नसक्दा सामाजिक र यातायात क्षेत्रमा दुर्व्यवहार भोग्नु परेको बताउनुभयो। राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले अस्पतालमा समेत भाषा नबुझिँदा समस्या हुने गरेको उल्लेख गर्नुभयो। दृष्टिविहीन रामबहादुर खड्काले गाड़ी भाड़ामा नियम अनुसारको छूट नपाइने र आवाज संकेत तथा फुटपाथ नहुँदा हिँडडुलमा शास्ति भएको गुनासो गर्नुभयो। त्यस्तै शारीरिक अपाङ्गता भएका छवि भण्डारीले सरकारी कार्यालयका माथिल्ला

0: हाम्रा हुलचेर जाने ऱ्याम्प नहुँदा सेवा पाउन कठिन भएको बताउनुभयो। यातायात क्षेत्रका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता सिद्धेश्वरी राप्ती यातायात सेवा प्रणालीका अध्यक्ष सुरेश हमारले जनाउनुभयो। सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेले आफ्नो कार्यालय अपाङ्ग मैत्री रहेको र नयाँ संरचनाहरू पनि सोही अनुरूप बन्ने दावी गर्नुभयो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठ, सूचना अधिकारी यज्ञ केसी, सूचना पत्रकार दीपक बोहरा लगायतले धारणा राख्नु भएको थियो भने सहजीकरण प्रतिमा शर्मा र व्यवस्थापन कार्यक्रम व्यवस्थापक बसन्ती ओलीले गर्नुभएको थियो। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै गर्दा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एएफटीएफको एसियाली इकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीको बारम्बार सरवार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ। सुनको कारोबार बैंकिङ वा डिजिटल माध्यममा गर्नुपर्ने भनिए पनि अझैसम्म नगद कारोबार भइरहेको अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूले कर्ताहरूको ध्यानमा परेको छ। धितोपत्र बोर्ड र बीमा बोर्ड जस्ता नियामक निकायहरू नेतृत्वविहीन रहेकोमा पनि गम्भीर प्रश्न उठेको छ। कानून बनाउने काम र त्यसको कार्यान्वयन बीचको खाडलले समस्या देखिएको छ। नेपाल 2081 साल फाल्गुन 9 गतेदेखि एएफटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो। र प्रतिनिधि सभामा दुईवटा विधेयक दर्ता भएको छ। प्रधानमन्त्री बालन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रधानमन्त्रीको हैसियतमा लगिएको हो भने मतदाता नामावली पहिलो संशोधन विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढ़ाइएको छ। नेपालको संविधानको धारा 84 उपधारा 2 समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेद्वारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी, जनजाति, खस आदि, मधेसी, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ। 78 सालमा भएको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकाले विधेयक ल्याइएको प्रधानमन्त्री बालेनले विधेयकमै बताउनु भएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रेडियो मध्यपश्चिम।

0: एक्सचेन्ज डेट यही डेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ राई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044। रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082562321 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478263375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082592079, मोबाइल नम्बर 98478010030 र 98229554555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: नेपाली जुत्ता घर
0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको

0: पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
0: सम्पर्क मोबाइल 9841170909।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीक हार्दिक स्वागत बा। लुम्बिनी प्रदेश सभाका 8 औं अधिवेशनको द्वासर बैठक काल बिहिबार बैसना हो रहल। सभामुख तुलाराम घरती मगरको निर्देशनाल अनुसार जेठ 7 गते दिनकुन 1 बजे प्रदेश सभा बैठक बैसना प्रदेश सभा सचिवालय जना राखल। सचिवालय से एकै सूचना जारी गर्दै लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सक्कु माननीय सदस्य हुनको जानकारी क्लाक बैठक सम्बन्धी विवरण सार्वजनिक गरिराखल। कालसे शुरू हुने बैठकमा आगामी आर्थिक वर्षकलाग प्रदेश सरकार आन अलग नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रादेशिक मामिला कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डा उप छलफल गर्न सम्भावित कार्यसूची रहन प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर जानकारी दिएर दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रमको सहभागी हुनको लक्ष्य सार्वजनिक संरचना औ यातायात क्षेत्र आही फे अपाङ्ग मैत्री हुइनिसक्ल गुनासो करलबाट सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका आर्थिक सहयोग तुलसीपुर उपमहानगरपालिकाका समन्वय तथा राप्ती बहिरा संघका आयोजनामा हुइना कार्यक्रममा हुनको लक्ष्य असिन दुखेश्वर पोखलगुइट तुलसीपुरको तेज कुमारी भूषाल औ रूपा विकसेश्वर तथा सुनवाई सम्बन्धी अपाङ्गताको कारण संचार कर निशा कबीर सामाजिक तथा यातायात क्षेत्रमा दुर्व्यवहार भएको पर्लक बटवारा राप्ती बहिरा संघका अध्यक्ष

0: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो रोड छोराही
2: सम्पर्क मोबाइल 98 4 77 9 77
3: र 98 5 78 30 6 8 9

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
7: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ। सम्पर्क मोबाइल 98-410-1709।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: बडगुरी।
1: यसी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
2: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
3: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
4: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
3: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्। साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
2: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज। सपना देख्ने होइन, पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
4: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31। सम्पर्क मोबाइल नम्बर 98478-0-98-91 र 97-76-18-807।

0: एक्सचेन्ज डेट यही डेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082-562-423 सम्पर्क मोबाइल नम्बर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खानेपानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 98-449-73-033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 98-478-41-639 श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-595-0079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166494।

0: अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
3: समय बिहान 8 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847-57-193 र 9981-89-08।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
5: हाम्रा विशेषताहरू:
6: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
5: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
6: शान्त तथा पारिवारिक वातावरण भएको,
5: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
6: तिहार सुसारको राम्रो व्यवस्था भएको,
5: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
6: घरको जस्तै माया पाउने,
7: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
8: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका, कोन्द्र दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
7: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869-86-303 र 9862-25-183।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
11: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना: 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5-91-101, 5-91-102, 5-91-103, 5-91-104 र 5-91-105।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।

0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट।

0: आँसु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
0: सूचना
2: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
0: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: जिल्ला प्रशासन कार्यालय दाङलाई आफ्नो जग्गा खाली गराउने बाटो खुल्यो। 21 दिने सूचनाको म्याद भोलि सकिँदै कानून अनुसार अघि बढ़ने प्रशासनको भनाई।
1: घोराईको सौडिया र नारायणपुरमा सिकल सेल एनेमियाको वृहत परीक्षण शिविर, दुई स्थानमा 1848 जना बढ़ीको सिकल सेल एनेमिया परीक्षण।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हप्ताको 2 दिन सार्वजनिक विदा लागू। बहिरंग सेवा बाहेक र आकस्मिक सेवाहरू भने 24 घण्टा खुला रहने।
1: र दाङमा सार्वजनिक संरचना र यातायात क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको अपाङ्गहरूको गुनासो।
0: अब खबर विस्तारमा।
1: जिल्ला प्रशासन कार्यालय दाङले प्रशासनका नाममा रहेको घोराई 14 र 16 नम्बर ओडामा रहेको जग्गा खाली गराउन बाटो खुलेको छ। वैशाख 17 गते जारी 21 दिने सूचना जारी गर्दै प्रशासनका नाममा रहेको नक्सा नम्बर घोराई 7 ख किता नम्बर 651 मा रहेको 13 बिघा 14 कट्ठा 3 डुरमा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गर्न भने पनि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुम्बासीमा डोजर नलाउन भनेको थियो। तर हिजो सम्मानित अदालतले सरकारका नाममा अग्राधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउने बाटो खुलेको छ। प्रशासनले दिएको 21 दिनको म्याद भोलि सकिँदैछ। प्रशासनले घोराई 7 ख किता नम्बर 651 मा रहेको 13

0: बिघा 14 कट्ठा 3 धुर जग्गामा अनाधिकृत रूपमा बसोबास गरेको भन्दै 21 दिन भित्र खाली गर्न वैशाख 17 गते सूचना जारी गरेको थियो। घोराई 14 झिगौरा र घोराई तुलसीपुर सड़क छेउमा रहेको घोराई 16 स्यानी अम्बापुरको जग्गामा करिब 150 घर परिवार घरटहरा बनाई लामो समयदेखि बसोबास गर्दै आइरहेका छन्। प्रशासनले सूचनामा वास्तविक भूमिहीनलाई 10 दिन भित्र प्रशासनमा आफू भूमिहीन रहेको प्रमाण पत्र सहित निवेदन दिन भनेकोमा 59 जना निवेदन परेको र निवेदन उपर वास्तविक भूमिहीन भए नभएको बारेमा छानबिन थालिएको प्रशासनले जनाएको छ। प्रशासनले 21 दिने सूचना जारी गरेसँगै प्रशासनको नाममा रहेको जग्गामा घरटहरा निर्माण गरी बसेका भूमिहीन सुकुम्बासीहरूले घरमा रहेको सामानहरूको व्यवस्थापन गर्न थालेको बताइएको छ। धेरै बसोबासीहरू आफ्नो व्यवस्थापनमा लागेको र बाँकीहरूको पनि निरीक्षण गरी कानून बमोजिम अघि बढ़ने दाङ जिल्ला प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यले बताउनुभयो।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी जेठ 8 गतेदेखि लागू हुने गरी हप्ताको 2 दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिलाई आधार मानि सो व्यवस्था कार्यान्वयन गर्न बनेको प्रतिष्ठानको कार्यदलको प्रतिवेदन तथा आर्थिक प्रशासनको परामर्शका आधारमा यो व्यवस्था लागू गर्न लागि हो। नयाँ नियम अनुसार अबदेखि हरेक शुक्रबार भने कार्यालय समय पूरा दिन कायम रहनेछ। प्रतिष्ठानद्वारा जारी सूचना अनुसार 2 दिने सार्वजनिक विदाको समयमा अस्पतालको बहिरंग ओपीडी सेवा पूर्ण रूपमा बन्द रहनेछ। तर बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै पहिले नै तय भएका शल्यक्रिया सेवाहरू आवश्यकताका अनुसार पुनर्तालिकीकरण गरी सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ। सार्वजनिक विदाका दिनमा पनि अस्पतालको अन्तरंग सघन उपचार कक्ष र आकस्मिक सेवाहरू भने 24 घण्टा निरन्तर सुचारू रहनेछन्। यसका साथै पहिले नै तय भइसकेका परीक्षाका कार्यक्रमहरू पनि पूर्ववत तालिका अनुसार नै सञ्चालन हुने व्यवहार निमित्त कार्यालय प्रमुख सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
0: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशनको 2 बैठक भोलि बिहिबार बस्ने भएको छ। सभामुख तुलाराम घरती मगरको निर्देशन अनुसार जेठ 7 गते दिउँसो 1 बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि बैठक सम्बन्धी विवरण सार्वजनिक गरेको छ। शुरू हुने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट तर्जुमा प्रादेशिक मामिला कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डाहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो।
1: दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सार्वजनिक संरचना र यातायातको क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको गुनासो गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोग, तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा राप्ती बहिरा संघको आयोजनामा भएको कार्यक्रममा उनीहरूले यस्तो दुखेसो पोखेका हुन्। तुलसीपुरका तेजकुमारी भूषाल र रूपा विकले स्वर तथा सुनाई सम्बन्धी अपाङ्गताका कारण संचार गर्न नसक्दा सामाजिक र यातायात क्षेत्रमा दुर्व्यवहार भोग्नु परेको बताउनुभयो। राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले अस्पतालमा समेत भाषा नबुझिँदा समस्या हुने गरेको उल्लेख गर्नुभयो। दृष्टिविहीन रामबहादुर खड्काले गाड़ी भाड़ामा नियम अनुसारको छूट नपाइने र आवाज संकेत तथा फुटपाथ नहुँदा हिडडुलमा शास्ति भएको गुनासो गर्नुभयो। त्यस्तै शारीरिक अपाङ्गता भएका छवि भण्डारीले सरकारी कार्यालयका माथिल्ला तलामा ह्वीलचेयर जाने ऱ्याम्प नहुँदा सेवा पाउन कठिन भएको बताउनुभयो। यातायात क्षेत्रका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रणालीका अध्यक्ष सुरेश हमालले जनाउनुभयो। सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरिराज पाण्डेले आफ्नो कार्यालय अपाङ्ग मैत्री रहेको र नयाँ संरचनाहरू पनि सोही अनुसार बन्ने दावी गर्नुभयो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठ, सूचना अधिकारी यज्ञ केसी, पत्रकार दीपक बोहरा लगायतले आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण प्रतिमा शर्मा र व्यवस्थापन कार्यक्रम सहजीकरण बसन्ती ओलीले गर्नुभएको थियो।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्थानीय पालिकाको समन्वयमा आज घोराईमा दुई स्थानमा सिकल सेल एनिमियाको परीक्षण शिविर सम्पन्न भएको छ। घोराई 10 को मावि नारायणपुर र ओडा नम्बर 10 को मावि सौडियारमा शिविर सम्पन्न भएको हो। मावि सौडियारमा 437 जना महिला र 314 पुरूष गरी 751 जनाको सिकल सेल एनिमिया र थालिसेमियाको परीक्षण गरिएको छ भने मावि नारायणपुरमा 709 महिला र 388 जना पुरूष गरी 1097 जनाको परीक्षण गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। थारू बाहुले क्षेत्र घोराई 7 को सौडिया र घोराई 10 को नारायणपुरमा आयोजना गरिएको शिविरमा दुधिल बालकदेखि वृद्धसम्मले आफूमा सिकल सेल छैन भन्ने कुराको यकिन गर्न आफ्नो रगत परीक्षण गरेका छन्। रातो गोलाकार रक्त कोशिकाको स्वरूप परिवर्तन भई हसिया जस्तै आकारमा रूपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोग सिकल सेल एनिमियाको रोकथामका लागि परीक्षण व्यापक बनाइएको छ। एक रिपोर्ट।
1: रातो गोलाकार रक्त कोशिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ। वंशानुगत रोगका रूपमा हेरिने सिकल सेल रोग लागेका बिरामीका रक्त कोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भन्ने गरिन्छ। वंशानुगत रोग भएकाले जीनमा हुने खराबीले आमा बाबुबाट जन्मने सन्ततिलाई सर्ने गर्छ। यो रोग लागेको र अरूमा सार्न सक्ने व्यक्तिमा सामान्यतया खासै लक्षण देखिँदैन। यसैको पहिचान गर्नका लागि दाङमा 4 महिना अघिदेखि विशेष अभियान सञ्चालन गरी यसको परीक्षणलाई व्यापक बनाउन थालिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग र स्थानीय पालिकाहरूको सहकार्यमा आज पनि घोराहीको ओडान नम्बर 7 र ओडान नम्बर 10 मा वृहत शिविर सञ्चालन गरियो। शिविरका बारेमा बताउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सुरेश रसाइली,
2: अब यो दाङ जिल्लामा जहाँ चाहिँ चौधरी बस्तीहरू बढी छ त्यसलाई हामी फोकस गरेरै गरिराखेको शिविर हो र हामीले चाहिँ विशेष गरेर विद्यार्थीहरू विद्यालयमा अध्ययनरत विद्यार्थीहरू माध्यमबाटै नै उहाँलाई जाँच गरेर अनि उहाँहरूको परिवारलाई पनि ट्रेस गर्ने त्यो हाम्रो लक्ष्य हो। यो वंशानुगत रोग हो र यो सुरुमै धेरै लक्षण नभएको हिसाबले चाहिँ लक्षण देखिँदैन अनि आफूलाई केही पनि भएको छैन भन्ने किसिमले बसिराख्नुहुन्छ। त्यो बस्दाखेरि कहिलेकाहीँ चाहिँ विभिन्न एकदम अन्तिम चरणको स्तरमा गएर उहाँहरूको ज्यान जाने जोखिम पनि हुनसक्छ। त्यो जोखिम सुरुमै हामीलाई थाहा भयो भने चाहिँ सही उपचार पाउनुहुन्छ र अब हामी यसरी जुन जाँच गर्दाखेरि देखेको हुन्छ त्यो देखेको पोजिटिभ देखेको जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको परिवारमा उहाँहरूको अन्य समुदायहरूमा यदि जो छुट्नु भएको छ उहाँहरूलाई फेरि हामी ट्रेस गर्छौँ। त्यसले गर्दाखेरि चाहिँ एक जेनेरेसनबाट अर्को जेनेरेसनमा सर्ने जुन सिकल सेल एनिमिया थलेसिमिया छ त्यसलाई चाहिँ हामी रोकथाम पनि गर्न सक्छौँ र अर्को कुरा चाहिँ त्यसले गर्दा निम्त्याउने जुन ज्यान जाने जोखिम पनि हुन्छ त्यसलाई चाहिँ हामी न्यूनीकरण गर्न सक्छौँ।
1: थारू बाहुल्य क्षेत्र घोराही 7 को सौडियार र घोराही 10 नारायणपुरमा आयोजना गरिएको शिविरमा दुधे बालकदेखि वृद्धसम्मले आफूमा सिकल सेल छैन भन्ने कुराको यकिन गर्न आफ्नो रगत परीक्षण गरे। विशेष गरेर पश्चिमका तराईका 5 जिल्लामा 5,000 भन्दा बढी मानिस सिकल सेल एनिमियाबाट प्रभावित भएको अनुमान छ। शिविरमा रगत परीक्षण गर्न र सिकल सेलका बारेमा परामर्श लिन पुग्नु भएकी कक्षा 9 की छात्रा उर्मिला चौधरी,
3: सिकल सेल नामक एउटा रोग हामी चौधरी जातिमा प्राय देखिने हुनाले अहिले हामीमा छ कि नै भनेर हामी यहाँ जाँच गर्नको लागि आएका छौँ र हामी सबै चौधरी जातिमा यो विशेष देखिने हुनाले अब चौधरी जातिको मानिसहरूमा अझै छ कि नै भनेर यहाँ हामीले चेक गराउनु पर्नेछ र आज मैले यहाँ मैले आफ्नो ब्लड दिएर आएकी छु। अब यसको रिपोर्ट के आउँछ हेरौँ केही दिनमा।
1: वंशानुगत रोग भएका कारण दाङमा एकै परिवारका 4 जनासम्म सिकल सेलबाट पीड़ित नागरिक छन्। परीक्षण कम हुँदा यसका बिरामी अझै यकिन गर्न सकिएको छैन। 3 वर्ष पहिले आफूमा सिकल सेल देखा परेपछि पीड़ित भएका कारण श्रीमानलाई पनि जाँच गराउन ल्याएको भनाई छ घोराही दस की कामिनी थरुनीको।
4: यो खुट्टा दुख्छ, निन्द्रा आउँछ, कहिले खुट्टामा यसो खुम्चिन्छ, हात खुट्टा काँसो पनि आइरहन्छ, खघार पनि आइरहन्छ, सुत्नै दिन रातभरि काँसी टाँसी गर्छु, औषधि खाइरहन्छ, छुट्टासी आइरहन्छ, अरूलाई थाहा छैन। बड्डालाई पनि ल्याएको कि बड्डालाई पनि छ भनेर सङ पनि ल्याए, बड्डालाई पनि त्यो गराए।
1: सिकल सेल एनिमिया लागे निको पार्नका लागि प्रयासहरू जारी रहे पनि अहिलेसम्म कुनै ठोस औषधि पत्ता लागेको छैन। रोग निको पार्न नसके पनि यसबाट बच्नका लागि स्वास्थ्य सचेतना मुख्य कुरा भएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन्। रोग सार्न सक्ने व्यक्ति बीच विवाह भएका सन्ततिमा देखिन सक्ने भएका कारण यसलाई रोक्न बिहे हुनु अघि अनिवार्य रूपमा सिकल सेल एनिमिया परीक्षण गर्नु नै सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकको भनाइ छ। सिकल सेल एनिमिया र बिटा थाल्सेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा विशेष ध्यान दिनुपर्ने पनि चिकित्सकको सुझाव छ। समयमै रोगको पहिचान गरेर नियमित औषधि सेवन गरेमा यस रोगबाट आयु लम्ब्याउन अर्थात बाँच्न सकिने र नियमित संक्रमण विरुद्धको खोप नियमित रूपमा रक्त अल्पताको उपचार गराउन पनि चिकित्सकहरूले सुझाव दिएका छन्। सरकारले पनि सिकल सेलको उपचारका लागि भन्दै यसका बिरामीहरूलाई 1,00,000 निशुल्क उपचारको व्यवस्था गरेको छ।
0: अब बाँकी समाचार। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा 11 पठन पाठन असार 1 गतेबाट शुरू गर्न अनुरोध गरेको छ। केन्द्रले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्न अनुरोध गरेको हो। आज एक सूचना जारी गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई सम्बन्धित आवश्यक पत्राचार र समन्वय गर्न भनेको छ। असार 1 गतेदेखि पठन पाठनका लागि देशभरका सबै स्थानीय तहहरूलाई आवश्यक समन्वय र सहजीकरण गरिदिन र सम्पूर्ण विद्यालयहरूलाई सोही निर्णय बमोजिम पठन पाठन कार्यान्वयन गर्न बोधार्थ मार्फत अनुरोध समेत गरिएको छ।
1: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफ को एसियाली इकाई एपीजी का प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएका छन्।
0: प्रतिनिधि सभामा दुईवटा विधेयक दर्ता भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा दर्ता गर्नुभएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रधानमन्त्रीको हैसियतमा लगिएको हो भने मतदाता नामावली पहिलो संशोधन विधेयक गृहमन्त्रीको हैसियतमा अगाडि बढ़ाइएको छ। नेपालको संविधानको धारा 84 उपधारा 2 समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेद्वारी दिँदा जनसंख्याको आधारमा महिला दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिम पिछड़िएको क्षेत्र समेतबाट बन्द सूचीको आधारमा प्रतिनिधित्व गराउने व्यवस्था छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले 1,44,803 मेट्रिक टन रासायनिक मल मौजदात रहेको जनाएको छ। मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले मौजदात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको दावी गर्नुभयो। मध्यपूर्वको द्वन्दका कारण मल आउन ढिलाइ भएको बताउँदै उहाँले स्टेट अफ होर्मुजमा रहेको अवरोध खुल्ने बित्तिकै टेण्डर गरिएको 4,91,000 मेट्रिक टन मल आउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो द्वन्दका कारण विगतका वर्षमा तुलनात्मक रूपमा मलको भाव बढ़ेको पनि कृषि मन्त्रालयले जनाएको छ। विस्तारै रासायनिक मलको विकल्पमा जानुपर्ने र किसानलाई सकेसम्म प्राङ्गारिक मलको उपयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ, यो बेला रासायनिक मलको माग र विषय जोड़तोड़ले उठ्ने गरेको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देश बीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ। रूसी राष्ट्रपति पुटिनको दुई दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिका सम्मको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज मलेसियासँग भएको पहिलो टी20 खेलमा विजय भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल 2 विजय भएको हो। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। नेपालकी पूजा महतोले 3, मनिषा उपाध्याय र रिया शर्माले 2-2 र कविता कुंवर र सीता मगरले 1-1 विकेट लिए। अर्को खेल पर्सि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र 20 एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी20 श्रृंखला खेलेको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.4 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 59% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: जिल्ला प्रशासन कार्यालयलाई आफ्नो जग्गा खाली गराउने बाटो खोल्यो। 21 दिने सूचनाको म्याद भोलि सकिँदै कानून अनुसार अघि बढ़ने प्रशासनको तयारी।
1: घोराहीको सौडियार र नारायणपुरमा सिकल सेल एनिमियाको वृहत परीक्षण शिविर। दुई स्थानमा 1848 जना बढ़ीको सिकल सेल एनिमिया परीक्षण।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हप्ताको 2 सार्वजनिक विदा लागू। बहिरंग सेवा बाहेक आईसीयू, एनआईसीयू र आकस्मिक सेवाहरू भने 24 घण्टा खुला रहने।
1: र दाङमा सार्वजनिक संरचना र यातायात क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको अपाङ्गहरूको गुनासो।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षेत्री
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि?
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: सूचना सूचना सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
5: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
7: त्यो त मैसकी बहिनी हो,
8: आजदेखि तेरो आउँछु।
6: लाली बजार,
9: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
6: गुरु आमा,
10: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
6: र परालको आगो।
11: हामी जन्मजात नै सिकारी हुँ, सिकारी
12: पुरै दैलेख मलाई चाहियो।
13: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
14: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
13: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
11: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
11: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
11: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
11: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर

0: अस्पताल काठमाण्डुमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
1: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
0: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
1: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
0: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार,
3: समय बिहान 8 बजेदेखि।
1: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 9847-57193 र 9818-89-08।
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू:
5: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
6: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686-61-694।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ राई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686

0: रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, जान।
3: नेपाली जुत्ता घर:
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दान।
4: सम्पर्क मोबाइल नम्बर 9857171546।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9848987741।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 9841017099।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: एक्सचेन्ज डेट एफिजेड 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता साम्पाङलाई संसदीय मर्यादा राख्न निर्देशन, अभद्र व्यवहार देखाएकाले व्यवहार सच्याउन चेतावनी, जवाफ नआएसम्म विरोध गर्ने साम्पाङको अडान,
1: सुकुम्बासीको बारेमा होइन, लिपुलेकको बारेमा, विदेशी ऋणहरू यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाछौं।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमद्वारा व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश, नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्षीय नेताहरूको भनाई, विधिसम्मत तरिकाले आफ्नो सदस्यता अध्यावधिक गर्न संस्थापन पक्षको आग्रह।
2: यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौँ भन्दा आग्रह गरेको छ।
0: असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन, अधिकार कर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच पाँच बुझे सहमति, हुम्ला र बाजुरा बीच प्रहरी चौकी राख्ने विषयमा विवाद,
3: प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 नियम 20 को खण्ड झ बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्ले कार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
1: सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्ले कार्ड देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ। त्यसपछि तुरून्तै सदस्यले आफ्नो व्यवहार सच्याउनुपर्छ। बैठकको शुरूमै उठेर विरोध गरेपछि प्रतिनिधि सभाको मर्यादा कायम गर्न सभामुखले नियम 20 खण्ड झ बमोजिम आग्रह गर्नुभएको थियो। यस्तै नियम 30 को व्यवस्थातर्फ ध्यानाकर्षण गराउनु भएको थियो। चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम 31 रहेको छ। साङपाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाब खोजेकाले जवाब नआउँदासम्म विरोध कायम राख्ने बताउनुभयो। संसदबाट बाहिरिएसँगै संचारकर्मीसँग कुरा गर्दै साङपाङले भन्नुभयो,
2: हामी गरिरहन्छौ, 5 वर्ष गर्छ जनताको लागि, जनताको तपाईँको चाहिँ सार्वभौम संसदको लागि, संसदको विधि र विधानका लागि, होइन व्यवस्थाका लागि निलम्बन हुन हामी तयार छ। गर्नु भने आज गर्नु भने त खोइ गर्नु उहाँहरूले नजानेको हो है। हाम्रो नियमावलीको 15-2 चाहिँ मागे हामीले, हामीले उठाएका प्रश्नहरूको एक हप्ताभित्र सरकारको सम्बन्धित मन्त्रीले जवाब दिने भन्ने छ। प्रिय मन्त्री पनि वहीँ हुनुहुन्छ अहिले, विशेष गरी यो सुकुम्बासीको बारेमा होइन, लिपु लेकको बारेमा, यो चाहिँ नि विदेशी ऋणहरू होइन, तपाईँको चाहिँ नि के अरेको बारेमा यावत कुराहरू छन्, त्यसको बारेमा हामीले प्रश्नहरू उठाएछौं, त्यसको उत्तर हामीले पाएको छैनौं।
1: यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गतका विधेयकहरू संसदमा पेश गर्नुभएको थियो। त्यसै गरी मन्त्री गौतमले नै मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पनि सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठक भोलि 11 पनि पुनः बस्नेछ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा तोकेको छ। देशभरका 6,743 वडा कार्य समिति समय सीमाभित्र अध्यावधिकमा सहयोग नगर्ने वडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी सहित समय सीमा तोकेको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज परिपत्र जारी गर्दै जेठ 21 भित्र अनिवार्य रूपमा सदस्यता अध्यावधि गरिसक्न निर्देशन दिनुभएको हो। दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ 21 भित्र अध्यावधि गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्य समितिले गर्ने उल्लेख गरेको सीआईएनलाई जानकारी दिनुभयो।
3: कंग्रेस आईडी प्राप्त गरेकोले मात्रै भाग लिन पाउने छ भन्ने व्यवस्था गरेको छ। यसले गर्दा यो समय अवधिभित्रै सबैले गरिसक्नु संविधानको चाहिँ पालना गर्नुपर्छ भन्ने हिसाबले आज चाहिँ वडा सभापतिलाई नै स्पेसल फोकस गरी हामीले तपाईँ स्पेसल उहाँहरूलाई नै पुग्ने गरी परिपत्र गरेका हौ। योभन्दा अगाडि जिल्ला प्रदेश कार्य समिति, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समितिलाई चाहिँ अध्यावधिकमा चल्लो तहलाई चाहिँ निर्देशन गरिदिनु हुन भनेर परिपत्र गरिराखेका थियौं। तर यति गर्दाखेरि पनि अझै हामी चाहिँ वडा सभापतिसम्म नै पुगौं भन्दा आगो भएको छ। हामीले चाहिँ परिपत्र गरेको छ
1: सदस्यता अध्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्य समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आन्तरिक विवादका कारण कांग्रेसभित्र सदस्य अध्यावधिक अन्यलमा परेको छ। नेतृत्वले अध्यावधिकका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको भनाइ छ। सरकारले असार 1 कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्रचार गर्दै असार 1 कक्षा 11 पठन पाठन शुरू गर्न निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक

2082 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष एक महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईई को ग्रेड वृद्धि परीक्षा पनि असार एक गतेदेखि नै हुँदैछ।

0: लाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हुम्लाको नामखा, ताजाकोट, सर्केगाड र खार्पुनाथ क्षेत्रको सीमासँग जोड़िएको लामपाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजिएपछि विवाद चर्किएको हो। स्थानीयले कवारी खोला भन्दा वारीपट्टि चौकीको संरचना बनाउन खोजिएको भन्दै विरोध जनाएपछि दुई जिल्लाका स्थानीय बीच झडप भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।
1: धेरै टाढा भयो प्रहरी चौकी भन्ने एउटा सुरक्षाको लागि प्रहरी चौकी स्थापना गर्नलाई भनेर त्यहाँ चाहिँ प्रदेश सरकारले बजेट विनियोजन गरेर हिमाली गाउँपालिका मार्फत कार्यान्वयन हुँदै गर्दा हुम्ला पक्षबाट चाहिँ त्यहाँ प्रहरी चौकी समन्वयन नगरी राखियो वा राख्नु हुँदैन भन्ने हिसाबमा उहाँहरूले अलिकति एजिटेसन विरोध गर्नुभयो र विरोध गर्ने क्रममा अलिकति बाजुराकै भनिएका ठाउँहरूमा आएर चाहिँ उहाँहरूले दोष प्रकट गरेर तोडफोडको कामहरू पनि भएर आजको स्थिति आयो। त्यसमा पाँचजना घाइते हो, पाँचजना मध्ये चारजनालाई आज सुर्खेतमा हेलिलिफ्ट गरेर लगेको अवस्था छ।
0: यस विवादलाई सत्य तथ्य र प्रमाणका आधारमा समाधान गरी थप दुर्घटना हुन नदिन स्थानीय चार पालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति बाजुरा, सुदूरपश्चिम प्रदेश सरकार र गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यानाकर्षण समेत गराएका छन्। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटाएको हो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जीतसँगै अमेरिका 27 खेलमा 38 अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
2: बाँदर आतंकले किसान हैरान, तेह्रथुमको लाली गुराँसका किसानलाई खेती जोगाउने मुस्किल।
3: रुँदा रुँदै पनि नाश गर्ने र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
2: स्थानीय सरकारद्वारा बाँदर लखेटी अभियान सञ्चालन रिपोर्टसँगै संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
1: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
0: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
1: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: आजसम्म खेतबारी जोगाउन बाँदर धपाउनु नै उनीहरूको मुख्य काम बनेको छ। किसानलाई दिनभरि आफ्नै खेतबारीका अन्न जोगाउन बाँदर हेरेर बस्नुपर्ने बाध्यता रहेको छ। आफूले उत्पादन गरेको तरकारी, अन्न बाली र फलफूल बाँदरले नष्ट गर्दा ठूलो मारमा परेको लालीगुराँस नगरपालिका 6 का किसान चन्द्रबहादुर कार्की बताउनुहुन्छ।
6: बाँदरले चाहिँ पहिलेको भन्दा पनि अहिले धेरै धेरै उसको बथान होलहरू आएर चाहिँ हामीलाई दिउँसोभरि त्यसलाई रुङ्नको हैरान छोइराखेको छ। अब त्यसलाई मात्रै रुँगेर पनि नहुने, अब त्यसलाई नरुँदा पनि, अब यतातिर बालीले जोगाउन नपाइने, अब रुँदा रुँदै पनि नाश गर्ने, र त्यसले चाहिँ हामीहरूलाई बहुत कष्ट बनाइदिएको छ र बालीनाली पनि नष्ट गरिरहेको छ, त्यसले चाहिँ हामीलाई ठूलो मार बनाएको छ।
5: यो समस्या खेतीमा मात्रै सीमित छैन, बाल बालिका विद्यालय जान डराउँछन् भने कतिपय बालबालिका विद्यालय समयमा बाँदर हेरेर बस्नुपर्ने बाध्यता छ। बाँदर धपाउनै समय खर्चिनु पर्दा शिक्षा र अन्य काम प्रभावित भएका छन्। स्थानीय भोगेन्द्र खड्का वर्षमा एक पटक मात्रै हुने खेती पनि नजोगिने हुँदा वर्षभरि खाने अन्न पुर्याउने मुस्किल परिरहेको बताउनुहुन्छ।
7: अब यहाँ एकपल्ट खेती गरेर सालमा 6 महिना 8 महिनामा मात्रै एउटा बाली पाक्छ, भनेपछि वर्षमा एक बाली हुने ठाउँमा बाली फुल्न थालेदेखि फल्न थालेदेखि र फलिसकेर उठाउ नउठाउने रहेछन् बाँदरहरूको समस्या अत्याधिक छ। अब कुन बेला बाँदर आउँछ त्यो थाहा हुँदैन, सबै विदेश जाने प्रचलनले गर्दाखेरि प्रत्येक घर खाली छन्, तर खेती किसान पनि नगरी भएको छैन, मान्छेलाई गर्नु परेको छ बाँच्नको लागि। त्यसैले बाँदरले सामान्य परिवारमा एकपल्ट मानिलिउँ सब्जी खेती इस्कुस एकपल्ट पसिदियो भने 150-200 बाँदरहरू आउँदाखेरि त्यो परिवारलाई लगभग पीड़ित नै बनाइदिन्छ। त्यसले वर्षदिन गरेको सब्जीहरू उत्पादन गरेर राख्न पाउँदैन, बेच्न पाउँदैन।

0: चियो
1: जेठ एक गतेदेखि अनि तीन ठाउँमा चारजना कर्मचारी तुङसी पनि बनाइसकेका छौँ। चारजना कर्मचारी चाहिँ राखेर हामीले बाँदरहरू चाहिँ हेर्ने बाँदर रुँगालमा राखेका छौँ। सार्वजनिक बिदा दिनको कारण चाहिँ के भन्दाखेरि बाँदर व्यवस्थापनको विषयलाई चाहिँ होइन संघीय सरकार भयो प्रदेश सरकार भयो होइन र अलिकति चाहिँ जो एउटा मध्यम वर्ग र जुन एउटा एलिट छ नि ती वर्गहरूमा एउटा चासोको विषय बनाउनलाई चाहिँ सार्वजनिक बिदा दिए।
0: पालिकाले चालू आर्थिक वर्षको स्वीकृत बजेट मार्फत कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण कार्यक्रम अघि बढ़ाएको छ। वाडा नम्बर 8 को मेगा पुछार, वाडा नम्बर 6 र 8 को संगम स्थल नागेश्वरी तथा वाडा नम्बर 5 को सिंह थापा

0: नमस्ते, म नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नम्बर 3 बाट विनोद कुमार बोल्दैछु। मैले 2022 सालमा एसई दिएको हो। टक्करी सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा, विद्यार्थीको ठेगाना र विद्यार्थीको लेखेको सर्टिफिकेट चाहिँ विद्यार्थीको हातमा चाहिँ कहिले पाउने हो?
1: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल।
2: स्कूलमा आउँछ, जान थालिसकेको छ, उनीहरू सम्पर्क राख्नु इकाई मार्फत स्कूलमा जान थालिसकेको छ। बानी भन्दा उनीहरूले बानीहरू चाहिँ यहाँबाट लिएर प्रिन्टहरू हुन थालिसकेका छ, उताबाट बानी स्कूलमा सम्पर्क राख नजिकको आफ्नो स्कूलमा।
1: तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। असिना पानीसँगै आएको बाढ़ीले हुम्लाको नेपका गाउँमा विनाश,
4: खेती गरेको अन्न बालीहरू केही छैन, अनि दुर्गमको मान्छे त्यही खेती गरेरै खेतीको घरमै खान्थ्यो।
3: रिपोर्टसँगै मौसमी विपदका कारण क्षति भएका घरहरूको पुननिर्माणमा ढिलाइ र सरकारको पहल बारेको विशेष कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढाथोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट

0: अटु चौपाया खेतीयोग्य जमिन तथा विद्यालयमा बाढीले क्षति पुगेको छ। तत्काल राहत तथा उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताउँदै जिल्ला विपद व्यवस्थापन समिति हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी,
1: विद्यालयमा क्षति भएको छ, केही व्यक्तिहरूका चौपायाहरूमा क्षति भएको छ र त्यहाँको खेतीबारीमा क्षति भएको छ, मानवीय क्षति भएको छैन। हामीले चङ्खली गाउँपालिकाका अध्यक्षसँग समन्वय गरिरहेका छौँ र उहाँहरूले अब छिटो भन्दा छिटो विपद व्यवस्थापन समितिको बैठकबाट परीक्षा दिन भइसकेपछि समीक्षा भएर सुस्तो भएको छ।
0: यो वर्षको मनसुनको प्रारम्भमै आएको बाढीले थप ठूलो घटनाको संकेत गरेको भन्दै स्थानीयवासी चिन्तित छन्। बेलुमाया महतारा, सीआईएन रेडियो प्रणाली आवाज, सिमकोट हुम्ला।
2: मौसमी विपदका कारण क्षति भएका घर पुननिर्माणको जिम्मेवारी तीनै तहका सरकारले लिएका छन्। तर बाढ़ी पहिरो र अन्य विपदबाट प्रभावित नागरिकले सुरक्षित रूपमा आवास पाउन वर्षौं समेत धाउनुपर्ने अवस्था छ। घर पुननिर्माणमा भएको ढिलाइ र सरकारको पहलको बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग हामीले कुराकानी गरेका छौं।
3: अब यो डीडीए भइसकेपछि फेरि कस्तो छ प्रोसेस भन्दा, अब स्थानीय पालिकाले चाहिँ सिडिओ कार्यालयलाई फरवर्ड गर्नुपर्ने हुन्छ होइन? त्यसो सम्झौताको लागि हामी यो चाहिँ लाभग्राहीहरू कायम गर्नको लागि चाहिँ भनेर पठाउनुहुन्छ। सिडिओ कार्यालयले पनि फेरि हामीलाई यहाँ माथि केन्द्रमा जुन प्राधिकरणले हेर्छौँ त्यहाँ पठाउँछ र हामीले पनि अब भेरिफाई गरेर प्राविधिकहरू गरेर नमुना सबै त भेरिफाई गर्न सकिँदैन होइन, स्याम्पलको रूपमा नमुना परीक्षण गरेर उहाँहरूको ठिक छ भने अनि उहाँहरूलाई पनि ओके गरेपछि
4: प्रक्रिया भयो। प्रक्रियागत कुरा गर्दाखेरि तर प्रक्रिया पूरा भएका र अब चाहिँ घर बन्छ भनेर आशामा बसेका जो प्रभावितहरू हुन्छ वर्षौंदेखि बसा बसे हुनुभयो नि त,
3: त्यो बसेको कारण चाहिँ दुई तिनवटा छ सबैतिर होइन। यहाँले भने जस्तो अब बनेको त मेरो बन्यो भनेर त खासैको यहाँ आउनुहुन्न, नबनेकै आउनुहुन्छ होइन, समस्या नै हो यसरी उजागर भएर आउने विषय। एउटा चाहिँ नि कस्तो छ भन्दा एउटा स्थानीय पालिकामै पनि प्राविधिक जनशक्ति हुनुहुन्न होइन, डीडीए गर्नको लागि पनि हुनुहुन्न। अर्को कुरो चाहिँ स्थानीय पालिकाबाट सिफारिस भएर गएको विषय पनि फेरि सिडिओ कार्यालयमा गएर पनि रोकिन्छ। अब हामी प्राधिकरणकै यहाँहरूले कुरा गर्नुहुन्छ भने हामीले फेरि टन्न प्राविधिक हटाएर गएर डीडीए गरौँ त भन्ने अवस्था पनि छैन, एकदमै केही औला गरिने प्राविधिक हुनुहुन्छ
4: त्यसले अभाव स्रोत साधनकै अभावले गर्दा रोकिएको
3: अलिअलि होइन, नियतस भन्दा नि अलिअलि त्यो प्राविधिक जनशक्तिको पाटो छ। अर्को चाहिँ कस्तो पनि छ भन्दाखेरि अब यहाँलाई अलि फ्रेङ्कली भन्नुपर्दा स्थानीय पालिकामा भएका विषयमा पनि कोहीको घर पर्यो कोहीको घर परेन भनेर त्यहीँ पनि विवाद हुने र उजुरी एकअर्कालाई उजुरी गर्ने, स्थानीय पालिकालाई उजुरी गर्ने, डीडीए गर्ने, निकायलाई गर्ने होइन, मेरो छिमेकीको पर्यो मेरो परेन भन्ने खालका। अनि कहिलेकाहीँ चाहिँ कोही कोही है, सबैलाई मैले भन्न हुँदैन, कोही कोही स्थानीयवासीहरूको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक फेक क्लेम पनि गरेको हुन्छ कि, उहाँहरूले पहिला इन्ट्री गर्दा स्थानीय पालिकाले गर्दाखेरि चाहिँ लाभग्राही कायम गर्ने तर केन्द्रबाट हेर्दाखेरि चाहिँ कुनै कुनै केसमा चाहिँ उहाँहरूको डबल घर भएको होइन, वा छुट्टेर बसेका परिवारहरू पनि सिङ्गल सिङ्गल क्लेम गरेको लगायतका अलिकति प्राविधिक जटिलताहरू भएर काहीँको त्यसरी पनि रोकेको छ भने यो गुनासो सुन्ने
4: भनेपछि जति सक्दो पालिकाले सबै विषयहरू टुङ्ग्याएर केन्द्रमा पठाए त्यति छिटो प्रभावितको घर बन्ने भयो,
3: एउटा पालिकाले पनि हो, अर्को चाहिँ जिल्ला प्रशासन कार्यालयले पनि भेरिफाई गरेर केन्द्रमा पठाउनु पर्ने, भेरिफाई गरेर त्यहाँ उहाँहरूको के गर्नुपर्ने काम हो त्यहाँ पनि अड्क्यो,
4: केन्द्रमा आइसकेपछि पनि ढिलासुस्ती हुन्छ नि त।
3: हाम्रो चाहिँ मैले अहिले बुझेसम्म मैले धेरैबाट म अहिले अब सूचना अधिकारी प्रवक्ता पनि भएको भएर हजुरलाई आउने गुनासाहरू त हामीलाई मलाई पनि आइराखेको हुन्छ नि, मैले आफू त्यही निकाय काम गर्ने भएपछि सम्बन्धित प्राधिकरणलाई सम्बन्धित शाखाहरूमा मैले भने पनि राखेको हुन्छु, त्यो हेर्दाखेरि त्यसरी अड्केको जस्तो चाहिँ देखेको छैन, हामीले अड्काएका छैनौँ, प्राधिकरणमा आइसकेपछि र सबै मिलेको छ भने कहीँ कहीँ कुनै विषय नमिलेकोमा चाहिँ अड्केको हुन सक्ला, उहाँहरूलाई पनि फेरि रिले गरिसकेका हुन्छ हामीले यो विषय तपाईँहरूको पुगेको छैन भनेर, न त सबै कुराहरू कागजात पुगेका विषयहरूमा त्यसरी अड्काइएको छैन।
2: सभामुख डोल प्रसाद आर्यले साम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहित सांसदहरूलाई संसदीय मर्यादा राख्न निर्देशन दिनुभएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यावधिका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने देउवापक्ष नेताहरूले बताएका छन्। असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न सरकारले निर्देशन दिएको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्था आजलाई साझा खबरको

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा नमस्कार थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: हर्क साम्पाङको पर्सा विरोधले संसदमा हंगामा, कार्यवाहीको चेतावनी, बोल्ने समय नपुगेको गुनासोले सभामुखसँगको चर्का चर्की रोकिएन।
0: बाजुरामा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा, घाइते भएका छ मध्ये चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगियो।
1: सरकार र अधिकार कर्मी रूबी खान बीच पाँच बुधे सहमति, 23 दिनमा अनसन तोडियो।
0: रूस तीन ग्यास सम्झौता अनिश्चित, बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजना अलपत्र।
1: र लेक्टोमा स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा, आईपीएलमा टस हारेर मुम्बई ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले संसद बैठकमै पर्चा देखाएर विरोध गरेपछि प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ। आजको बैठकमा पनि शुरू हुने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू उठेर पर्चा देखाउँदै हो हल्ला गर्न थालेका थिए। सभामुखले निकै समय अवरोध नगर्न आग्रह गरे पनि उनीहरूले मानेनन्। समय पनि नमागेको र माइक नदिए पनि बोलिरहेको भन्दै सभामुख डोल प्रसाद अर्यालले साम्पाङलाई मर्यादामा बस्न पटक पटक आग्रह गर्नुभयो। अवरोध जारी राखेपछि सभामुखले साम्पाङतर्फ लक्षित गर्दै संविधान, ऐन, नियम र नियमावली विरूद्ध गतिविधि गरिरहेको भन्दै कार्यवाहीको चेतावनी समेत दिनुभएको छ।
3: मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानून, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
0: संसद नियमावलीको नियम 20 खण्ड झ र नियम 21 खण्ड क तर्फ ध्यानाकर्षण गराउँदै उहाँले सभामुखको अधिकार सम्झाउनु भएको छ। नियमावलीको 20 खण्ड झमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंगाउने वा अव्यवस्था उत्पन्न हुने कार्य गर्न नहुने भनिएको छ। नियमावलीको 21

0: पूजा हो, प्रत्येक दिन नै रहन्छ, भोलि पनि रहन्छ हाम्रो।
1: आज संसदको सुन्ने विशेष र आकस्मिक समयमा उठेका प्रश्नको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले जवाब दिनुभयो। दुवै मन्त्रीलाई प्रतिप्रश्न गर्न खोजेका आफ्ना पार्टीका सांसदलाई सभामुखले रोकेपछि साम्पाङले संसद भवनबाट फर्किने क्रममा संचार कर्मीसँग सरकार र सभामुख गैर जिम्मेवार देखिएको प्रतिक्रिया दिनुभयो।
0: अस्तिको दिन हिजोदेखि धेरै भनौँ न दुई चार दिनदेखि दबाव दिँदा दिँदा आज चाहिँ तपाईँको बल्ल दुई चारजना मन्त्रीहरू आउनु भएको थियो, त्यो पनि फेरि उत्तर के अरे प्रश्न राख्न नपाउने भन्ने हिसाबले सभामुखीले रुलिङ गर्नुभयो, त्यसको विरोध गर्यौँ हामी। हामी गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ।
1: संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले पर्चा देखाउने र कपड़ा फुकाल्ने जस्ता गतिविधि नेपालको संसदीय अभ्यासमा नौलो भएको बताउनु भएको छ।
0: हामीले तोडफोड गर्यौं कि होइन, तपाईँको अपशब्द बोल्यौं कि होइन, कसैमाथि
1: माफ गर्नुहोला, सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै हर्कले निरन्तर फेसबुकमा स्टाटस समेत लेख्नु भएको छ। अभद्र व्यवहार भन्नेलाई साम्पाङले यस्तो जवाब दिनुभएको छ।
0: हामीले तोडफोड गर्यौं कि होइन, तपाईँको अपशब्द बोल्यौं कि होइन, कसैमाथि केही गर्यौं कि, हामीले एउटा पर्चा देखाएर हाम्रो यो छ माग, यो छ विरोध, यो यहाँनिर असहमति छ भन्न पाइँदैन। के हो यो, यो सदन भनेको हाम्रो तपाईँको चाहिँ के अरे सार्वम नेपाली जनताको आवाज उठाउने सदन होइन, यो कहाँ लेखाएको छ त पर्चा नलगिजाने भनेर चाहिँ ल्याउनु पाउँदैन भनेर, त्यो नचाहिने नियम लगाएर हुन्छ गोजीको।
1: संघीय संसदका पूर्व महासचिव भरतराज गौतमले भने पर्चा देखाउने र कपड़ा फुकाल्ने जस्ता गतिविधि नेपालको संसदीय अभ्यासमा नौलो भएको बताउनु भएको छ।

0: संसदमा आफ्नो कुरा राख्न नसक्दा पटक पटक सभामुखसँग रिसाएको अन्तसन्त बोलेको र माइक काटिएपछि झर्केका दृश्य दोहोरिरहन्छ। यस्तो किन हुन्छ त? एक सामग्री
1: टुङ्गो मानिसपछि
2: मैले सक्न लागेँ सभामुख महोदय
1: सक्न लागेको त धेरै अघि हो मानिसपछि अब त सक्नु पर्ने पो त
2: सभामुख महोदय अब यति समय पछाडि बल्ल बल्ल यो प्रस्ताव पेश गर्नुपर्छ सात महिना त्यो भन्दा त बरू मलाई चाहिँ त्यो ढ्याप ढ्यापेमै समय दिए भइहाल्छ नि
1: मान्य सदस्य दस मिनटमा दुई मिनट
2: भन्यो भने बेग्लै कुरो छ यो सार्वजनिक महत्वको म प्रस्ताव पेश गरिरहेको छु मलाई दसबाट बाह्र मिनट जाँदा के हुन्छ
1: मैले बाह्र मिनट दिइसकेँ मान्य
2: सभामुख महोदय
1: यो तपाईँ हामीले बनाएको नियम हो मान्य सदस्य आधी मिनटमा
2: सभामुख महोदय कुन ठाउँमा चाहिँ भन्नुहोस् चाहिँ दस मिनटमा दिनुपर्छ भन्ने
0: बाह्र वर्ष अघि 2071 साल साउन अन्तिम सातातिर राप्रपाका तत्कालीन संसद दलका नेता कमल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न खोज्दा तत्कालीन सभामुख सुभाष चन्द्र नेमुवाङले नियमावली अनुसार दिएको दस मिनट समय सकिएपछिको अवस्था यस्तो थियो। थापा त्यतिमा मात्र रोकिनु भएन, रोस्टमबाट वेलमा पुग्दासम्म सभामुखमाथि आक्रोश पोख्दै पार्टीले संसद बहिष्कार गरेको घोषणा गर्नुभएको थियो। सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन गरेपछि थापाले माफी माग्नु भएको थियो। त्यो घटना नेपालको संसदीय अभ्यासमा निकै प्रचलित बनेको थियो। त्यस्तै दृश्य त्यसपछिका संसद बैठकहरूमा पनि पटक पटक देखिने गरेका छन्। यही वैशाख 31 गते प्रतिनिधि सभाको बैठकमा पनि एमाले सांसद राजेन्द्र कुमार राईले समय नपुगेकै गुनासो गर्नुभयो। सभामुख डीपी अर्यालले नीति तथा कार्यक्रममाथि धारणा राख्न दिएको पाँच मिनटको समय सकिन लागेको जानकारी गराएपछि राईले थप समय माग्नु भएको थियो। थपिएको समय पनि सकिएपछि राईको घुर्की यस्तो थियो।
2: सभामुख महोदय तपाईँले यो काट्न पाउनु हुँदैन मान्छे म उठ्दिनँ यहाँबाट जान्न ल चोरी मुवाकले नरेसी म यहाँबाट छोड्दिनँ ल तपाईँ के गर्नुहुन्छ तपाईँ काट्ने तपाईँ हेप्ने तपाईँ कसरी हेर्नुहुन्छ ल हेर्नुहोस् त म यहाँबाट जान्न जान्न ल के गर्नु
0: संसद बैठक कति समय चलाउने भनेर कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा कुल अवधि दलहरूको सीट संख्या र सभामुखको स्वविवेकका आधारमा निर्धारण गरिन्छ। संसदमा सबैका लागि घण्टौको समय उपलब्ध गराउन नसकिने भएकाले तोकिएको समयमै आफ्नो भनाई राखिसक्नु राम्रो मानिन्छ। तर संसदमा समयको सधैँ समस्या आइरहने गरेको संघीय संसदका पूर्व महासचिव मनोहर प्रसाद भट्टराई बताउनुहुन्छ।
3: उपलब्ध गराउन सकिँदैन त्यही उपलब्ध समय नै सबैको लागि बाँडफाँड गर्ने हो सबैले भनाइ राख्न पाउने अवसर दिने हो अब त्यो दिएको छोटो समयमा आफ्नो भनाइहरूलाई गहन ढंगले कम्प्रिहेन्सिभ ढंगले त्यसलाई एड्रेस गर्ने गर्न सक्ने हुनु पर्यो अब त्यो सबैलाई पुर्याउनु पर्छ सबैलाई दिनुपर्छ सबै बोल्न चाहनेहरू इच्छुकहरू सांसदहरूलाई चाहिँ बहस छलफलको लागि समय उपलब्ध गराउनु पर्छ अब समय दलीय आधारमा उपलब्ध गराइन्छ ठूलो दलले धेरै समय पाउँछ सानो दलले कम अब सानो दलको सदस्यले पनि उनी एमाउन्ट अफ टाइम क्लेम गर्नुहुन्छ अब जो ठूलो दलको लागि उपलब्ध हुन्छ अब ठूलो दलका सबै सदस्यहरू नले पनि हुन सक्नुहुन्छ कम सदस्यले बोले उहाँहरूको लागि पर्याप्त समय हुन्छ अब सबैभन्दा ठूलो कुरो मुद्दा चाहिँ के हो भने बहस छलफलमा भाग लिने सभासदहरूले आफ्नो भनाइहरूलाई छोटो समयमा सठिक ढंगले सक्ने हुनुपर्छ अनलिमिटेड समय बहस छलफलको लागि उपलब्ध गराइने भन्ने कुरा संसारमा कहीँ पनि हुँदैन।
0: संसदमा बोल्ने समय जति छोटो भयो उति नै गहन बहस हुने मान्यता छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी पनि निर्धारित समयमै आफ्नो कुरा सक्नुपर्ने दायित्व वक्ता सदस्यकै हुने बताउनुहुन्छ।
4: समय बढाउँदाखेरि हाउस अथवा संसद लामो चल्ने हुन्छ लामो भन्नाले अब जस्तो सानो दलको थोरै समय पर्छ त्यसको डबल गर्दा नै समय मात्रै पर्ने हुन्छ अनि कति समयसम्म बढाउने भन्ने पनि एउटा प्रश्न रहला नि त्यसै गरी बढाउन लागि सबै दलहरू अथवा कार्य व्यवस्थामा सहमति पनि हुनुपर्छ नै नत्र भने सामान्य स्थापित अभ्यास र मान्यता मेरिट भएर

0: परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
2: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: बाजुराको हिमाली गाउँपालिका स्थित रानी सैनबा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा परेका छन्। हिमाली गाउँपालिका 3 लामपट्टामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले प्रमुख प्रशासकीय अधिकृत लगायत स्थानीय जनप्रतिनिधिमाथि नै आक्रमण गरेका छन्। हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका 6 मध्ये 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ। आक्रमणमा परि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 का वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय मिनु कुमार र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछियाका कार्यरत प्रहरी सहायक हवलदार महेश धामी खाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर साईले जानकारी दिनुभयो। घटनाबारे हामीले बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलालाई सोधेका छौं।
6: त्यहाँ अस्थायी प्रहरी पोस्टको लागि भवन बनाउन थाल्ने क्रममा हुम्लाबाट चाहिँ त्यहाँ आएर निर्माण सामग्रीहरू फ्याँक्ने ओर्ने काम अनि त्यहाँ वडा सदस्य हुनुहुन्छ हाम्रो हिमाली गाउँपालिका वडा नम्बर 3 को उहाँको परिवारलाई अलिकति धाक धम्की दिने र शारीरिक आक्रमण पनि गर्ने काम भएछ।
7: तर यस्तो विषयमा जिल्ला प्रशासनमा यस बारेमा पूर्व जानकारी त्यस्तो कुनै केही थिएन? यो घटना
6: हाम्रोमा पूर्व जानकारी केही पनि थिएन किनभने त्यहाँ त नेटवर्कै हुँदैन, त्यहाँ फोनै लाग्दैन, त्यहाँ केही पनि त्यो सम्पर्कै हुँदैन, क्या तत्काल सम्पर्क हुँदैन। ओर गुम्बा भन्ने ठाउँमा मात्रै एक फोन लाग्छ, अन्त हाम्रो अब प्रहरी वित्तहरू पनि केही पनि छैन नि अहिलेसम्म, त्यसकारण डाइरेक्ट संचार सम्पर्क हुँदैन।
7: यो द्वन्द व्यवस्थापनका लागि जिल्ला प्रशासनको पनि एउटा कार्यक्षेत्रभित्रकै काम हो
6: एकदमै,
7: यसका लागि यहाँको प्रयास के छ, के गर्नुहुन्छ?
6: अहिले शान्तिपूर्ण भइसकेको पनि छ, घाइतेहरूको उपचार भइरहेको छ, हुम्ला पक्षबाट भएका के अरे घाइते हुनुभएका यताका बासिन्दाहरूको उपचार पनि भइरहेको छ, होइन? आज हेलिलिफ्ट गरेर उपचार पनि भइरहेको छ, अहिले क्रियाको प्रतिक्रिया केही गरेको छैन। हामी शान्तिपूर्ण रूपमा यहाँका राजनीतिक दलहरू सर्वपक्षीय रूपमा संस्थाहरू मिलेर यसलाई चाहिँ राजनीतिक सिमानाका कुराहरू माथि संघीय तह र राजनीतिक तहबाट टुङ्ग्याउनु पर्छ चाँडै भन्ने हाम्रो अनुरोध र आशा हो। अन्य यहाँका शान्ति व्यवस्थाका सम्बन्धमा हामी सर्वपक्षीय दलीय र हुम्लासँग पनि समन्वयात्मक बैठक गर्ने कुराहरू गर्ने फोन सम्पर्क गर्ने त्यसमै छौँ।
7: अब यो चाहिँ मिलन बिन्दु यहाँको बुझाइमा खास के हुन सक्छ सर, विकल्प द्वन्द समाधान?
6: मिलन बिन्दु त अन्तिममा त यो सिमाना विवाद छ, त्यसलाई ऐतिहासिक प्रमाणहरू, दस्तावेजहरू, आधिकारिक प्रमाणहरू, सरकारी कागजातहरू हेरेर टुङ्ग्याउने विषय रह्यो एउटा, मैले भनेको त्यो हाम्रो तहको विषय भएन, त्यो हामीभन्दा तालुक निकाय वा तालुक तहको कुरा भयो। अहिले हामीले शान्ति व्यवस्था कायम गर्ने र सहज रूपमा आवाज आवाजको वातावरण बनाउने काम छ। एकदमै नि हामी त्यसैमा लागिरहेको।
7: यो टुङ्गिन्छ सर, कति समय लिएला यसले?
6: होइन, केही केही टुङ्गिएकै छ लगभग, त्यस्तो अहिले अब केही छैन, शान्ति व्यवस्था फर्किसकेको छ, होइन? तर अब अरू मिलाउनु पर्ने एक दुईवटा विषय त छन्, ती कुराहरूमा हामी लागिरहेछौँ आपसी समन्वयमा।
7: जिल्ला तहमै मिल्न सक्ने कुरा पनि रह्यो नि सर?
6: जिल्ला तहमा त नमिलेको त्यस्तो के छ र, होइन? अहिलेसम्म पनि मिलेकै हो, अस्थायी प्रहरी चौकी बनाउने कुरा पनि अहिलेलाई रोक्नको लागि माथिबाट आदेश भएको हुनाले त्यो रोकिसकेकै अवस्था हो। कारण अब अलिकति बासिन्दाहरूको बीचको त्यो तनावको वातावरण कम गर्ने मात्रै हो।
4: प्रहरी

0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 37 स्थान राहदानी पासपोर्ट सहित एकजनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सिराहाको धनगढ़ीमाई नगरपालिका 13 घर भएका 38 वर्षीय अजित श्रेष्ठलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं पर्यवेक्षक राजकुमार सिरवालले जानकारी दिनुभयो। नेपाल एयरलाइन्सको उडानद्वारा हिजो काठमाडौँबाट भारतको दिल्ली जान लागेका श्रेष्ठले कुनै पनि आधिकारिक स्वीकृति एवं पत्र नलिई नेपाली पासपोर्ट 37 थान रोमानियाको भिजा लगाउने भनी त्यसैतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठलाई आवश्यक कार्यवाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेको पठाइएको छ। विदेश पठाइदिने वाहनामा विभिन्न व्यक्तिहरूले सर्वसाधारणलाई ठगी गर्दै आएका छन्।
1: बाँकेकी निर्मला कुर्मीको अपहरण, शारीरिक बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगाएका माग राख्दै विगत 23 दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खाण्ड सरकारका प्रतिनिधिबीच आज 5 बजे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23 दिनको अनशन अन्त्य गर्नुभएको छ। खाणलाई प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाउनु भएको हो। नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगंज अस्पतालमा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काप्री र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दाहाल हुनुहुन्थ्यो। उक्त टोलीले अस्तिदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। त्यस्तै अनशनरत खानले उठाउनुभएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट छानबिन गराउने र त्यसक्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरू उप प्रहरी नियमावली बमोजिम कानूनी कार्यवाही गर्ने लगायतका प्रतिबद्धता सरकारले जनाएको छ।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सेटल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478263।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453506523।
1: आरोप लागेको थियो।
0: आज सर्वोच्च अदालतले घुस लिएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री राजकुमार गुप्तालाई 50 लाख धरौटी वा सो बराबरको ब्याङ्क ग्यारेन्टीले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले धरोटी लिएर गुप्तालाई थुनामुक्त गर्न भनेको हो। आदेश आज सार्वजनिक गरिएको छ।
1: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण रेटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउको लिखित कारण पेश गर्न आदेश दिएको हो। यसै आदेशमा अनुसन्धानको फाइल पेश गर्न पनि भनिएको छ। प्रसाईलाई सोमबार वीरगंज प्रहरीले पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐनको कसुरमा पक्राउ गरिएको हो।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्दै हिँडेकी धमिला चौलागाईलाई नगर प्रमुख मोहन माया ढकालले क्षतिपूर्ति उपलब्ध गराउनु भएको छ। उहाँलाई आज आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको हो। हिजो बेलुकी वीरेन्द्रनगर 6 स्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले चौलागाईको काफलको डालो जबरजस्ती घोप्टाइदिएको थियो।
1: सरकारले तिलगंगा क्षेत्रको बस्ती हटाएको विरोधमा त्यहाँका बासिन्दा धरनामा बसेका छन्। आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै उनीहरू पशुपति क्षेत्र विकास कोष परिसरमा धरनामा बसेका थिए। बासिन्दाले आफूहरूसँग भएको पूर्व सम्झौता विपरीत घर भत्काइएको भन्दै विरोध जनाएका हुन्। प्रभावित स्थानीय बासिन्दाले नागरिकको मौलिक हक अधिकार हरण भएको र पटक पटक पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता विपरीत घर भत्काइएको जनाएका छन्।
0: लागेको छ। परिसूचक 30.08 अंकले बढ़ेर 2754 बिन्दुमा कायम भएको छ। आज 346 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,82 अर्ब रूपियाँको कारोबार भएको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीन भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन समकक्षी सी जिनपिङसँग का विभिन्न उच्चस्तरीय बैठकमा सहभागी हुनुभएको छ। हिजो बेजिङ पुग्नुभएका पुटिनले आज बिहान चीनीय राष्ट्रपति सीले ग्रेट हल अफ द पीपुलमा धूमधामका साथ स्वागत गर्नुभएको थियो। त्यसपछि उहाँहरूबीच उच्चस्तरीय वार्ता पनि भएको छ। यस वार्तामा बहुचर्चित पावर अफ साइबेरिया 2 प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा सहमति हुन सक्ने आकलन गरिएको थियो। तर केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ। उहाँहरूबीच बेजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौं डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको छ। सन् 2022 युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढ़ाएको रूसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढ़ाउन दवाब दिँदै आएको छ। तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रूचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रूसी राज्य संचार माध्यमले जनाए अनुसार दुवै पक्षबीच पाइपलाइनको मार्ग र निर्माण प्रक्रियाबारे आधारभूत समझदारी बनेको छ। यद्यपि स्पष्ट समयसीमा तय नभएको र केही प्राविधिक तथा व्यावसायिक विषयमा अझै छलफल बाँकी रहेको जनाइएको छ। पुटिन सी वार्तापछि सार्वजनिक गरिएको सम्झौताहरूको सूचीमा भने उक्त ग्यास पाइपलाइन परियोजनाको औपचारिक उल्लेख गरिएको छैन, जसले परियोजनाको तत्काल भविष्यबारे अनिश्चितता कायम रहेको संकेत गरेको छ।
0: चीनकै विभिन्न भागमा यसै हप्ता परेको मुसलधारे वर्षा र त्यसपछिको बाढ़ीले कम्तीमा 12 जनाको ज्यान लिएको छ। 10,000 मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ। लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार र निकासी अभियान सञ्चालन भइरहेको चीनी संचार माध्यमले जनाएका छन्। चीनको मध्यभाग स्थित हुनान प्रान्त अन्तर्गत सिमेन काउन्टी सबैभन्दा बढ़ी प्रभावित बनेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत फेरि अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा पुगेको हो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 43.3 ओभरमा 169 रनमा अलआउट भयो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले 27.1 ओभरमै 4 विकेटको क्षतिमा 170 रन पूरा गर्दै जित निकाल्यो। अमेरिकाका लागि स्मित पचेल र सयान जहाँगीरले समान 37 रनको बनाए। यस्तै सैतेजा मुकमल्लाले 35 रन, मिलिन्द कुमारले अभिजित 24 रन जोड़े। बलिङतर्फ स्कटल्याण्डका ज्याक हार्भिस ओलिभर डेभिडसन र माइकल रिक्सले समान एक एक विकेटले त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि मार्क वाटले सर्वाधिक 66 रन बनाए। ब्रान्डन म्याकमुलेनले 32, म्याथ्यू क्रसले 20 तथा जर्ज मुन्सीले 19 रन जोड़े। अन्य खेलाड़ीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। अमेरिकाका लागि रुसिल उगारकर एक्लैले 4 विकेट लिए, सौरभ नेत्र वालकरले 3, शुभम रंजानीले 2 तथा हरमित सिंहले 1 विकेट हात पारे। आजको जीतसँगै अमेरिकाले 27 खेलबाट 38 अंक जोड्दै शीर्ष स्थान पुनः हासिल गरेको छ। यसै सिरिज अन्तर्गत नेपाल अमेरिका र स्कटल्याण्ड बीचको अन्तिम खेल पर्सि नेपाल र अमेरिका बीच हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा भइरहेको छ। कोलकाताको घरेलु मैदान इडेन गार्डनमा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले ताजा अवस्थामा 7.4 ओभरसम्म 4 विकेट गुमाएर 56 रन जोडेर खेलिरहेको छ। प्ले अफ सम्भावना कायम राख्न कोलकातालाई आजको खेल जित्नै पर्ने दबाव छ। मुम्बई भने यसअघि नै प्ले अफ दौड़बाट बाहिरिसकेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अर्क साम्पाङको पर्चा विरोधले संसदमा हंगामा, कार्यवाहीको चेतावनी, बोल्ने समय नपुगेको गुनासोले सभामुखसँगको चर्का चर्की रोकिएन।
0: बाजुरामा सीमा विवाद हुँदा कर्मचारी र जनप्रतिनिधि नै स्थानीयको आक्रमणमा, घाइते भएका 6 मध्ये 4 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत लगियो।
1: सरकार र अधिकार कर्मी रुबी खान बीच 5 बजे सहमति, 23 दिनमा अनसन तोडियो।
0: रूस चीन ग्यास सम्झौता अनिश्चित, बहुचर्चित पावर अफ साइबेरिया 2 परियोजना आलोपत्र।
1: र लिग 2 स्कटल्याण्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा, आईपीएलमा टस हारेर मुम्बई ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
7: सुने खबर जीवन साथी, आशा बाकी छौ रे, खुशी छौ रे, सुखी छौ रे।
11: नमस्ते, म गीतकार संगीतकार राजकुमार बाबर। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
7: तिम्रो साथमा हस्न पाए,
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: जाउँमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहीदाङ फोन नम्बर 082-568-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
5: साथै एमबीबीएस एमएस हाट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
8: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाती रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोम्निया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल खुला रोड घोराइदाङ फोन नम्बर 082-568-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्यामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-568-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138।
17: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
18: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: ब्लड प्रेसर हाई लो भएका,
17: कोलेस्ट्रोल बढी भएको,
18: मुटुको गति एकनास नभएको,
17: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
18: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
17: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
18: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: बिरामी जाँच निमिति एजेट 15 गते शुक्रबार
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12-871।
20: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
9: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी
0: नदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
6: वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
25: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
25: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
3: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 0825 62023, 98478 1817 र 98478535।
26: We have

6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, चिल्ली बिल्ली गरेर हाम्रो यति बिजोग मनाछ।
0: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
2: केही समय माग्दा अहिलेको अवस्थामा, ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युट

0: एले विद्युतीय सवारी साधनहरूको बिक्रीले यो वर्ष नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेको छ। यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
2: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ। बिमारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दिलको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नुपर्ने छ। ठुलो सिलिन्डर बिरासितले दिएको, अब अस्ति 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन जौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाऊ नखाए घिसके मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
3: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ अस्थायी बसोबास गरिएको ठाउँबाट बाहिर निकालेको छ।
1: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
4: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा नै थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्न खोजेको हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
1: उपत्यकाका नदीकिनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
5: विजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत डिस्कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गर्दा छौँ।
1: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।
5: लेखिरहेको प्रश्नमा पनि थियो, हामीले त्यो 500 वर्ग यात्राको निस्किसकेपछि नेपालले कूटनीतिक नोट हामीले पठायौँ, हामीले स्वाभाविक हाम्रो आफ्नो दावा क्लेम सहित हामीले पठायौँ। भारतले पनि अब त्यहाँ उहाँले आफ्नो पनि क्लेम राखेको विषय हो, तर

0: हामीलाई के निर्यातमा असर गर्न सक्छ अनि नजिकैको छिमेकीले गर्ने नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ थप प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
1: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो, अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
0: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो। कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ। त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सबै एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन। एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त अहिले जति जे जति सुविधा पाएछौ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
1: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चीजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
0: अब सरकारले सबै विविध दृष्टिकोणबाट हेरेर गर्नु पर्यो। कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन। प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरो रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन पछि सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।

3 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङले प्रशासनका नाममा रहेको खोराही 14 र 16 नम्बर वडामा रहेको जग्गा खाली गराउन बाटो खुलेको छ। वैशाख 17 गते जारी 21 दिने सूचना जारी गर्दै प्रशासनमा लाममा रहेको नक्सा नम्बर खोराही 7 ख किता नम्बर 651 रहेको 11 बिघा 14 कठा 3 धुरीमा अनाधिकृत बसोबास गरेका र निर्माण भएका भौतिक संरचना खाली गर्न भने पनि सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै भूमिहीन सुकुम्बासीमा डोजर नलगाउन भनेको थियो। तर हिजो सम्मानित अदालतले सरकारका नाममा आग्रह अधिकार जारी गरेपछि प्रशासनलाई जग्गा खाली गराउने बाटो खुलेको छ। प्रशासनले दिएको 21 दिनको म्याद फोलि सकिँदैछ। प्रशासनले खोराही 7 ख किता नम्बर 651 रहेको 13 बिघा 14 कठा 3 धुरी जग्गामा अनाधिकृत रूपमा बसोबास गरेको भन्दै 21 दिनभित्र खाली गर्न

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी जेठार गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेपाल सरकार मन्त्री परिषदको निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विकृतिलाई आधार मानि सो व्यवस्था कार्यान्वयन गर्न बनेको प्रतिष्ठानको कार्यदलको प्रतिवेदन तथा आर्थिक प्रशासनको परामर्शको आधारमा यो व्यवस्था लागू गर्न लागि हो। नयाँ नियम अनुसार अबदेखि हरेक शुक्रबार भने कार्यालय समय पूरा दिन कायम रहनेछ। प्रतिष्ठानद्वारा जारी सूचना अनुसार दुई दिने सार्वजनिक विदाको समयमा अस्पतालको बहिरंगी ओपीडी सेवा पूर्ण रूपमा बन्द रहनेछ। तर बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै पहिले नै तय भएका शल्यक्रिया सेवाहरू आवश्यकता अनुसार पुनः तालिकीकरण गरी सञ्चालन गरिने प्रतिष्ठानले सुनाएको छ। सार्वजनिक विदाका दिनहरूमा पनि अस्पतालको अन्तरंग सघन उपचार कक्ष आईसीयू एनआईसीयू र आकस्मिक सेवाहरू पनि 24 घण्टा निरन्तर सुचारू रहनेछ। यसका साथै पहिले नै तय भइसकेका परीक्षाका कार्यक्रमहरू पूर्ववत तालिका अनुसार नै सञ्चालन हुने बेहोरा निमित्त कार्यालय प्रमुख सहप्र डाक्टर सुरेश विक रसाइलीद्वारा जारी विकृतिमा उल्लेख छ। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक भोलि बिहिबार बस्ने भएको छ। सभामुख तुलाराम खर्ती मगरको निर्देशन अनुसार जेठ 7 गते दिउँसो 1 बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयले सुनाएको छ। सचिवालयले आज एक सूचना जारी गर्दै लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 12 उपनियम 3 बमोजिम सम्पूर्ण माननीय सदस्यहरूको जानकारीका लागि बैठक सम्बन्धित विवरण सार्वजनिक गरिएको छ। भोलिदेखि शुरू हुने बैठकमा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट तर्जुमा, पारदर्शी मामिला, कानून निर्माण तथा समसामयिक राजनीतिक एजेण्डाहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो। र दाङको तुल्सीपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले सार्वजनिक संरचना र यातायात क्षेत्र अझै पनि अपाङ्ग मैत्री हुन नसकेको गुनासो गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालय तुल्सीपुरको आर्थिक सहयोग तुल्सीपुर उपमहानगरपालिकाको समन्वय तथा राप्ती बहिरा संघको आयोजनामा भएको कार्यक्रममा उनीहरूले यस्तो दुखुसो पोखेका हुन्। तुलसीपुरमा तेजकुमारी भूषाल र रूपा विकले चोर तथा सुनाई सम्बन्धी अपाङ्गताका कारण संचार गर्न नसक्दा सामाजिक र यातायात क्षेत्रमा दुर्व्यवहार भोग्नु परेको बताउनुभयो। राप्ती बहिरा संघका अध्यक्ष अजय शर्माले अस्पतालमा समेत भाषा नबुझिदा समस्या हुने गरेको उल्लेख गर्नुभयो। दृष्टिबीन रामबहादुर खड्गाले गाड़ी भाड़ामा नियम अनुसारको छूट नपाइने र आवाज संकेत तथा फुटपाथ नहुँदा हिडुलमा शास्ति भएको गुनासो गर्नुभयो। त्यस्तै शारीरिक अपाङ्गता भएका सबि भण्डारीले सरकारी कार्यालयका माथिल्ला तलामा ह्वीलचेयर जाने नहुँदा सेवा पाउन कठिन भएको बताउनुभयो। यातायात क्षेत्रका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रणालीका अध्यक्ष सुरेश हमालले बताउनुभयो। सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख श्रीराज पाण्डेले आफ्नो कार्यालय अपाङ्ग मैत्री सहयोगको र नयाँ संरचनाहरू पनि सुई अनुरूप बन्ने दावी गर्नुभयो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठ, सूचना अधिकारी एकेकेसी, पत्रकार दीपक बोहरा लगायतले थारणा राख्नु भएको थियो भने सहजीकरण प्रतिमा शर्मा र व्यवस्थापन कार्यक्रम व्यवस्थापक बसन्ती ओलीले गर्नुभएको थियो।

0: साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
4: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279674
5: र 9858830689।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9853506063।
2: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
7: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
2: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
7: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
2: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
7: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
8: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825954010, मोबाइल नम्बर 9847878893 र 9805912871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: बायोनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड।
1: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
2: बीमा गराउन जाँदैछु।
1: बीमा किन गर्नु पर्यो सर? बीमा
2: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
1: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
2: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
1: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
3: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
1: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
2: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा

0: वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: प्रतिभा छनौट समितिका संयोजक पुरूषोत्तम खनाल एवं सदस्यहरू डाक्टर टीकाराम उदासी, सुशील गौतम, पद्म प्रसाद शर्मा र दीपक शर्मा समेत रहेको बैठकको निर्णयले विभिन्न प्रतिभा छनौट गरी राप्ती साहित्य परिषद केन्द्रीय समिति समक्ष सिफारिश गरेको हो। पुरस्कृत एवं सम्मानित हुने स्रष्टाहरू ईश्वरी वीणा राष्ट्रिय वाङ्मय पुरस्कार नारायण प्रसाद शर्मा दाङ, राप्ती साहित्य पुरस्कार डाक्टर सुदीप गौतम दाङ, विष्णुनुमा साहित्य पुरस्कार स्मृति योगी दाङ, डोमादेवी साहित्य पुरस्कार कर्णप्रिय प्रकृति धिताल दाङ, देवीचन्द्र साहित्य पुरस्कार बुद राणा रूपन्देही, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार सागर गैरी बाँके, चन्द्रमधु गीत संगीत पुरस्कार शेरबहादुर डाङी सल्यान, उपेन्द्र रत्नशोभा साहित्य पुरस्कार मोहन केसी रुकुम पूर्व, प्रेम नारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द प्रसाद पोखरेल दाङ, श्रीबहादुर दिलमाया साहित्य पुरस्कार एचबी थापा मगर रोल्पा, टेक बहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कार भीम बहादुर शाही बाँकेलाई प्रदान गरिने भएको छ। यसै गरी गोपाल चन्द्र प्रज्ञा पुरस्कार तुलसी केसी रुकुम पश्चिम, होबीलाल हुकुमादेवी छन्द पुरस्कार देवी चिन्तन दाङ, पद्मप्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील पुन विरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार वसन्त अनुभव दाङ, जीवन चक्र साहित्य पुरस्कार देवी कुमारी गुरूङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी शिवाकोटी स्मृति श्रेष्ठ सम्मान राजकुमारी केसर सानु गुलमेली प्युठान, पद्माकुल हास्य व्यङ्ग्य पुरस्कार उदय जीएम दाङ र यसै गरी राप्ती सिर्जना पुरस्कार राप्तीका श्रेष्ठहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरू मध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लागि लेखक डाक्टर कृष्णराज जीसी दाङलाई प्रदान गर्ने निर्णय भएको छ। यसै गरी परिषदले दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्था थारू भाषा साहित्य तथा संस्कृति मञ्च दाङ देउखुरी र संस्कृतविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरे र पुरस्कार अध्यक्षको संस्थापक देवेन्द्र कुमार रिजाललाई सम्मान गर्ने निर्णय गरेको छ। यी पुरस्कार एवं सम्मान यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा हुने परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिनेछ। साथै सो अवसरमा उपस्थितिका लागि पुरस्कृत एवं सम्मानित श्रष्टाहरू, पुरस्कार अध्यक्षको संस्थापकहरू, परिषदका सल्लाहकार एवं आजीवन सदस्यहरू, परिषद अन्तर्गतका सम्पूर्ण जिल्ला शाखाहरू, दाङ जिल्लामा क्रियाशील सबै साहित्यिक संस्थाहरू, सम्पूर्ण साहित्यकारहरू, संचारकर्मीहरू लगायत साहित्य अनुरागी शुभचिन्तक सबैलाई उपस्थितिका लागि राप्ती साहित्य परिषद केन्द्रले हार्दिक निमन्त्रणा गरेको छ। यो त थियो राप्ती साहित्य परिषदको यही 2083 ज्येष्ठ 23-24 गते दाङमा हुने 49 वार्षिक साहित्यिक समारोह एवं समारोहमा प्रदान गर्ने पुरस्कार सम्बन्धी विवरण।
1: साहित्यिक डबलीको आजको श्रृंखलामा बुवा तुलसीराम चापागाई र आमा मनकुमारी चापागाईको कोखबाट बुटोल रामापुरमा जन्मेका एक नारायण चापागाईसँग कुराकानी गर्नेछौ। 47 वर्षीय चापागाई घोराई 14 नयाँ बस्ती आश्रम टोलमा बस्दै आउनुभएको छ। विगत 5 वर्षदेखि गजलमा कलम चलाउँदै आउनुभएका चापागाईसँग आज साहित्यिक डबलीको लागि केही कुराकानी सँगसँगै उहाँका रचनाहरू प्रस्तुत गर्दैछौ। रेडियो मध्यपश्चिम दाङद्वारा सञ्चालित कार्यक्रम साहित्य टोलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
2: धन्यवाद।
1: हजुर सन्चै हुनुहुन्छ?
2: हजुर म सन्चै छु।
1: अनि यहाँको साहित्यिक यात्रा कहिलेदेखि शुरू भयो?
2: मेरो साहित्यिक यात्रा आजभन्दा 4-5 वर्ष अगाडि भएको थियो।
1: हजुर।
2: अनि म त्यतिखेर लेख्ने एउटा कस्तो भयो भनेपछि लेखनलाई कसरी अगाडि बढाउने भन्ने कुरामा मलाई त्यति ज्ञान पनि थिएन र एकजना मैले सम्झिनु पर्ने एकजना बहिनी हुनुहुन्छ तिलु गुरुङ भन्ने, उहाँबाट मैले प्रेरणा पाएको हो। यो चाहिँ
1: साहित्य सिर्जना गर्ने प्रेरणा तिलु गुरुङबाट पाउनु भयो?
2: गुरुङबाट पाएको हो। उहाँले मलाई क ख ग भने जस्तै गरी सिकाउनु भयो।
1: के लेख्न सिकाउनु भयो तपाईँले? कस्तो साहित्यिक यात्रा शुरूआत गर्दाखेरि केबाट शुरू गर्नुभयो तपाईँले?
2: मैले सुरु
1: कुन विधा
2: यात्रा गर्दाखेरि मैले यो मुक्तकबाट शुरूआत गरे। कतिपय कुराहरू लेख्न जानी नजानी पनि मैले लेखे, उहाँले चाहिँ यो भएन यसरी लेख्नु भनेर सिकाउनु पनि हुन्थ्यो। मुक्तक लेख्दै लेख्दै लेख्दै जाँदाखेरि पछि फेरि यो आधुनिक गजल पनि, आधुनिक गजल अहिले आधुनिक गजल जुन भनिएको छ सुरुमा त गजलै भन्ने कुरा हामीले त्यो चाहिँ गरिरहेका थियौं, आधुनिक गजल पनि लेख्न सिकेँ अलिअलि गर्दै।
1: सबभन्दा सुरुमा मुक्तकबाट यहाँको सिर्जना शुरू भयो होइन? अनि मुक्तक त्यति बेला सुरुमा लेखेको मुक्तक याद छ यहाँलाई?
2: मलाई याद छ सुरुमा मुक्तक लेखे
1: कस्तो खालको मुक्त

0: पुस्तक लेख्नुभएको थियो, सुनौ न त।
1: त्यो कस्तो थियो भने, मैले मेरो घर परिवारसँग बस्दाखेरि एउटा हाँसु मजाक गर्दाखेरि कहिले काहीँ हुन्छ नि मिसेससँग, त्यस्तो किसिममा एउटा मैले जिस्किएर लेखेको एउटा मुक्त छ, म सुनाउन चाहन्छु। मुक्त यसरी सुरु हुन्छ। मिठो खाना त हेर होटलमा नि खाइन्थ्यो, मिठो खाना त हेर होटलमा नि खाइन्थ्यो, हुन्न भनेको भए अन्तै माया लाइन्थ्यो। मिठो खाना त हेर होटलमा नि खाइन्थ्यो, हुन्न भनेको भए अन्तै माया लाइन्थ्यो। बुढेसकालमा आएर धाग नदेखाउ प्यारी, बुढेसकालमा आएर धाग नदेखाउ प्यारी, जवानीमा तिमी जस्ती जति पनि पाइन्थ्यो। मैले यसरी भने, मेरो मिसेसले मलाई चाहिँ एकदम हाँसो मजाक गरेर गाली गरेर यस्तो पनि लेख्नुहुन्छ, नलेख्नुहोस् यो भनेर उसले भन्दाखेरि मलाई होइन लेख्नुपर्छ, लेखेर केही हुन्न भन्ने कुरा मैले गरेँ।
0: सुरुवात त्यहाँबाट भयो
1: हजुर।
0: अनि पछिल्लो अवस्थामा कस्ता खालका मुक्तक लेखिरहनु भएको छ तपाईँले?
1: मुक्तकहरू अब कोही राजनीतिक किसिमका छन्,
0: कोही
1: चाहिँ अब यो कोरोना विशेषका पनि छन्, त्यसरी लेखे। विसङ्गतिको बारेमा लेखे, अब जस्तै दुखी गरिबहरूको बारेमा लेखे, त्यस्ता धेरै छन् मुक्तकहरू। पुस्तक सुरक्षित राख्न गाता बलियो हुनुपर्छ, पुस्तक सुरक्षित राख्न गाता बलियो हुनुपर्छ, घाम पानी छेक्नलाई छाता बलियो हुनुपर्छ, श्रीमान श्रीमतीको बीचमा सुरुवातदेखि नै, श्रीमान श्रीमतीको बीचमा सुरुवातदेखि नै आत्मीयता र विश्वासिलो नाता बलियो हुनुपर्छ। मैले एउटा यो यसरी लेखेको थिएँ। अनि अर्को यसै गरी अर्को एउटा सुनाउन चाहन्छु। चिठी सँगैको खाम र यो जिन्दगानी, चिठी सँगैको खाम र यो जिन्दगी उस्तै लाग्छ, डुब्दै गरेको घाम र यो जिन्दगी उस्तै लाग्छ, डुब्दै गरेको घाम र यो जिन्दगी उस्तै लाग्छ। आवश्यकता पर्दा मात्रै प्रयोग भएको देख्छु, आवश्यकता पर्दा मात्रै प्रयोग भएको देख्छु, खल्ती भित्रको दाम र यो जिन्दगी उस्तै लाग्छ, खल्ती भित्रको दाम र यो जिन्दगी उस्तै लाग्छ।
0: कस्तो परिवेश, कस्तो वातावरण आयो भने तपाईँलाई मुक्तक लेखु लेखु लाग्छ त?
1: अब यो कस्तो हुन्छ नि, मेरो यात्राको क्रममा अब म जहाँ जहाँ जान्छु, यसो केही चिजहरू देखेँ भने अथवा त्यसलाई चाहिँ अलिकति कल्पनामा लेखे, त्यो अलिकति कल्पित गरेर मैले गर्न थालेँ भने मैले लेख्न सुरु गर्छु। त्यसमा दुईटा कुनै लाइनहरू आयो, कुनै शब्दहरू आफूलाई चित्त बुझ्यो भने दुई लाइन भए पनि लेखेर राख्छु, अनि राखिसकेपछि पछि त्यसलाई पूरा गर्ने प्रयास गर्छु, र धेरै त्यसरी नै पूरा गरेको छु मैले।
0: काम गर्ने सिलसिलामा आउँदा बित्तिकै टिप्ने टिपोट गर्दै जाने?
1: हजुर, जहाँनिर मलाई त्यो अलिकति समय मिल्छ त्यहाँ टिपोट गरेर मैले राखेको हुन्छु।
0: अनि त्यसलाई पूरा गर्नलाई समय कति बेला मिलाउनुहुन्छ?
1: त्यो कुनै समय तुरन्तै पनि लेखिहालिन्छ। अब त्यो कहिले कस्तो हुन्छ भने तीन चारवटा छ सातवटा एकैचोटि पनि लेख्न सक्छु, कहिले चाहिँ एउटा पनि लेख्न आउँदैन कि, यो खै के हो यो साहित्यमा त्यस्तो हुँदैन।
0: अनि यहाँले मुक्त गजलमा कलम चलाइरहेछु भन्नुहुन्छ, कवितातिर यहाँको गएको छैन?
1: मेरो कवितामा गएको छैन, मेरो मुक्त र गजल मात्रै हो।
0: अनि गजल गजल पनि लेख्ने सँगसँगै, यो मुक्तसँग सँगसँगै गजल पनि लेख्दै आउनु भएको छ?
1: गजल पनि लेख्दै आएको छु। पहिला आधुनिक गजल त मैले लेखे, लेखिसकेपछि पछि चाहिँ यो अलिकति यो गजलमा दुई किसिमको विवाद पनि आयो कि बीचमा, अनि कसैले आधुनिक गजललाई गजल हो भन्ने कुरा भयो, कसैले बहरलाई गजल हो भन्ने कुरा भयो। अनि त्यसपछि मलाई के लाग्छ भने लेख्ने जुन लेखक हुन्छ, सृजना गर्ने जुन लेखक हुन्छ, उसले चाहिँ जे होस् लेख्न सुरुवात जहाँबाट गरे पनि सिक्ने कुरा हो र सिकाउने कुरा हो। यसमा चाहिँ सहजीकरण गर्ने सहजकर्ताहरू पनि धेरै भेटिनुहुन्छ होइन, अब त्यहाँ चाहिँ गर्दाखेरि उहाँले चाहिँ जसरी पनि लेख्न सक्नुहुन्छ, लेख्नुपर्छ भन्ने मेरो एउटा मान्यता छ। र म पछि हरिप्रसाद पौडेल सर, मैले गुरु भन्छु उहाँलाई, उहाँसँग मैले अहिले बहर पाठशाला, उहाँको एउटा बहर पाठशाला स्वर्ण शिखा होइन पाठशाला भन्ने खोल्नु भएको छ उहाँले, त्यो पाठशालामा हामी लगभग पनि 14-15 जना छौँ र हामी त्यहाँ आबद्ध भएर बहर सिक्छौँ। उहाँले हामीलाई चाहिँ बहरको बारेमा धेरै सिकाउनु भएको छ। गुरुसँग चाहिँ सिकिसकेपछि अहिले 1 वर्ष जति भयो गुरुसँग सिक्न लागेको। अब मैले केही नभए पनि 20-25 वटा गजल उहाँसँग त्यो लेखेँ, एक हप्तामा एउटा गजल तयार हुन्छ र कसरी राम्रो बनाउन सकिन्छ भन्ने उहाँले चाहिँ सिकाइराख्नु भएको छ। र दाङमा चाहिँ एउटा कुरा सुस्ने पनि अङ्ग्रेजीको टिचर हुनुहुन्छ, उहाँ चाहिँ इङ्ग्लिस पढाउनुहुन्छ, उहाँले चाहिँ यति मजासँग नेपालीमा कथा तपाईँको के अरे कविता गजल होइन उहाँले यति मजासँग सिकाइराख्नु भएको छ सबैलाई, हामी चाहिँ आभारी छौँ गुरुप्रति।
0: अनि क्लास चाहिँ लिनुहुन्छ?
1: हजुर।
0: कति बजी क्लास हुन्छ?
1: हाम्रो चाहिँ कस्तो हुन्छ भने एक हप्ताको टाइममा उहाँले दिनुहुन्छ, एक हप्ताको जस्तो अनलाइनमा हुन्छ,
0: अनलाइन क्लास हो,
1: अनलाइन क्लास हो, अनलाइन क्लासमा उहाँले चाहिँ सिकाउनुहुन्छ एक हप्ताको टाइम।
0: हप्तामा एक दिन हुन्छ?
1: हप्तामा एक दिन हुन्छ। त्यो अब हप्ताको एक दिन पछि फेरि त्यो अर्को हप्ता सुरु भयो भने अर्को गजल सुरु हुन्छ, र कुनै महिना चाहिँ कवितामा जानुहुन्छ, कविता म चाहिँ लिँदिन, म पढ्छु मात्रै उहाँको उसमा गएर, पाठशालामा गएर गजल चाहिँ उहाँसँग मजाले सिकेँ।
0: अनि उहाँसँग सिक्दै गरेको गजल कुन विधा? अब त्यो बहरमा सिक्दै हुनुहुन्छ?
1: हजुर,
0: बहरमा गजल लेखिरहनु भएको छ?
1: हजुर, लेखिरहेको छु।
0: एउटा गजल सुनाउनु।
1: गजल सुनाउँछु तपाईँलाई। मलाई अहिलेसम्म गुरुले, गुरुको पाठशालामा म चाहिँ समावेश भएर राम्रोसँग लेखेको एउटा गजल आफूलाई मन परेको है। अब अरू अरूलाई त अब श्रोताहरूले सुन्नेले बताउनुहुन्छ। मलाई चाहिँ यो मुतकारिम मुसलमान सालिममा छ, अनि यो एकाछरी गजल हो। म यसलाई गुनगुनाएरै सुनाउँछु, म त्यति त छैन तर पनि।

0: ए गुरुले चाहिँ यति झर्कन मानेर सिकाइदिनुहुन्छ हरि गुरुले, अनि हामी त्यहाँ लगभग अब जोडिनु भएको छ, कोही नेपालगञ्जको हुनुहुन्छ, कोही झापाको हुनुहुन्छ, कोही अमेरिकाको हुनुहुन्छ, होइन
1: दाङका युवा हुनुहुन्न, दङ्गाली
0: दाङको एकजना हुनुहुन्छ, बिना रोका मगर भन्ने हुनुहुन्छ, उहाँ पनि सिकिराख्नु भएको छ, साहित्यमा साहित्यिक कार्यक्रममा धेरै हिँड्नुहुन्छ,
1: जम्मा दाङका युवा मध्ये अब तपाईँ र बिना मात्रै हो, अरू सबै बाहिर जिल्ला बाहिर
0: हामी एकजना अर्को सर पनि हुनुहुन्छ हाम्रो चाहिँ
1: गजल सिक्नलाई,
0: गजल सिकिराख्नु भएको छ मेरो विचारमा।
1: हजुर तपाईँ पनि त अब एउटा युवा भयो हो होइन, अरू सृजना नगरेर गजलतिर नै प्रेरित हुनुभएछ।
0: हजुर
1: के कारण हो
0: यो, कस्तो भयो भनेपछि अब लेखै जस्तै भनौँ न, अब भोलि रिटायर लाइफपछि के गर्ने मान्छे तनावमा हुन्छ नि, त्यो भन्दा त एउटा आफ्नो पढ्ने लेख्ने होइन, अब यो गर्दाखेरि अब साहित्यिक रविलेहरूमा अब हजुरहरू जस्तो जो यस कार्यक्रममा हिँड्दाखेरि पनि, अनि तपाईँको के अरे साहित्यिक कार्यक्रमहरूमा हिँड्दाखेरि पनि आफूले भन्नुभन्दा नि अरू

0: गर्नको लागि एउटा यो भनौँ कविताको एउटा अंश जुन किसिमले चलिरहेको छ, गजल पनि एउटा छुट्टै पाटो छ कि यसको, गजल भन्ने छुट्टै पाटो छ। अब यसको विस्तृत जानकारी त म अझ सिकिरहेको छु बहरमा, अब त्यो अझै धेरै मलाई सिक्नु छ। अब यो कस्तो हो भने, यो भइदियो भने आजभोलि यो बच्चा बच्चीहरू जो बिग्रिरहेका छन् तिनीहरू चाहिँ कस्तो हुन्छ भने बिग्रिन पाउँथेनन् कि, उनीहरू यसमा लेख्ने पढ्नेमा लाग्थे कि भन्ने मलाई लाग्छ। त्यस्तो
1: विद्यालयदेखि नै सिकाउनु पर्यो
0: यो भनौँ न, कविता गजल मुक्तकहरू यो विद्यालयबाट पनि ल है भने एउटा कार्यक्रमहरू गरिदिइराख्ने बेला बेलामा, ल तिमीहरूले यसो गर, कमसेकम उनीहरू 100 जना विद्यार्थीले सिक्यो भने पनि तपाईँको केही नभने 10 जना निक्ल्यो भने पनि त देशलाई त राम्रै हुन्छ नि त। यो
1: यहाँसँग गजलहरू थुप्रै छ जस्तो लाग्छ, फेरि एउटा गजल सुनौ न।
0: हुन्छ, म एउटा गजल अर्को एउटा यो जमिलमा छ, जमिल मुसम्मन सालिममा छ, म यो हजुरलाई सिकाउँछु। यो स्वर्ण पाठशालामै हामीलाई सिकाइएको गजल हो र गुरुबाट स्वीकृति भएको गजल हो, म सुनाउँछु हजुरलाई।

0: श्रोता, यति बेला हामी साहित्यिक डबलीको कुराकानीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ युवा गजलकार एकनारायण चापागाई। हामी एकनारायणजी, तपाईँले अरू सृजना नगरी गजलतिर नै यति धेरै मोहित हुनुभयो। वास्तवमा गजलमै रचना गर्ने, गजल नै सृजना गर्ने गर्न सुरु गर्नुभएको छ। अरू विधालाई नछोएर गजलमै यति बढी गजललाई नै जोड़ दिनुको कारण के रहेछ त? गजल के हो वास्तवमा?
1: यो गजल अब एउटा कुरा कस्तो हुनेछ भने, गजल मैले सुरुमा लेख्ने बेलामा मैले हजुरलाई

0: ओहो यो चाहिँ लेख्नुपर्छ है भन्ने गुरुले केही कुराहरू गर्नुहुन्थ्यो बाटोमा हिँड्ने क्रममा अनि मैले चाहिँ त्यो ठ्याकेट टिपेर अनि गुरु मैले त यसमा चाहिँ मुक्तक बनाउँछु है गुरु म यसमा गजल बनाउँछु ल ल गर गर गर्नुपर्छ गराएर मलाई सुनाऊ है भन्नुहुन्थ्यो मलाई धेरै प्रेरणा गुरुबाट पनि भयो उहाँकै कार्यकालमै मैले लेख्न सुरु गरेको हो त्यो चाहिँ होइन अनि त्यसपछि लेख्दै लेख्दै जाँदा आज 4-5 वर्ष चाहिँ भयो अब त्यसमा चाहिँ मैले अलिकति केही चाहिँ कपी निकालेर होइन राखेको छु पुस्तक निकाल्ने कुरामा
1: झन्डै कतिवटा गजल भइसकेछ
0: गजल त मेरो आधुनिक गजलहरू त धेरै छन् अब त्यसमा कतिपय कुराहरू अब त्यो गुरुहरूसँग राखेर अब त्यसलाई परिमार्जन गर्नुपर्ने पनि छ र यसमा यो बहरमा चाहिँ मेरो चाहिँ त्यही 20-25 वटा जति पुग्यो होला अहिले गुरुको त्यो पाठशालामा हुँदा 25-40 पुग्यो होला मैले गनेको छैन गरेको छैन र सबैभन्दा बढी बहरमा लेखेर मलाई मन परेको मेरो हस्तरेखा भन्ने चाहिँ म आफूलाई नै मन परेको चाहिँ त्यो हो
1: अझै पनि लेखेर अन्तिम अवस्थामा धेरै भयो भने त कृति पनि प्रकाशित
0: हजुर कृति प्रकाशित गर्ने मेरो योजना चाहिँ छ अब अलिकति कस्तो हुन्छ घर व्यवसायदेखि लिएर सबै चिज हेर्नु पनि पर्ने रहेछ अब आर्थिकका कुराहरू पनि आउँछन् अब त्यसलाई सहजै रूपले भन्दाखेरि कस्तो हुन्छ भनेपछि त्यो व्यवस्थापन मिलाउँदा मिलाउँदै कता कता के नपुगे जस्तो भएको छ तर निकाल्न चाहिँ निकाल्छु मैले

0: सिर्जना गर्नलाई तपाईँलाई सजिलो पनि भयो?
1: एकदम एकदम सजिलो छ. मैले भनौ, मैले सुरुमा जुन मुक्त सुनाएको थिएँ त्यसको एउटा मलाई अलिकति स्मरण कस्तो छ भने, दैलेखमा प्रज्ञा प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो. त्यो बेलामा विशी गंगा प्रसाद उप्रेती हुनुहुन्थ्यो, उहाँ गुरुहरू हुँदाखेरि मैले यो जुन सुरुमा मैले जुन मुक्तक सुनाए त्यो सुनाउने बेलामा चाहिँ धेरै सरहरूले
0: पुगेर सुनाउनु भयो.
1: हजुर, सुनाए
0: कार्यक्रममै सुनाउनु
1: भयो. कार्यक्रममै ल है, मैले पनि यो जानेको छु, ल केही छ भने म भन्न सक्छु है सर भने, अनि उहाँहरूले ल ल ल हाम्रो एकनारायण भाइलाई पनि ल बोलाउनुहोस्.

छ। यसै गरी परिषदले दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्था थारू भाषा साहित्य तथा संस्कृति मञ्च दाङ देउखुरी र संस्कृतविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरे र पुरस्कार अक्षयको संस्थापक देवेन्द्र कुमार रिजाललाई सम्मान गर्ने निर्णय गरेको छ। यी पुरस्कार एवं सम्मान यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा हुने परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिनेछ। साथै सो अवसरमा उपस्थितिका लागि पुरस्कृत एवं सम्मानित श्रष्टाहरू, पुरस्कार अक्षयको संस्थापकहरू, परिषदका सल्लाहकार एवं आजीवन सदस्यहरू, परिषद अन्तर्गतका सम्पूर्ण जिल्ला शाखाहरू, दाङ जिल्लामा क्रियाशील सबै साहित्यिक

एक गतेबाट शुरू गर्न अनुरोध गरेको छ। केन्द्रले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा एघारको पठन पाठन असार एक गतेदेखि शुरू गर्न अनुरोध गरेको हो। आज एक सूचना जारी गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरूलाई यस सम्बन्धी आवश्यक पत्रचार र समन्वय गर्न भनेको छ। असार एक गतेदेखि पठन पाठनका लागि देशभरका सबै स्थानीय तहहरूलाई आवश्यक समन्वय तथा सहजीकरण गरिदिन र सम्पूर्ण विद्यालयहरूलाई सोही निर्णय बमोजिम पठन पाठन कार्यान्वयन गर्न पदार्थ मार्फत अनुरोध समेत गरिएको छ। नेपालले सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास प्राप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखिएको छ। सुनको कारोबार बैंकिङ वा डिजिटल माध्यमबाट गर्नुपर्ने भनिए पनि अझैसम्म नगद कारोबार भइरहेको अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूको ध्यानमा परेको छ। थितोपत्र बोर्ड र बीमा बोर्ड जस्ता नियामक निकायहरू नेतृत्वविहीन रहेकोमा पनि गम्भीर प्रश्न उठेको छ। कानून बनाउने काम र त्यसको कार्यान्वयन बीचको खाडलले समस्या देखिएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। प्रतिनिधि सभामा दुईवटा विधेयक दर्ता भएको छ। प्रधानमन्त्री

छ। नीति तथा कार्यक्रममा जैविक तथा प्रांगणिक मललाई प्राथमिकतामा राखिएको छ। जैविक तथा प्रांगणिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रमले समेटेको छ। जैविक तथा प्रांगणिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भएको छ। हौस्त अलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यति जोसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाम सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

महाभारत युद्ध जितिसकेपछि पञ्च पाण्डवको राजमा राजा रहे युधिष्ठिर 36 वर्ष शासन गरे र त्यही बेला भगवान कृष्णको असाइसिनेसन भयो कृष्णको देहावसान पछि पाण्डवहरूले अब राज्य त्याग गर्ने निर्णय गरे पहिलो सन्देश सबै कुरा अनित्य छ राज्यको र जीवनको अत सबै अनित्य भएको कारण कुनै पनि कुरा प्रतिको मोह एट्याचमेन्ट दुःखको कारण बनिरहन्छ युधिष्ठिर त धर्मराज थिए उनले अनित्यताको इशारा बुझिहाले राज्य छोड्थे अब राज्य समाएर बस्ने बेला हामी छोड्छौँ कि त्यस्तो नम्मरे समुष्टि केही पनि छोड्न तयार हुँदैन भलेही जे जे उसँग छ सबैबाट उनलाई सुख होइन दुःख आइरहेको छ तै पनि छोड्न तयार हामीले नछोड्नुको कारण दुःख जारी नै रहन्छ त्यस कारण एउटा समय आइसकेपछि चेपागाँडाले पुच्छर फालिसकेपछि व्याहुतो बनियो पञ्च पाण्डव द्रौपदी सहित अब स्वर्गारोहण गरे सामान्यतया हामी

0: मर्नुलाई स्वर्गारोहण भन्छन्, मर्नुलाई स्वर्गारोहण भन्छन्। तर यो कथामा उनीहरू जीवितै हिमाल हुँदै स्वर्गको बाटो पछ्याएका थिए। सबैलाई लागेथ्यो कि हामी वीर हौं, धर्माती हौं, धर्मात्मा हौं, हामी सबै ठिक छौं। अनि स्वर्ग जाने बाटो सरल हुँदैन, कठिन थियो। गफ सफ गर्दै हिँडिरहेका थिए र त्यत्तिकैमा द्रौपदी लडिन्छन् अनि उठ्न सक्नुहुन्न। भीमसेनले खबर दिन्छन् दाजैलाई, युधिष्ठिरलाई, भ्रातश्री। द्रौपदी त लडिन्, युधिष्ठिरको प्रतिक्रिया थियो फर्केर नहेर, किनकि हरेक मान्छेले जे भोग्छ त्यो उसको कर्मको परिणाम हुन्छ, यसलाई विधि विधान हुन्छ। यसरी देश संविधान ऐन कानूनबाट चल्छ। यो ब्रह्माण्ड अलिखित विधि विधानबाट चलेको हुन्छ। त्यसकारण द्रौपदी लडिन् भने फर्केर हेर्न आवश्यक छैन, किनकि तिमी फर्केर हेर्यो भने हाम्रो स्वर्गको यात्रा यही अवरुद्ध। स्वर्गमा नै आत्यन्तिक सुखावस्था चित्तको, नर्कमा नै आत्यन्तिक दुःखावस्था चित्तको, यसरी बुझ। अनि दाजै के कुनै थियो द्रौपदी, के गल्ती द्रौपदी छैन। द्रौपदीलाई आफ्नो रूपको बहुत घमण्ड थियो, म जस्तै राम्रो कोही छैन, एउटा घमण्ड थियो र अर्को बहुत पक्षपाती थिए, किनकि यिनी हामी पाँचै भाइका साझा श्रीमती हुन् र यिनको ध्यान अर्जुनमा गइथ्यो। त्यसकारण यिनी स्वर्ग पुग्न सक्थ्यो। पोइन्ट टु बी नोटेड, तपाईँका पनि छोराछोरी होलान्, कसैका त धेरै होलान्, छोरा र छोरी धेरैका हुन्छन्। ध्यान छोरामा बढी छ कि छोरीमा बढी छ, आमाबाउको पक्षपात हुन्छ। अनि पक्षपातको कारणले पनि मान्छे कहिले सुखी हुँदैन, कहिले शान्त। समदृष्टि नभएसम्म मान्छेले शान्तिको अनुभव नै गर्छ। यो राम्रो, यो नराम्रो, यो असल, यो कमजोर, यही बुझाइको कारण ऊ असलप्रति जहिले पनि लोभी भइरहन्छ र खराबप्रति जहिले पनि भयभीत भइरहन्छ। मन अशान्त, असलबाट पनि खराबबाट। त्यसैले द्रौपदी अर्जुनमाथि बढी नै अनुग्रहित छन्। यसैको परिणाम भीमसेन टाउकोहरूलाई दाजुको कुरा सुन्दै अगाडि बढिरहेका, भीमसेन लगाए पाण्डव, त्यत्तिकैमा सहदेव पनि खस्छ। दाजे दाजे, सहदेव पनि लडे, के गरेका हुन्, के कारण? बाबु, मान्छेलाई जे जति घटना घट्छ अरूको कारण हो, आफ्नै कर्मको परिणाम। त्यसकारण पछाडि फर्केर नहेरे हुन्छ, नहेरे हुन्छ, त्यो उसको कर्मको फल हो। अब हामीसँग जोडेर कुरा गरौँ, हामी आमाप्रति कति चिन्तित हुन्छौँ, बाउप्रति कति चिन्तित हुन्छौँ, छोराप्रति, छोरीप्रति, सबैप्रति चिन्तित छौँ। मानव हामीलाई लाग्छ कि मैले उनीहरूलाई पूर्णतया बचाउन सक्छु भन्ने भ्रम सबैको दिमागमा छ। केही गर्न सक्नुहुन्न तपाईँले कसैको, केही गर्न सक्नुहुन्न, भौतिक स्तरमा मात्रै गर्न सकिन्छ। उसँग खाना छैन दिन सकिन्छ, लुगा छैन दिन सकिन्छ, पैसा छैन दिन सकिन्छ, तर उसँग दुःख छ, पीडा छ, दर्द छ भने यु क्यानट चेन्ज। दुनियाँमा कोही माइका लाल जन्मेको छैन कि छोराको दुःख मेटाइदिउँ, दुनियाँमा कोही माइका लाल जन्मेको छैन कि बाउको दुःख मेटाइदिउँ, दुनियाँमा कोही माइका लाल जन्मेको छैन कि दाइको भाइको दुःख मेटाइदिउँ, आफ्नै त मेटाउन सकेको छैन। आफ्नै दुःख त घाँरो भइरहेको छ, ऊ बाउको दुःखमा चिन्तित छ, आफ्नै दुःख त घाँरो भइरहेको छ, ऊ छोराको दुःखमा चिन्तित छ, आफ्नै दुःख त घाँरो भइरहेको छ, ऊ दुनियाँभरको दुःख मेटाउने मानसिकता बोकेर बसेछ, थप दुखी हुन्छ। र उनीहरू दुखी तिम्रो कारणले भएको होइन, उनीहरूकै कर्मको कारणले भएको, तिमीले केही पनि गर्न सक्दैन। यसरी देशमा कोही मान्छे जेल बस्छन् भने तिम्रो कारणले जेल बस्नु होइन, उसकै अपराधको कारणले उनी जेलमा बस्छ। अत जेलमा बसेका यिनीहरूलाई लगेर खाना खुवाउन सकिन्छ, भेट्न सकिन्छ, तर जेलबाट निकाल्न सक्ने ताकत पुग्न हुँदैन, किनकि उनीहरूकै पापको या उनीहरूकै आपराधिक कर्मको भोग भोगिरहेको छ। सो यु क्यान डु नथिङ, म्याक्सिमम त्यही गएर भेट्ने, सहानुभूति प्रकट गर्ने। त्यही हो, त्यस कारण त तपाईँ न छोरालाई न छोरीलाई न बाउलाई न आमालाई कसैलाई पनि सुख दिन सक्नुहुन्न, किनकि तपाईँ आफू जेलमा बसेको कैदीले अरू साथी कैदीलाई मुक्त गर्ने चाहिँ कुरा गरे जस्तो त्यसकारण भीमसेन चुप कुरकुरी दाजु दाजु नकुल पनि खुसी बाबु सहदेवलाई रूपको गमन सहदेवलाई ज्ञानको गमन छ पोइन्ट टू नट टू सहदेव पञ्च पाण्डवमा सबभन्दा बुद्धिमान मध्येका मानिन्छ उनी धनुर्धर होइनन् उनी बलवान होइनन् तर रूप उनी के थिए ज्ञानवान थिए ज्ञान भनेको जानकारी हामी शिक्षा भन्छौँ न चाहिँ बहुत शिक्षित मान्छे धेरै पढेका धेरै सुनेका धेरै श्लोकहरू याद गरेका त्यस कारण उनलाई घमण्ड के छ त भने मैले जति थाहा कसैलाई छ यो एट्याचमेन्ट इभन ज्ञानप्रतिको एट्याचमेन्टले डुबाउँछ ज्ञानप्रतिको एट्याचमेन्ट मान्छेको एट्याचमेन्ट धनमा हुन्छ पदमा हुन्छ प्रतिष्ठामा हुन्छ छोराछोरीमा हुन्छ परिवारमा हुन्छ जेमा पनि हुन्छ त्यसमध्ये ज्ञानमा पनि हुन्छ त्यस कारण ज्ञानप्रति एट्याचमेन्ट भयो भने अरूलाई मान्छे गर्दैन तिमीहरूलाई थाहा नै छैन मलाई थाहा छ यो कारणले पनि तपाईँ जिन्दगी अरु दुखी रहनुहुन्छ साइकोलोजिकली मान्छे नकुल पनि खोज्छ अनि दाजु नकुलको के दोष नकुल साह्रै रूपवान मान्छे उनलाई पनि द्रौपदीलाई जस्तै आफू ह्यान्डसम भएकोमा गर्व बडा सुडो हुन्छ दाजै हाम्रो अर्जुन पनि चुपचाप किनकि तिम्रो पनि पालो हुँदैछ अर्जुन सर्वश्रेष्ठ धनुर्धर भन्ने अहङ्कार पालेर बसेको छ बेला बेला भन्छन् यो महाभारतको युद्धमा उनले भनेको बिर्स्यो तिमीले यो महाभारत त म एक्लै नै एकै दिनमा सकाउन सक्छु यदि मैले चाहेँ भने भनेका होइन
1: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
1: अनुहार हड्डी भाँचिएको जोड्ने
3: दाँतको एक्सरे सेवा
1: सामान्य तथा जटिल दाँत निकाल्ने
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
3: मेसिनबाट जडेदेखि दाँत फरिने
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
6: खाली ठाउँमा दाँत राख्ने
7: दाँतको जरैदेखि उपचार गर्ने
6: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
8: मध्यपान र धूम्रपान सेवन नगरौं।
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: घमण्ड भनेको बहुत अस्तिको चुनावमा देख्नु भयो फर्नान्डोले हार्यो भने म कान काट दिन्छु भन्ने पनि कोही कोही ज्योतिष त गर्दनै काट्छु भनेर पनि लाग्यो कोही कोही देशै छोड्छु भनेर पनि हेरिदिन्छु भन्ने पनि आयो नि त्यसले उनलाई अब जिन्दगीभर दुःख दिने भयो यही कुराले पनि अरू कुरा त छँदैछ दुःख दिने कति छ कति छ मध्ये अब यो पनि थप्ने भयो जिन्दगी नमरेसन घमण्ड भनेको यस्तो चिज क्लियरली अर्जुनलाई पनि आफू सर्वश्रेष्ठ धनुर्धर भन्ने उहाँ त्यस कारण राम्रो काम त गर्नु मिल्छ तर राम्रो कामको श्रेय किन मिल्छ जस्ट इन्जोय राम्रो काम नाहम कर्तेति म कर्ता नै हो मेरा आपकी कृपा से सब काम हो रहा करते हो तुम कन्हैया मेरा नाम अर्जुनको बारे एउटा कथा छ उनको घमण्डको बारे अर्जुनलाई लागिसके थियो महाभारत युद्धमा सबै युद्ध मैले लडिरहेथे मैले जितिरहेथे कृष्णले त के गर्नुभएको छ र रक्त हाँक्नु भएको छ त्यसमा के ठुलो कुरा हो युद्धको मैदानमा घोडा त कुदाउनु भएको हो अरू त के गर्नुभएको हो युद्ध त मैले लडेको हो जित्ने काम त मैले गरेको हो यो कुरा भगवान्ले थाहा नपाउनु त कुरा भएन मनको कुरा टाढिहाले अनि भने अर्जुन मलाई लघु शङ्का गर्नुहुन्छ जान सक्छु म तिमीलाई छोडेर केही आपत्ति त छैन छैन छैन प्रभु छैन म सम्हालिहाल्छु नि लघु शङ्का भनेको पिसा जान जान जान जान प्रभु भगवान् रथबाट निस्किहाल्नु रथबाट के निस्कनु भएको थियो खर्णको बहाना हुन्छ ज्ञानै रथलाई लाग्छ अब रथ कहाँ उडेर कता गयो अता पत्तै छैन रणमैदान कता कहाँ गएर बज्रिन्छ अनकन्टारमा न युधिष्ठिर छ न भीमसेन छ न युद्ध मैदान छ के थियो उनलाई त लागेको थियो नि यो सबै युद्ध मैले जितिदिएको सबै मैले गरिदिएको कस्तो अहङ्कार चढिरहेको थियो भगवान्ले देखाइदिनु भयो उहाँ झर्ना साथ नै अर्जुन छिन् हावाले उडा त्यसपछि बल्ल चल्यास प्रभु गल्ती भयो रथ मात्रै हाँकेको जस्तो देखिन् बाहिरबाट देख्दा अर्जुनले युद्ध जित्दै थियो तर सत्य कुरा के हो कृष्णले युद्ध लडिँदै थियो या जित्दै थियो हाम्रो पनि जित्दै बाहिरबाट हेर्दा हामीले गरे जस्तो लाग्छ सबै तर यो सबै कुरा हामीले गरेर हुने हो भने सबै मान्छे अरबपति खरबपति बन्थे सबै मान्छे स्वस्थ बन्थे यानि गरेरै हुने हो भने गरेर मात्रै मेरो बलबुताले सबै हुने हो भने म जति धनी म जति ठुलो मान्छे म जति स्वस्थ पो हुन्थ्यो होला र धरती सबैले चाहेकै हुने धनकै कुरा गरौँ सबै धनी हुन चाहन्छन् र सबै गरिन्छ तुलनात्मक रूपमा धनी त 1% 1.5% दुनियाँको बिलियनर्स अनि अरूले कोसिस नगरेको हो त्यस कारण हुने त त्यही हो जे मैले पूर्व जन्मको कर्ममा र यी पूर्व कर्ममा यानि सानै उमेरदेखि अहिलेसम्म मैले कोकोसँग सङ्गत गरेँ पोइन्ट टु बी नोटेड पूर्व जन्मसम्म तपाईँ पुग्न नसक्नु होला किनकि पूर्व जन्म छ छैन के थाहा भन्ने प्रश्न उठ्छ तर तपाईँ सानो उमेरदेखि अहिलेसम्म कोकोसँग सङ्गत गर्नुभयो त्यसैको परिणाम हो अहिलेको कर्म याद राख्नुहोस् एउटा तपाईँले सानो उमेरदेखि अहिलेसम्म तपाईँका कस्ता कस्ता मान्छेसँग उठबस भयो दिल खोल्ने कोकसलाई भयो कस्ता कस्ता मान्छे साथी बने ती सबैको परिणाम स्वरूप तपाईँको कर्म बनिरहेको हुन्छ किनकि उनीहरूले जे जे गरे तपाईँ त्यति सिक्दै आउनुभयो चुरोट तान्नेहरूको सङ्गतले चुरोट तान्ने रक्सी रोप्नेहरूको सङ्गतले रक्सी खाइयो झुटो बोल्नेहरूको सङ्गतले झुटो बोलियो घुसघुस खानेहरूको सङ्गतमा पऱ्यो आफूले देख्यो आफूले पनि सुरु गर्यो तपाईँ को हो तपाईँले भेट्नुभएका सारा पूर्वमा पूर्व भनेको सानो उमेरदेखि अहिले भेट्नु अहिलेसम्म भेट्नुभएका सबै मान्छेको एक एक टुक्रा हो के त भयो यु आर द कोलाज इङ्ग्लिसमा कोलाज भन्छ कोलाज भन्ने एउटा पेन्टिङ जे जे भेट है त्यसलाई टाँस्दै जानु त्यसलाई कोलाज पेन्टिङ भन्नुहोस् तपाईँ त कोलाज हो, यो आर जस्ट कोलाज पेन्टिङ। सानो उमेरदेखि अहिलेसम्म ज जसलाई भेट्दै आउनुभयो ती सबैका एक एक टुक्रा नहुँ हामीहरू। त्यस कारण अर्को मैले के गर्छु भन्ने कुरा, मैले कस्ता मान्छे पहिला भेटेँ त्यो अनुसार त गर्छु। त्यसैले होनहार दैव नठ, त्यो हुन्छ नै त्यो, किनकि तपाईँले अगाडि नै धेरै मान्छे भेटिसक्नु भयो, त्यो अनुरूप कर्म भइसक्यो, अब जे हुन्छ त्यसलाई टार्नै सक्नु स्वीकार गर्छ। अर्जुनको बिलौना गर्न टुङ्ग्या छैन, टेन्सन खस्छ बाबु, तिमीलाई पनि जान मिल्छ, म फर्केर पनि हेर्छु, किनकि तिम्रो कर्मको परिणाम हो। कर्म के छ भवन के त, म जति बलवान कोही छैन, हो पनि दुर्योधनलाई जितेकै हो, दुशासनको हातगोडा भाँचेकै हो, मारेकै हो, जरासन्ध जस्ता महाबली जो कहिल्यै नमर्ने खालका राजाहरूलाई मारेकै हो, यो सबै कारणले गर्दा घमण्ड त बनेकै हो। अनि घमण्ड आउँछ त्यहाँ गर्दा, हेर्नुहोस् त्यहाँ श्रृङ्खलाबद्ध रूपमा आफूले श्रेय लियो नि, म जति रूपवान कोही छैन, म जति ज्ञानवान कोही छैन, म जति धनुर्धर कोही छैन, म जति बलवान कोही छैन, किन यस्तो घमण्ड आउँछ मान्छेमा, सबैमा आउँछ। भर्खरै हाम्रो शासन सत्ता पल्टियो त्यही घमण्डको कारणले, अझै कोही घमण्ड गरिरहेका हुन्छन्, यसको मतलब उनीहरू पतनको लिस्टमा नाम लेखाउँदैछन्। किन घमण्ड आउँछ, अनि फेरि त्यो घमण्डी सबभन्दा घमण्डी मान्छेको उपदेश हुन्छ घमण्ड गर्नु हुँदैन। इभन नेपालका 101 घमण्डी शासकहरूले पनि त्यही उपदेश दिँदै रहन्छन्, घमण्ड गर्नु हुँदैन, म घमण्ड साथ भन्छु, घमण्ड गर्नु हुँदैन। यहीँनिर अध्यात्मको आवश्यकता पर्छ, अध्यात्म भनेको जागरण अवेरनेस। घमण्ड आउँछ तर म घमण्डी होइन, मेरो मन घमण्डी भयो, बस त्यति मात्रै बुझ्दिनँ हो, त्यति मात्रै बुझ्दिनँ। तपाईँले घमण्ड गर्नु हुँदैन भन्नु हुँदैन, घमण्ड गर्नु हुँदैन भन्नु अर्को घमण्ड हो, ए घमण्ड गर्नु हुँदैन क्या भनेको पनि घमण्डै गरेको हो, अरूलाई भन्नु या आफूलाई भन्नु एउटै कुरा हो, घमण्ड गर्नु हुँदैन होइन, घमण्ड मनले गर्छ, मैले गर्दिनँ, म त अवेरनेस हुँ, म त चेतना हुँ, म त पुरुष हुँ, पुरुष भनेको केटा होइन चेतना, म त आत्मा हुँ, आत्माले घमण्ड गर्नु पर्दैन गर्दैन, म आत्मा हुँ, त्यस कारण मबाट त घमण्ड हुँदैन भनेर बोध हुनु पर्यो। फेरि यो भन्ने होइन कि म आत्मा हुँ मैले घमण्ड गर्दैन भनेको, फेरि अर्को घमण्ड हुन्छ। त्यस कारण जब घमण्ड आउँछ नि मनमा आउँछ, म सफल भएपछि घमण्ड आइहाल्छ। तपाईँले कुनै पनि काम गर्दा अरूले बिगारिरहेको हुन्छ, तपाईँले सपार्नु भयो भने ओहो यिनीहरूलाई केही थाहा छैन, यिनीहरू भन्दा त मलाई फेरि आयो, त्यो त आउँछ, तर त्यो बिजनेस मनको हो, म मन फोर विचार आउँछ नि मनमा, षड्यन्त्रका विचार आउँछ नि, मार्दु कि लुट्नु कि बलात्कार गरौँ कि आउँछ के आउँछ, यसमा पनि पीडित हुनु पर्दैन, किनकि यो मनको बिजनेस हो मेरो होइन, त्यही त होस् त्यही त बोध हो, म मन होइन, तपाईँसँग होसै छैन, अनि ध्यान गरे पनि कसले ध्यान गरेको मैले त्यही भावमा मनले बन्छ, कुरा बिग्रिए पनि पीडा बन्छ, कुरा बने पनि पीडा बन्छ, किनकि तपाईँ बेहोसमा बाँचिरहनुहुन्छ। यस्तैको परिणाम यी सबै द्रौपदी लगायत पाण्डवका चार भाइ चाहिँ खसे। अब स्वर्ग जाने बाटोमा एउटा कहानी जोडिन्छ, सुरुदेखि नै एउटा कुकुर पनि पछि पछि लागिरहेको थियो, कुकुर जिउ पनि लागिरहनु भएको थियो पछि पछि, कुकुर भन्ने शब्दले रन्न रमाइलो छ, किन कुकुर भनेर गरेको छ, स्वान भन्नु स्वान, संस्कृतमा कुकुरलाई स्वान पनि भनिन्छ, एउटा स्वान जिउ पछि पछि पछि पछि लागिरहनु भएको थियो, अथवा मिस्टर डग भन्ने। सबै लडे, युधिष्ठिरले फर्केर हेरेन, तपाईँ हेर्नु त तपाईँको हालत, सबैको दुःखलाई फर्की फर्की हेरिरहनु भएको छ नि, बाउ ठिक भएन, आमा ठिक भएन, दाई ठिक भएन, छोरा हा हा बाउ हा दाई हा भाइ हा देश हा जात।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
4: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: युनिच्यामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
4: सम्पर्क फोन 082-5090-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
3: भर्ना खुल्यो
4: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
3: हाम्रा विशेषताहरू
4: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
3: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
4: शान्त तथा पारिवारिक वातावरण भएको
3: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
4: तिहार सुसारको राम्रो व्यवस्था भएको
3: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
4: घरको जस्तै माया पाउने
7: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
7: सम्पर्क फोन नम्बर 082-5630-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-35-183
15: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
16: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
15: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
15: तालिममा दिइने विषयहरू
16: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
15: स्पेशल सेफ तालिम
16: जापानिज सुशी तालिम
15: र वेट्रेस
16: टुरिस्ट गाइड
15: हाम्रा विशेषताहरू
16: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
15: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
16: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
15: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
16: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
15: सम्पर्क मोबाइल 9841170909 9841170909
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
17: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
17: डाक्टरद्वारा दिइने सेवाहरू
18: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
17: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
18: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हातखुट्टा जिउ र जोड्नेहरू दुख्ने
17: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
18: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
9: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार
19: समय बिहान 8 बजेदेखि
17: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
20: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847157193 र 9818890028
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
21: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
21: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
21: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
21: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
18: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001
9: यसी त सक्यो आमा तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
22: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
23: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
18: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
23: दीपशिखा कलेजमा क्लास एघारका लागि तीन प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेसनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
0: एडमिसन ओपन फर क्लास इलेभेन दीपशिखा कलेज।
1: फारम बुझाउने अन्तिम मिति एजेट 9 गते सम्म। प्रवेश परीक्षा एजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु एजेट 11 गतेदेखि एजेट 17 गते सम्म मात्र। कक्षा सञ्चालन एजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदान। सम्पर्क फोन नम्बर 082-41-40-31। सम्पर्क मोबाइल नम्बर 98478-0291 र 97-76-18-807।
2: के फर्के अरे त्यो उनीहरूको कर्म भोगिरहेको भोग्दिन फर्के कि उनीहरूको कर्म तपाईँको बोल्छ। उनीहरूलाई सहयोग गर्ने करुणा गर्ने हो तर उनीहरूसँग सती जानु हुँदैन। सती प्रथा धेरै अगाडि बन्नुहुँदैछ। सहयोग गर्नु पर्यो, करुणा गर्नु पर्यो सक्ने, तर उनीहरूसँग सती जानु भनेको मात्र उनीहरूको दुःख तान्नु हुँदैन क्या। म आफै दुखी छु, मेरै दुःख काफी छ नि, उनीहरूको थप्नु पर्छ। सो अन्तत स्वान महोदय युधिष्ठिर सँगसँगै अनि त्यत्तिकैमा अब सबै लडे, युधिष्ठिर लड्नु भएन किनकि उनी साँच्चै धर्म साँच्चै ज्ञान। अनि इन्द्र महाराज आउनुहुन्छ, पहाडको टुप्पोमा चढेको त हो, स्वर्ग जानलाई त फेरि पहाड छोड्नु पर्यो, त्यसको लागि त पुष्पक विमान चाहियो। अनि विमानमा बसेर इन्द्र महाराज युधिष्ठिरलाई लिन आउनुहुन्छ। युधिष्ठिर नमस्कार, तिमी मात्रै धर्मात्मा, स्वर्ग युधिष्ठिर मात्रै पुग्छ, अरू कोही पनि पुग्दैन। सबै फेरि पापी होइन नि, त्यहाँ दुर्योधन त होइन नि, कौरव त होइन नि, उनीहरू सबैले योग्य गरेका, सबैले के गरेका, धर्मशास्त्रले दिएका सबै गर्दै आएकै त हुन् सबै पाण्डवहरूले, तर सबै खसे नि त्यही बेहोसीको कारण, अवेरनेस नभएको कारण घमण्ड आयो। त्यही घमण्ड उदाहरण त त्यहाँ घमण्डको दिइयो, तर त्यो घमण्ड आएको कारण के कारणले आएको रे, होस नभएको। घमण्ड मनलाई आउँछ, त्यो मन म होइन भनेर नछुटेको कारणले। अनि अर्को सन्देश, कोही खस्छन् भने फर्केर हेर्नु हुँदैन। बाउ खसोस्, आमा खसोस्, दाई खसोस्, खसौँ भनेको मर्नु भनेको होइन कि। अब उनीहरूले दुःख पाइरहेको हुन्छ, सबैले दुःख पाइरहेको छ, उनीहरूको दुःख आफ्नो नबनाऊ। तिमी फर्क्यौ कि उनीहरूको दुःख तिम्रो हुन्छ, यो पनि बेहोसी हो फेरि कि तिमी गर्नुहोस् केही पनि सक्दैनौ। आफ्नो दुःखबाट त पार लागेको छैन, उनीहरूको दुःखबाट कसरी पार लगाउने उनीहरूलाई। अब उनीहरूको दुःखसँग जोडियो भने उनीहरूकै कारणले घुस खानुपर्ने हुन्छ, उनीहरूकै कारणले झुटो बोल्नुपर्ने हुन्छ, उनीहरूकै कारणले बेइमानी गर्नुपर्ने हुन्छ। त्यसकारण सबैले आफ्नो पास्ट कर्मलाई भोगेका हुन् भोगिरहेका छन्। सिक्ने हो जिन्दगी, यो जन्ममा नभए अर्को, अर्कोमा नभए अर्को सिपमा सिकिन्छ, सिक्ने हो सबै क्रम। त्यसकारण उनीहरूलाई सिक्न दिउँ। कोही मान्छे दुःख पाइरहेको छ भने ट्रेनिङ लिइरहेको छ सुखको भनेर बुझ्नुहोस्। के गर्दा दुःख पाइन्छ भने ट्रेनिङ लिएको छ। लेट देम सफर, यस्तो मतलब उनीहरूलाई करुणा नगर भनेको होइन है, अघि नै भनेको छु, सक्ने त गर्ने नै हो तर नसक्ने पो नगर्ने। त्यस कारण युधिष्ठिरले कहिले पनि फर्के हेरेन, इभन प्राण प्यारी स्वास्नी हो नि, तर फर्केन। उनलाई जिन्दगीभर साथ दिएका पाण्डव हुन् सबभन्दा बढी त अर्जुन, भीमसेन, त्यहाँ पनि फर्के। तपाईँ त फर्की फर्की नै सिद्धिनु भयो, हेर्नु त के हालत बनाउनु भयो, छोरालाई सम्झेर, आफूलाई, छोरीलाई सम्झेर, बाउलाई सम्झेर, आमालाई सम्झेर, देशलाई सम्झेर, के केलाई सम्झेर, फर्की फर्की डिप्रेसन भइसक्यो, एङ्जाइटी भइसक्यो, आफ्नो कारण होइन उनीहरूको दुःख हेर्दै बुझ। त्यो कर्मको परिणाम उनीहरूले भोगिरहेको छ, तर मैले केही गर्न सक्दैन उनीहरूको लागि, किनकि मैले मलाई गर्नु नसकेपछि उनीहरूलाई के गर्नु सक्छ। अहिले त मैले मलाई जो गर्नु मेरो काम, त्यसको लागि हो।